0: पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
1: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9848383522।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 27 गते मंगलबार, असोज शुक्ल पक्षको तृतीया तिथि, सन् 2026 अक्टोबर 13 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दोलेगौड़ा स्थित वनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गर गहनाहरू बनाउनु परेमा तपाईले पनि एक पटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। बन्धुसँगको सहकार्यले तपाईँको महत्वपूर्ण काम बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तित्वको सहयोग लिएमा दिन राम्रो बढ्नेछ। वृष राशि। आमदानी बढ़ने दिन रहेको छ। सहकर्मी साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग भने सचेत भएर काम गर्नुपर्ने दिन रहेको छ। वैदेशिक क्षेत्रको प्रयास सफल हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मिथुन राशि। लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन रहेको छ। दुई पाङ्ग्रे सवारी साधनको यात्रा नगर्नु राम्रो हुनेछ। शनिदेवको खुशीका लागि दैनिकीको शुरूआत दानबाट गर्नु उपयुक्त हुनेछ। कर्कट राशि। तपाईको आजको दिन राम्रो रहनेछ। अध्ययनमा मन जानेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। विपक्षीले प्रशंसा गर्ने दिन रहेको छ। परिवारलाई विश्वास गर्नाले धोका हुनेछ। सिंह राशि। विरोधी साथीको संख्याको बहुमत रहेको छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारमा सल्लाह नगरी अघि बढेमा काममा असफलता मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन रहेको छ। सानो कुराले स्वास्थ्यमा संकट पर्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। कन्या राशि। तपाईको आजको दिन राम्रो रहेको छ। धनार्जन गर्ने दिन पनि रहेको छ। परिवारको सल्लाहबाट गरेको काममा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। तुला राशि। प्राविधिक क्षेत्रको शिक्षामा प्रगति हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रसन्न बन्नेछ। राज्यको अंगमा सक्रिय भए पदोन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। तुला राशि। प्राविधिक क्षेत्रको शिक्षामा प्रगति हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रसन्न बन्नेछ। राज्यको अंगमा सक्रिय भए पदोन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। वृश्चिक राशि। कुनै योजना बनाएको भए अगाडि बढ़ाउनुहोला। परिवारको साथले सोचेको काम बढ्ने दिन रहेको छ। आज मिष्ठान्नमा भोजन प्राप्त हुनेछ। धनु राशि। तपाईको आजको दिन राम्रो रहनेछ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। सल्लाह गरेर अगाडि बढेमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी दलमा बौद्धिक साथीहरू भएकाले सचेत बन्नुपर्ने आवश्यक देखिन्छ। मकर राशि। शुभ ग्रहको समय रहेको छ। धन स्थानमा चन्द्रमा पुगेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ।
शिक्षामा ढिला सुस्ती बढ्नेछ, परिवारको साथ मिल्नेछ, प्रेम सम्बन्ध सुमधुर बढ्नेछ।

कुम्भ राशि तपाईको आजको दिन राम्रो रहनेछ। सोचेको काम बन्नेछ। स्वास्थ्यमा भने समस्या हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। मीन राशि सम्पत्ति खर्च गर्ने विषयमा सचेत बन्नु पर्नेछ। गोपनीयता भंग हुने भएकाले बोली र व्यवहारमा एकरूपता आवश्यक देखिन्छ। गणेश भगवान प्रति आस्था मात्र राखेमा शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको सहमतिमा अगाडि बढेमा दिन सहज बन्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौ। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0654141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ।

0: श्रोतावृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063613195 र 98467153368।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने? के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
6: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065414236, मोबाइल 98568038302 र 98460038302।
8: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल। मोबाइल 98560062029।
2: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165935301।
13: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
14: आज 2083 साल असोज 27 गते मंगलबार, सन् 2026 अक्टोबर 13 तारीक असोज शुक्ल पक्षको तृतीया तिथि।
15: काया कैरनका साथमा
16: किसान पाइप प्रोडक्ट प्राली,
15: राष्ट्रको शान किसान,
16: a complete piping solutions।
13: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
14: बूढी गण्डकीको बाढीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5,000 घरधुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
13: यस वर्ष मुख्य चाड पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको छ।
14: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
13: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
14: र विश्वकप क्रिकेट लिग 2 नेपालले आज ओमानसँग खेल्दै।
17: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। ₹50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: दसैँ आयो तिहार आयो झट्को रङ छायो रे.

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: काया कैरनमा अब खबरको सिलसिला। बूढी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढ़ीले चुमनुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सड़क अवरूद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोरखाका चुमनुम्री, धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ। बूढ़ी गण्डकी बाढ़ीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युतविहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आइतबार बिहान चुमनुम्री गाउँपालिका छ उङलिङलुङ खोलाबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीले चुमनुम्री 3 जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसैका कारण हजारौं घरधुरी विद्युतविहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका 3 र 6 मा विद्युत अवरूद्ध बनेको सिर्दीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। उहाँका अनुसार चुमनुम्रीको लोकपा, दुङला, न्याक, फिलिम, चिसापानी, आंगा, सरसिउ, न्याकचेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयु, भलुवन, सिर्दीवास र जगतमा बिजुली अवरूद्ध छ, जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले बताउनुभयो। त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरूद्ध छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। चुमडुम्री गाउँपालिका 6 खोलामा आएको सुक्खा पहिरो पछिको बाढ़ीका कारण बूढ़ी गण्डकीमा आएको लेदो सहितको बाढ़ीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पदमार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। चुमनुम्री 6 लोकपा स्थित सारदी भीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र

0: वड़ा नम्बर पाँचमा रहेको गलौदीमा सड़क मरमत कार्य भइदिएकाले केही बेरमा सड़क सञ्चालनमा आउने भएको छ। गैराती 11 बजेदेखि सड़क मरमतका लागि काम भइदिएको र सड़कमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। केही बेरमा दुईतर्फी नै सड़क सञ्चालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गलौदी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ी आवागमन पूर्ण रूपमा बन्द थियो। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले सड़क मरमत गरिएको सड़क विभागले जनाएको छ। विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: फेरि पनि सड़कै खबर, कालीगण्डकी नदीमा गएको असोज 11 गते आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँच मार्ग सञ्चालनमा आएको छ। 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि शुरू भएको हो। सड़क डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले 24 घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो। बाढ़ीले पुलको पर्वतपट्टिको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा, रूकुम, जाजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौ जिल्लाको आवागमन प्रभावित भएको थियो। दशैंको मुखैमा पुलको पहुँच मार्ग बगदगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले कालीगण्डकी करिडोर यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बीपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ़ मुगलिङ लगायतका सड़क भने यति बेला सञ्चालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सड़क बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
0: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भोटे कोशीमा आएको बाढ़ी आए यता पटक पटक ठूलो वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता, कपड़ा लगायतका हरेक चीजमा गएको वर्षको दशैंको तुलनामा ठूलो मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गएको दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। कालीमाटी थोक बजारको भावभन्दा खुद्रा तरकारी पसलमा 80% महँगो भार झेल्दै उपभोक्ता, शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकले भदौदेखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्रने गरेको खबर छापेको छ। वर्षभरमा भित्रने रेमिट्यान्स मध्ये 25% यी 3 महिनामै आउने गरेको छ। भदौ, असोज र कार्तिक 3 महिनामा तीज, दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको हो। चाड़पर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाड़पर्वको बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ़दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, बटेकोशी बाढ़ी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झण्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाड़ी देशको क्षेत्रमा झण्डै 19 लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशिने 7 लाख नेपाली मध्ये खाड़ीका देशमा मात्रै झण्डै 65% अर्थात 4.5 लाख पुग्ने गरेका छन्। काया कैरनमा मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार।

0: तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
0: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी, तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850 32475 र 9801 32475।
4: आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: थोरै बचत, धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
7: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
6: विशेषताहरू,
7: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
6: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
7: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
7: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01597122 सम्पर्क गर्नुहोस्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढी गण्डकीको बाढ़ीले 200 भन्दा धेरै घर बगे, ओत खोज्दै प्रभावित, 5000 घरदूरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित, धादिङको गलौदीमा अहिले सड़क मरमत चल्दै केही बेरमा खुल्ने, यस वर्ष मुख्य चाड़पर्वमा अत्यावश्यक वस्तुको भाव अचाकली बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी प्रसंग, नेपाली श्रमिकहरू विश्व श्रम बजारमा मेहनती, इमान्दार र लगनशील भनेर चिनिन्छन् र मलेसियाले दशकौंदेखि यही विश्वास गर्दै नेपाललाई श्रमिक पठाउने देशका रूपमा छनौट गर्दै आएको छ। अरू देशसँग झैं सामान्य समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय मलेसियाले एकतर्फी रूपमा स्वास्थ्य परीक्षण कहाँबाट गर्ने, कुन रिक्रुटमेन्ट कम्पनीबाट मात्र श्रमिक पठाउने भन्ने जस्ता शर्त थोपर्दै आएको छ। अहिले 25 एजेन्सी वा तीनका सहयोगीले पठाएकालाई मात्र मान्यता दिने हदसम्म पुगेको छ। नेपाल सरकारले छलफलबाट समस्याको समाधान खोज्ने प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन। साथै महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई कुनै देशमा श्रमिक पठाउँदा त्यसको सम्झौता प्रक्रिया कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
11: कुनै देशमा नेपालीहरूलाई रोजगारीको लागि रिक्रुट गर्नको लागि नेपाल सरकारले गर्ने हो यो। सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका योग्यता भएका अथवा वर्कर आफैले नै जब एप्लाई गर्छ र अनि त्यसपछि वैदेशिक रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो हाम्रो कानुन, वैदेशिक रोजगार कानुनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्तीको भाषामा म्यान पावरहरूलाई भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
12: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
11: मेरो धारणा पनि अर्थ जुन छ सिन्डिकेटको अर्थ जो लगाइन्छ त्यस तात्विक भिन्नता छैन, यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिन उसले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ सम्भावनाहरूलाई चाहिँ उचो बनाउँछ अथवा बढाउँछ।
12: कि म्यान पावर कम्पनी जुन 250-275 जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ आएको छ, अब यसलाई चाहिँ कसरी हेर्नु?
11: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल माफिया जो वैदेशिक रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन, किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला, त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो।
12: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो त्यो अरू ठाउँ युएले गर्यो कतारले गर्यो अर्को देशले गर्यो भने त के होला?
11: यो दुर्भाग्यपूर्ण हुन्छ र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जो ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यसमा चाहिँ दुईटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि लेबर डिप्लोमेसीको तहमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन्, किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिदिइरहेछ चिचिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के हो भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
9: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद, यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात बजारमा खसीबोका, च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। दशैंमा काठमाडौँ उपत्यकामा मासुका लागि धेरै संख्यामा पशु पंक्षी खपत हुनेर बिरामी अस्वस्थकर पशु भित्र नसक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
13: कृषि नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको
15: यो चाड पर्व टीभीएसको साथमा भाग्यको चाबी तपाईँको हातमा।
16: हरेक खरिदमा शीर्षक उपहार, क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याश ब्याक अप टु 100% पर्चेस भ्यालु।
15: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
16: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
15: टीभीएस दुलेगौंडा
16: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टीभीएस सोरुम दुलेगौंडा। प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590065, मोबाइल 9816634372।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: डिस्क हो खुशीको कनेक्शन
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44 28 242

0: सकिने गरी ठाउँ तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
1: अब खेल सम्बन्धी खबर। नेपालले क्रिकेट विश्वकप लीग टूमा आज घरेलु टोली ओमानको सामना गर्नेछ। ओमानको मस्कटमा भइरहेको श्रृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो। दुवैले क्यानाडालाई हराएको हो। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले हराएको थियो। यस विजयले ओमानलाई लीग टूको अंक तालिकामा शीर्ष चारभित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो। नेपालले आइतबार क्यानाडामाथि 21 रनको जित पाएको हो। यो जितले नेपाल पुनः शीर्ष छ भित्र पुगेको थियो।
0: अब केही खबर संक्षेपमा। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा नै रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँ र बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको भने सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव छ। भोलि प्राय सबैजसो भागमा मौसम सफा रहनेछ। बागमती गण्डकी र लुम्बिनीको पहाड़ी र हिमाली क्षेत्र साथै कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
1: नयाँ तथा पुराना गाड़ीको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब गाड़ी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि गाड़ी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले गाड़ी को दर्ता नामसारी बीमा तथा नवीकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको गाड़ी जाँचलाई नै अन्तिम मान्यता दिइनेछ।
0: र देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्किदो छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी टीएचई ऱ्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिवी इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 2000 समूहमा सीमित भएको छ। तिर्वीको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा कर्मश खस्किँदै गएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
1: बोटको नुन र ल्हासाको सुन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बुढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
0: यस वर्ष मुख्य चाड पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा, वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
1: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
0: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि तीनवटा नयाँ ठाउँ तोकिए।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन। यो कार्टुन खाना पकाउने ग्यास अभावसँग सम्बन्धित छ। यहाँ एकजना ग्यासै ग्यास सिलिण्डरको चाङमाथि छन्। उनी फोनमा कसैसँग कुराकानी गर्दैछन् अनि भन्दैछन्, बर्बादै भयो, ग्यासै पाइन्न, 20 सिलिण्डर भरेर राखौं भनेको 19 अड्किरहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
5: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
5: फोन नम्बर 0564143321,
3: मोबाइल 9805678634 र 9701107090।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908816142।
2: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल, फोन नम्बर टिप्नुहोस् त, 9715506555 र 9715606666।
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि।
11: आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
9: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 0564141042 98560 23128 98462014726।
10: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
12: तपाईँको सबभन्दा ठूलो दुश्मनले पनि तपाईँलाई त्यति धेरै नोक्सान पुर्याउन सक्दैन जति धेरै तपाईँको अनियन्त्रित मनले पुर्याउँदछ। भगवान गौतम बुद्धले भन्नुभएको थियो, हाम्रो मन चञ्चल हुन्छ, अनियन्त्रित हुन्छ, जसको कारणले गर्दा हामीलाई सधैँ निराशा पाइरहन्छ। यदि तपाईँको मन फरक फरक कुरामा भड्किरहन्छ, सानो सानो कुरामा पनि क्रोधित भइरहन्छ भने तपाईँलाई त्यसले कहिले पनि सफल हुन दिँदैन, किनकि तपाईँको मनले तपाईँलाई एउटै काममा लाग्नको लागि कहिले पनि दिँदैन। मानिसको जीवनमा विभिन्न चुनौतीहरू आउँदछन्, समस्याहरू आउँदछन्, जीवनको निर्णय लिन पनि कठिन हुन सक्छ। त्यसैले आज हामीले तपाईँलाई मानिसले कसरी आफ्नो जीवनलाई सही तरिकाले जिउन सक्दछन् भनेर बुद्धका 3 प्रेरणादायी कथाहरू लिएर आएका छौं। एकैछिन सुन्नुहोस् त, मैले तपाईँ जस्ता कम मानिस मात्र देखेको छु जसले आफ्नो अमूल्य समय र आफ्नो अमूल्य जीवन ज्ञानको लागि लगानी गर्ने गर्दछन्। ती मानिसहरू मध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। तसर्थ सधैँ यस्तै ज्ञानको नजिक रहनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई शुरू गरौं। नम्बर 1 छ आफूभित्रको नकारात्मक विचारलाई हटाउन सिक्नु। एकपटकको कुरा हो, एकजना जवान भिक्षुको दिमागमा हरेक समय खराब विचार र नकारात्मक विचारहरू मात्रै आइरहन्थे। यही कारणले गर्दा जवान भिक्षु एकदमै निराश थिए। उनको मनमा उनले नचाहँदा नचाहँदै पनि नकारात्मक विचारहरू आइरहन्थे, जसको कारणले गर्दा उनी एकदमै चिन्तित थिए। यसैबीच आफ्नो समस्या लिएर उनी महात्मा बुद्ध कहाँ गए र आफ्नो समस्या राख्दै भने, महात्मा, मेरो मनमा नकारात्मक विचारहरू आइरहन्छन्। त्यस कारणले गर्दा ममा सधैँ क्रोधित भावनाहरू मात्रै आइरहन्छ। म साना साना कुरामा पनि निराश भइरहन्छु। यसले मेरो जीवनमा धेरै ठूलो असर पुर्याएको छ। त्यसैले तपाईँले मलाई ममा उत्पन्न हुने यस्ता समस्यालाई हटाउने उपाय सिकाइदिनु पर्यो। उक्त जवान भिक्षुको कुरा सुनेपछि महात्माले भन्नुभयो, हाम्रो दिमागमा आउने नकारात्मक कुराहरू आकाशलाई छोप्ने बादल जस्तै हुन्, जसले आकाशलाई छोपेर अँध्यारो पार्दछन्। हो, तिमीमा उत्पन्न हुने नकारात्मक विचारहरू पनि त्यस्तै हुन्, जसले तिम्रो मनलाई छोपेर अँध्यारो पार्ने गर्छन्। तिमीले आफूमा भएको यो समस्यालाई हटाउनको लागि त्यो बादललाई आफ्नो मनबाट निकाल्नुपर्छ। बुद्धको कुरा सुनेपछि जवान भिक्षुले भने, महात्मा, मैले हजुरले भनेको कुरा राम्रोसँग बुझ्न सकिनँ। त्यसपछि बुद्धले उक्त व्यक्तिलाई आफूले भनेको कुरालाई बुझाउने कोसिस गर्दै अर्को कथा सुनाउनु भयो। एकजना व्यक्ति ठूलो जंगलमा हराइरहेको थियो। त्यही समय उसले बाटोमा सर्प देख्यो। सर्प देखेर उक्त व्यक्ति डरायो र त्यहाँ बाटो भाग्ने कोसिस गर्यो। भाग्न खोज्दा उसको खुट्टा ढुङ्गामा ठोकियो र घाइते भयो। त्यही समय उसले पछि फर्किएर हेर्यो, तर त्यहाँ कुनै पनि सर्प थिएन। सर्प जस्तै आकारको देखिने काठ थियो। ऊ आफूमा भएको डरको कारणले आफूलाई नै चोट पुर्याउन बाध्य भयो। त्यहाँ उसलाई चोट पुर्याउने ऊभित्र रहेको डर थियो, जसले उसलाई घाइते बनायो। यो कहानीको अन्त्य गर्दै बुद्धले जवान भिक्षुसँग भन्नुभयो, मनको खराब विचार यस कहानीको सर्प जस्तै हो, जो तिम्रो निराशाको मूल कारण होइन, यो त तिम्रो समस्याको मूल कारण हो। तिमीभित्र बस्तीको डर तिमीभित्रको भावना वा अतीतको खराब अनुभव हो। तिमीले आफूभित्रको खराब विचारलाई हटाउनको लागि मूल कारणलाई पहिचान गर्नु आवश्यक हुन्छ। हामीमा कुनै पनि चिजको पछाडि हामीभित्र भएको कारण हो। त्यसकारण हामीले आफूभित्रको निराशाको कारण खोज्नुपर्छ भनेर बुद्धले उक्त व्यक्तिलाई उसमा उत्पन्न हुने नकारात्मक विचारको कारण देखाइदिनुभयो र उक्त भिक्षु एकदमै खुसी भयो। हो, यदि तपाईँमा पनि यस्तै नकारात्मक विचारहरू उत्पन्न हुने समस्या छ भने तपाईँमा पनि बौद्ध भिक्षुको जस्तै समस्या हुन सक्छ। यसलाई हटाउन तपाईँले आफूमा यी कामहरू गर्नुहोस्, जसले तपाईँमा भएका समस्यालाई हटाउनको लागि सहयोग गर्नेछ। तपाईँले आफूमा यस्ता नकारात्मक विचारलाई हटाउनको लागि सबभन्दा पहिले माइन्डफुलनेस अर्थात जागरूकताको अभ्यास गर्नुपर्छ। तपाईँ आफ्नो भावना र विचारप्रति जागरूक हुनुपर्छ। हामी भित्र के चलिरहेको छ भनेर हेर्नुहोस्। आफूले आसपासको घटनालाई के प्रतिक्रिया दिनुहुन्छ भनेर पत्ता लगाउनुहोस् र आफूमा उत्पन्न हुने नकारात्मक विचारको कारण पत्ता लगाउने प्रयास गर्नुहोस्। आफ्नो अतीतको खराब घटना वा खराब अनुभवलाई स्वीकार गर्ने कोसिस गर्नुहोस्। भगवान प्रति र यस संसार प्रति आभारी हुनुहोस्। आफ्नो जीवनको सकारात्मक पक्षमा ध्यान दिनुहोस्। दयालु हुनुहोस् र अरू मानिसलाई र आफूलाई माफ गर्न सिक्नुहोस्। यति गर्नुभयो भने तपाईँले जसरी पनि आफूमा भएको नकारात्मक विचारलाई हटाउन सक्नुहुन्छ भनेर माथिको बुद्ध र बौद्ध भिक्षुको कथाबाट स्पष्ट हुन्छ। दोस्रो कथा छ वस्तुहरूलाई सदुपयोग गर्न सिक्नुहोस्। एकपटक भगवान बुद्धका एक अनुयायीले भने, महात्मा मैले हजुर समक्ष एक निवेदन गर्न चाहन्छु। बुद्धले भन्नुभयो, के भन्न चाहन्छु? अनुयायीले भने, मेरो वस्त्र पुरानो भयो, अब यो लगाउनको लायक छैन, त्यसकारण तपाईँले मलाई नयाँ वस्त्र दिनको लागि कष्ट गर्नु पर्यो। बुद्धले अनुयायीको वस्त्र हेर्नुभयो। उसको वस्त्र साँच्चै नै पुरानो भएको थियो, विभिन्न ठाउँमा च्यातिएको पनि थियो, त्यसकारण बुद्धले उसलाई वस्त्र दिनको लागि आदेश दिनुभयो। केही दिनपछि अनुयायी घर पुग्यो। त्यसपछि बुद्धले सोध्नुभयो, के तिमी नयाँ वस्त्रसँग खुसी छौ त? तिमीलाई अरू केही नयाँ चाहिएको छ कि? यसपछि अनुयायीले भने, धन्यवाद महात्मा, म यो वस्त्रदेखि एकदमै खुसी छु, मलाई अरू केही पनि चाहिएको छैन। अनुयायीको कुरा सुनेपछि बुद्धले भन्नुभयो, अब तिमीले नयाँ वस्त्र पायौ, त्यो वस्त्रलाई तिमीले के केमा प्रयोग गर्यो? अनुयायीले भने, महात्मा मैले त्यो वस्त्रलाई ओढ्नको लागि प्रयोग गरे। बुद्धले सोध्नुभयो, तिमीले आफ्नो पुरानो ओढ्नेलाई के गर्यो? अनुयायीले भने, झ्यालमा पर्दा जस्तै गरेर लगाइदिएको छ। तिमीले झ्यालमा भएको पर्दालाई के गर्यो? त्यसलाई मैले सानो सानो टुक्रा बनाएर राखेको छ। पुरानो सानो सानो टुक्रालाई के गर्यो? त्यसलाई मैले पुस्नको लागि प्रयोग गरेको छ। बुद्धले भन्नुभयो, तिम्रो पुरानो पोछालाई के गर्यो? महात्मा त्यसमा यति धेरै पाल थिए कि त्यसलाई अरू केही पनि गर्न सकिँदैनथ्यो, त्यसकारण मैले त्यसको धागो निकालेर ज्योति बनाए। त्यही ज्योतिको प्रयोग गरेर भोलि तपाईँको कक्षमा उज्यालो बनाउनेछु। बुद्ध सन्तुष्ट हुनुभयो कि उहाँको शिष्यले वस्तुहरूको बर्बाद गरेको छैनन्। हो, तपाईँले पनि एउटा वस्तुलाई धेरै ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ। कहिले पनि वस्तुहरूको बर्बाद नगर्नुहोस्। यो कथाबाट अहिलेको मानिसले धेरै कुरा सिक्नु आवश्यक छ। अहिलेको समयमा मानिसले हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। समयको होस्, पैसाको होस्, अन्नको होस् वा कपडाको होस्, हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। हामीले जुन पनि चिज हो त्यसको बर्बाद गर्नु हुँदैन। हामीले एक चिजको यति धेरै चिजमा प्रयोग गर्न सक्छौ। यदि तपाईँले यसलाई बुझ्नुभयो भने तपाईँ कहिले पनि दुखी बन्नुहुन्न। तपाईँले जति धेरै प्रयोग गर्ने ठाउँहरू भेट्टाउनुहुन्छ त्यसमा प्रयोग गर्नुहोस्। कुनै पनि चिजको बर्बाद नगर्नुहोस् भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौ। तेस्रो कथा छ दृष्टिकोण परिवर्तन गर्नुहोस्। भगवान बुद्धले प्राय आफ्नो शिष्यहरूलाई शिक्षा प्रदान गरिरहनुहुन्थ्यो। एक दिन बुद्धका शिष्यहरू ज्ञान सुन्नको लागि बसिरहेका थिए। शिष्यहरूले बुद्धलाई देखेर चकित भए, किनकि बुद्धले पहिलो पटक हातमा केही लिएर आइरहनु भएको थियो। केही शिष्यहरूले देखे कि उहाँले हातमा रसी लिएर आउनु भएको थियो। बुद्धले आसन ग्रहण गर्नुभयो र कसैलाई पनि केही नभनी रसीलाई गाँठो पार्न थाल्नुभयो। त्यहाँ बसेका सबैजनाले आफूभित्र यो सोचिरहेका थिए कि बुद्धले यसपछि के गर्नुहुन्छ। त्यही समय बुद्धले सबैजनासँग भन्नुभयो, मैले यो रसीमा तीन गाँठो पारेको छु, अब म तिमीहरूबाट यो जान्न चाहन्छु कि यो रसीमा गाँठो पहिले नै थियो कि थिएन। त्यसपछि एकजना शिष्यले भने, गुरुदेव यसको उत्तर दिन कठिन छ, यो वास्तवमा हाम्रो हेर्ने नजरमा निर्भर गर्छ। एक दृष्टिकोणबाट हेर्ने हो भने त्यो रसी त्यही नै हो जसमा कुनै पनि परिवर्तन भएको छैन। अर्कोतर्फबाट हेर्ने हो भने यो पहिलेको रसी होइन जसमा तीन गाँठोहरू पारिएको छ, त्यसकारण यसमा परिवर्तन छ। तर यस्तो भनिरहँदा यो बाहिरबाट हेर्दा मात्र परिवर्तन गरिएको हो, तर यसलाई भित्रबाट हेर्ने हो भने यो त्यही हो जो पहिले थियो, यसको पहिलेको स्वरूप अपरिवर्तनशील छ। शिष्यको कुरालाई सत्य हो भन्दै बुद्धले फेरि रसी तन्काउँदै भन्नुभयो, के यसलाई तन्काउँदैमा यसको गाँठो खोल्न सकिन्छ? त्यसपछि शिष्यले भने, हुँदैन महात्मा, यसरी गाँठो खोल्न कोसिस गर्ने हो भने त्यो झन बलियो भन्छ। बुद्धले भन्नुभयो, ठिक छ, अब एक अन्तिम प्रश्न तिमीहरूले भन, यो गाँठोलाई खोल्नको लागि हामीले के गर्नुपर्छ? शिष्यले भने, यसलाई खोल्नको लागि हामीले सबभन्दा पहिले यसलाई हेर्नुपर्छ, तब मात्र हामीले यसलाई कसरी खोल्ने भनेर प्रयास गर्नुपर्छ। शिष्यको कुरा सुनेपछि बुद्धले भन्नुभयो, म तिमीहरूबाट यही सुन्न चाहन्थे, मूल प्रश्न यो कि जुन समस्यामा तिमीहरू फसेका छौ वास्तवमा त्यसको कारण के हो भनेर हामीले पहिले बुझ्नुपर्छ। बिना कारण समस्याको निवारण गर्छु भनेर असम्भव हुन्छ। मैले देखेको छु धेरै जस्तो मानिसले बिना कारण नै निवारण खोज्ने गर्दछन्। कसैले आफूसँग यो बुझ्दैनन् कि उसमा समस्या के छ। उनीहरू सोच्छन् कि समस्याबाट कसरी मुक्ति पाउने हो, त्यही भएर मानिसमा झन समस्यामाथि समस्या थपिँदै जान्छन्। त्यसकारण हामीले समस्याको हल निकाल्नुभन्दा पहिले हामीले समस्या के कारणले आएको भनेर कारण बुझ्नको लागि प्रयास गर्नुपर्छ। तपाईँमा उत्पन्न हुने समस्या कहिले पनि ठूलो हुँदैन, यसमा त तपाईँको हेर्ने नजरले नै प्रमुख भूमिका खेलेको हुन्छ। त्यसकारण तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नुहोस्, त्यसपछि मात्र समस्याको समाधान निकाल्ने कोशिश गर्नुपर्छ भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौं। यति महात्मा बुद्धका तीन कथाहरू जुन कथाले तपाईँको जीवनमा आउने हरेक समस्याहरूलाई सही नजरले हेर्न र जीवनलाई सही तरिकाले अगाडि बढाउनको लागि सहयोग गर्नेछन्। जीवन जिउँदै गर्दा समस्याहरू आउनु, चुनौती आउनु स्वाभाविक हो, तर हामीले ती चुनौतीलाई, समस्यालाई कसरी हेर्दछौं भन्ने कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नुहोस्। तपाईँले आफ्नो दृष्टिकोण बदल्ने कोशिश गर्नुहुन्छ भने तपाईँले आफ्नो जीवन अवश्य पनि बदल्न सक्नुहुन्छ। समस्याहरू त्यति शक्तिशाली पनि हुँदैनन् कि त्यसको समाधान नै नहोस्, तर हामीले त्यो समस्यालाई आफ्नै कारणले ठूलो पार्ने गर्छौं। त्यसकारण आफूलाई कमजोर सम्झन बन्द गर्नुहोस् र जीवनलाई सही नजरले हेर्ने कोशिश गर्नुहोस्। तपाईँको जीवन तपाईँ आफैलाई सुन्दर र खुशी लाग्न शुरू गर्नेछ। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार।
13: एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेशनलाई डाउनलोड गर्नुहोला।

0: नसा च्याप्पेकै उदाहरण लिऊँ न, तपाईँले बसी बसी नसा च्याप्दिन सक्नुहुन्छ, कम्प्युटरमा काम गरी गरी नसा च्यापिदिन सक्नुहुन्छ। हाम्रो मेरुदण्ड केले बनाएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसातन्तु। यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यौँ, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स, कोदो, फापर, भात, रोटी होइन। डक्टरले ठिक गरिदिएछ भनेर तपाईँ चाहनुहुन्छ भने तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ। गलत बाटोमा हिँडेर तपाईँ गलत डेस्टिनेसनै तपाईँ पुग्ने हो। तपाईँको ढाड जिन्दगीभरि स्वस्थ हुँदैन। मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस्, होइन, मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु? डाक्टर साहब, भिटामिन खाएर शरीर स्वस्थ हुने होइन, घाम र पानी चाहिँ खानै पर्यो मान्छेले। घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। मेरुदण्डको दुखाइ मेनली लो ब्याक पेनको मुख्य कारण भनेको पोस्चर हो। मान्छेको इतिहास 7 करोड वर्षको छ। 7 करोड वर्षमा मान्छेले बसेको रेकर्ड थिएन। ऋषिमुनिहरू 5-6 हजार वर्ष अगाडि बस्न सुरु गरे, त्यसपछि अहिले बस्ने भनेको अहिले लास्ट 50 इयर्समा मान्छे सबै चिज हातैमा छ, ए टु जेड चिज हातमा छ, सबै चिज यही मोबाइलमा छ, अनि सबै चिज यहीँबाट हुनसक्छ। मान्छे आलसी हुँदै गयो, बस्दै गयो, र तर मान्छेले मान्छेमा चेन्ज एकदम फास्ट आयो, तर मान्छेको एनाटोमिकल र फिजियोलोजिकल चेन्ज चाहिँ ढिलो आउँछ, त्यसमा चाहिँ एडाप्ट हुनै पर्छ। साइन्टिस्टहरूका अनुसार 10 लाख सानो मान्छेमा एडाप्टेबिलिटी आउन पनि 10 लाख वर्ष लाग्छ। अब 10 लाख वर्षसम्म मान्छेले बिस्तारै बस्या भए सायद यस्तो हुन्थेन होला। अब आजभोलि मान्छे बस्या छ बस्या छ बस्या छ, एक्सर्साइज बिर्स्यो, अनि बस्दाखेरि पोस्चर पनि बिर्स्यो। कसरी बस्नुपर्ने, कुन पोस्चरमा बस्दा मेरुदण्डमा सकेसम्म कम तनाव हुन्छ, सकेसम्म कम दबाव हुन्छ, यो न डाक्टरले सिकाउँछ, न मास्टरले सिकाउँछ, न आमा बुवाले सिकाउँछन्। अनि हाम्रो जीवनशैली रहनसहन कस्तो छ त? निउरिनी निउरिनी निउरिनी, ढोग्न पनि निउरियो, खान पनि निउरियो, टोयलेटमा पनि निउरियो, पढ्न पनि निउरियो, सरसफाई गर्न पनि निउरियो, अझै त्यसमाथि महिला त अझै बढी जताततै निउरिनी। त्यसमा चाहिँ मान्छेले होइन, निउरिनी काम ननिउरिकन पनि गर्न सकिन्छ भनेर कसैले सिकाइदिएन। त्यही भएर गलत पोस्चरले गर्दाखेरि दबाव बढी सृजना भयो र मेरुदण्डको मेकानिक्स चेन्ज भयो, जसले गर्दाखेरि पेन आउँछ। यो पेनको मुख्य कारण हो। अर्को कारण पोस्चर पछिको गलत एक्सर्साइज अथवा ल्याक अफ एक्सर्साइज। मान्छेले एक्सर्साइजै गरेका छैन, गरे पनि गलत एक्सर्साइज गरेका छ। हजुरहरूले मेरा भिडियोहरूमा रिल्सहरूमा देख्न सक्नुहुन्छ कसरी कसरी मान्छेले गलत एक्सर्साइज गरेका छ, त्यसको कारणले पनि दुखाइ हुन सक्छ। तेस्रो, वेट बढ्दैछ मान्छेको। मान्छे अहिले जति ओबेसिटी छ कहिले पनि थिएन, अनि त्यो ओबेसिटीले गर्दाखेरि पनि मान्छेको वेट बढ्या बढाइछ, अनि त्यसले पनि दबाव सृजना गरेर रोग लगाइरहेछ, मेरुदण्डको दुखाइ आइरहेछ। त्यसमाथि टेक्नोलोजीले लिएर आइरहेछ। अब पर्यो मान्छे घाम, शरीरलाई बलियो बनाउन त प्रकृतिको संसर्गमा हुर्कन पर्यो नि, स्ट्रगल गरेर हुर्कन पर्यो, चिसो पानीले नुहाउन पर्यो, तातो पानीले होइन, पानीमा भिज्न पर्यो, माटोमा खेल्न पर्यो, घाँसपातसँग खेल्न पर्यो, किटाणुसँग हुर्किन पर्यो, घाम लाग्न पर्यो, घामले डढाउन पर्यो, श्रम गर्न पर्यो। यो सबै प्राकृतिक रूपले त हुर्कन पाएको छैन। ब्रोइलर चिकन जसरी छ, जसरी ब्रोइलर चिकनको हड्डी भाँचिन्छ नि, त्यसरी हाम्रो शरीर पनि, हाम्रो शरीरको अहिलेको हालत मोडर्न शरीरको त्यही ब्रोइलर चिकनकै छ। खानपिन झन् गडबड छ। हड्डीलाई बलियो बनाउने मान्छेले खाएकै के छ र जोर्नीलाई बलियो बनाउने मान्छेले खाएकै के छ? मासुलाई, मांसपेशीलाई बलियो बनाउने मान्छेले के चाहिँ खाएको छ? अनि हजुरले मलाई सोध्नुहुन्छ किन हुन्छ, म चाहिँ सोध्छु अरे यत्तिकै मान्छेलाई किन चाहिँ दुखाइ छैन यस्तो गर्दा गर्दै पनि भनेर मेरो प्रश्न त्यहाँ छ। पहिलो चिज भनेको जहाँ रङ भयो त्यहीँबाट सुरु गर्ने हो। पोस्चर, एक्सर्साइज, खानपिन, व्यायाम, यसैबाट हामी जाने हो। राइट पोस्चर, राइट एक्सर्साइज, राइट खानपिन र साधारण घरेलु उपचारले साधारण खाले सम्पूर्ण मेरुदण्डका दुखाइ ठिक हुन सक्छन्। अब एडभान्स हुँदै गयो नसा च्याप्यो, त्यसमा चाहिँ बिरामी पछि उपचार हुन्छ। एउटै ठाउँमा एउटै तरिकाले नसा च्याप्पेको दुईटा बिरामीमा एउटालाई एउटा एक्सर्साइज, अर्कोलाई अर्कै एक्सर्साइज हुनसक्छ। एउटालाई सुत्ने पोजिसन अर्कै हुनसक्छ, अर्कोलाई सुत्ने पोजिसन अर्कै हुनसक्छ। एउटालाई एउटा औषधि हुनसक्छ, अर्कोलाई अर्कै औषधि हुनसक्छ। हरेक चिज ट्रिटमेन्टको प्रोटोकलै चेन्ज हुन्छ। त्यो चाहिँ सब्जेक्टिभ हुन्छ, बिरामीलाई सब्जेक्टिभ हो, जेनरल पपुलेसनलाई यही हो। प्राकृतिक खानपान जसले शरीरलाई स्वस्थ राख्न चाहिँ सब्जेक्टिभ हुन्छ, बिरामीलाई सब्जेक्टिभ हो, जेनरल पपुलेसनलाई यही हो। प्राकृतिक खानपान जसले शरीरलाई स्वस्थ राख्न सकेन त्यसले ढाडलाई स्वस्थ राख्ने त कुरो हुँदै भएन। त्यसमाथि पनि हाम्रो मेरुदण्ड केले बनाएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसा तन्तु, यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यौँ, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स, कोदो, फापर, भात, रोटी होइन है, अरू गेडागुडी, उमारेको गेडागुडी, यसले चाहिँ शरीरलाई स्वस्थ राख्छ र त्योभन्दा पनि स्वस्थ राख्ने चिज बरु नखानुहोस्, अस्वस्थ खानाभन्दा बरु नखानु राम्रो। अनि घाम र पानी चाहिँ खानै पर्यो मान्छेले, घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। क्याल्सियम र मिनरलको रिच स्रोत भनेको गेडागुडी, उमारेका गेडागुडी है, सागसलाद, फलफुल, तरकारी र कोदो फापरै भयो है। त्यस्तै हाम्रो भिटामिन डीको मुख्य स्रोत भनेको घाम नै हो। अनि सबै चिजलाई चलायमान बनाउने पानीले, एसिड अल्कली ब्यालेन्सदेखि सबै शरीरमा पानी चाहियो। यो तिनवटा चिज र एक्सर्साइज गर्ने हो भने त्यति मान्छे स्वस्थ हुन्छ, बढी खाएर भिटामिन खाएर शरीर स्वस्थ हुने होइन। साधारण दुखाइमा पनि एकताली चिकित्सककोमा गएर कारण के भएर हो, औषधि खाना डक्टर कहाँ जानुहोस् म त भन्दै भन्दिनँ, डक्टर कहाँ गएर कारणको पहिचान गराउनुहोस्, मेरो दुखाइको कारण यो हो र त्यो डक्टरले तपाईँलाई होमवर्क दियोस्, त्यस्तो डक्टर कहाँ जानुहोस्, ताकि तपाईँले आफैले होमवर्क गरेर ठिक गर्न सक्नुहोस्, थोरै दुखाइ हुँदैमा चिकित्सक कहाँ जानुहोस्, यो भन्छु म। अब बढी भएपछि त पुरै गाडी बिग्रेपछि त फाइदा कसलाई हुन्छ, डक्टरलाई नै हुन्छ नि। आफूलाई फाइदा गर्नलाई समस्या सानो हुँदैमा तपाईँ त्यहाँ जानुहोस् र त्यही बेलामा कारण पहिल्याएर त्यसको होमवर्कको लागि तपाईँले सोध्नुहोस्, डक्टरलाई औषधि नसोध्नुहोस्। भिटामिन डी कस दिनुहोस् डाक्टर साहब, भएन, भिटामिन डी प्राकृतिक रूपमा कसरी प्राप्त हुन्छ डाक्टर साहब, मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस्, होइन, मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु डाक्टर साहब, मेरो ढाडको दुखाइको लागि औषधि दिनुहोस् डाक्टर साहब, होइन, के घरमा यस्ता उपचार पद्धति छन्, चिजहरू छन् जसले म मेरो दुखाइ घरमै ठिक हुन सक्छ डाक्टर साहब, यस्ता चिजहरू सोध्न सक्नुभयो भने तपाईँको स्वस्थताको यात्रा सुरु भयो। अब एकजना कारण ढाडको दुखाइ हड्डी खिएर होला, अर्को हड्डी चिप्लेर होला, अर्को डिस्क खुस्किएर होला, अर्को नसा च्यापिएर होला, अर्को मांसपेशीमा संकुचनले होला, अर्को सड्केको होला, अर्को लिगामेन्टको कारणले होला, फरक भयो नि। जबसम्म डक्टरले यो छुट्टाइदिँदैन, हिजो भर्खर बिचरा एकजना बिरामी, उहाँको भाइहरूलाई मैले उपचार गरिरहेको छु, भाइहरू
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
4: मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
6: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
6: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9865056996 र 97051956996।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
13: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
15: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98 2 53 9 100 122, 98 0 58 0 0 8 र 98 4 60 69 2 46।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल धुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 1 60 95 3 01।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
18: धोरबाराही हाइलाइट्स को साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस धुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98 4 61 49 304।
20: नमस्कार, बिहान 7 बजेको ढोरबराही हाइलाइट्समा यहाँलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हिजो आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको राजनैतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको हो। झण्डै 16 महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड़ दिनुभयो। उहाँले बदलिदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्ने जोड़ दिनुभयो। प्रहरी संगठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा

0: इन्टरनेसनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरनेसनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो छिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578 582779582780।

0: बीती गई डिजिटल स्क्वेयर कार्ड मार्फत सीधे 10 लाख सम्मा श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो की पर्यो हिरो किन्दा श्योर शॉट कोर्यो की पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98561699
0: हिरो सीजी मोटर्स
3: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न
4: यतै किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
3: हो र कहाँ छ र त्यस्तो
4: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
5: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
6: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
7: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162-590-163
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
11: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नु भएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर परिचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385022।
13: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
16: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
18: स्टुडियो साइड
19: अहिले बिहानको 8 बज्यो।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घरको काली ओलाली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
21: कार्यक्रम लोक भाका
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टार्ट सारिसकेका छौं यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छाड्न मन छ भने चाहिँ हामीलाई कमेन्ट बक्समा गएर म्यासेज पठाउन सक्नुहुनेछ हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ म्यासेज गर्दै गर्नुहोला कमेन्ट गर्दै गर्नुहोला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु कहाँको साइनो कहाँ गएर जोडियो बोलको भाका जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि विमल परियारको अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा निकै नै रमाइलो लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिँदैछु स्वीकार्नुहोला।

हजुर, कहाँको साइनो कहाँ गएर जोडियो बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि विमल परियारको। अनि निकै नै रमाइलो लोकदोहोरी भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेको छु। पछि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। र आज चाहिँ हामी रहेका छौँ मंगलबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस हालिसकेका छौं, त्यहाँ गएर आफूलाई कुनै भाका सुन्न मन छ भने, साथीभाइलाई सम्झना छोड्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरले गर्नुभएको कमेन्टलाई र यस्तै मिठा मिठा गीत संगीतलाई चाहिँ आजको श्रृंखलामा कार्यक्रममा स्थान दिनेछु, सुनेर पनि साथ दिनुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। भागौंला त्रिशुली तरेर बोलको भाका, जसमा आवाज रहेको छ शीतल गुरूङ अनि शान्ति श्री परियारकै। यो भाका सँगसँगै हामी छोटो पहिलो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौं।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
4: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
10: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथ साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461333101 र 98468385022।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333098 र 98465010950।
15: हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ। अन्तिमसम्म सुनेर साथ दिनुहोला र हामीलाई कमेन्ट पनि गर्दै गर्नुहोला। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस थालिसकेका छौं, यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइहरूलाई सम्झना सन्देशको रूपमा केही मेसेज लेखेर छोड्न मन छ भने चाहिँ हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले भएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। साथसाथै चाहिँ दशैं पनि नजिकिँदैछ, दशैंका मिठा मिठा भाकालाई पनि कार्यक्रममा स्थान दिनेछौ। अहिलेको लागि भने हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ मिलन घायल मुटुजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। गुड मर्निङ मिलनजी, धन्यवाद कमेन्टको लागि, उति टाढादेखि हामीलाई सम्झनु भएको छ, खुसी लाग्यो। सधैँ यसरी नै कमेन्ट गरेर साथ दिनुहोला। अनि परदेशमा हुनुहुँदो रहेछ, दसैँ नजिकैदैछ नेपालतिर चाहिँ, घरमा आउने के छ हजुरको, बिदा पाउनु भयो कि भएन, वहीँ भए पनि राम्रोसँग बस्नुहोला, आफ्नो ख्याल राख्नुहोला भन्न चाहन्छु, र सधैँ सुनेर साथ दिनुहोला, कमेन्ट पनि गर्दै गर्नुहोला। अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला र सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। र दसैँ पनि नजिकैदैछ, आज चाहिँ बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन पनि रहेको छ। आज चाहिँ दशैं मनाउने घर तथा पूजा कोठामा चाहिँ नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना पनि गरिन्छ। कतिजना चाहिँ लिपपोतमा आफ्नो घर सजाउनको लागि व्यस्त हुनुहुन्छ होला, कतिजना चाहिँ किनमेलको लागि व्यस्त हुनुहुन्छ होला। गाउँघरतिर त एकदमै दसैँ छाइसकेको छ होला है, दसैँ एकदमै राम्रोसँग मनाउनु होला सम्पूर्णले भन्न चाहन्छु। र अहिलेको लागि भने ढिला नगरिकन चाहिँ दसैँकै भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा निकै नै रमाइलो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रेशम सापकोटा अनि विष्णु माझीको आवाजमा सजिएको बाटो हेरे हुन्छ है घरमा बोलको दसैँ भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला।

हजुर, बाटो हेरे हुन्छ है घरमा यसपालिको दशैं र तिहारमा निकै नै रमाइलो भाका रहेको थियो। कतिजनाको चाहिँ परदेशीहरू नेपाल आउँदै हुनुहुन्छ होला, उहाँहरूको लागि चाहिँ एकदमै रमाइलो गीत, कतिजना जनाले यसरी नै प्रतीक्षा गरेर पनि बसिरहनु भएको छ होला आफ्नो परदेशीको है। एकदम खुसीको पल हो, धेरै पछि भेट्न पाइन्छ, चाडबाडमा आफ्नो मान्छेहरू सम्पूर्ण सपरिवार हुँदा चाहिँ एकदमै खुसी लाग्छ। कतिजनाको चाहिँ आउन पाउनु भइरहेको छैन होला, गाह्रो नमान्नु होला, मन बुझाउन पर्छ है, अर्को अर्को वर्ष फेरि पनि आउनुहुन्छ भन्दै अहिलेको लागि भने फेरि पनि हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ, कमल श्रेष्ठजीले, उहाँले लेख्नु भएको छ, आज मलाई अञ्जिता विश्वकर्माको आवाजमा रहेको गीत भन परदेशी भन्ने लोकफाका यदि मिल्छ भने प्लिज प्ले गरिदिनुहोस् है हजुर भन्नुभएको छ। पक्कै पनि म हजुरको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछु। साथै उहाँले चाहिँ हेलो हजुर नमस्ते, म तीनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ, यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बासकोटा, मनोज भुजेल, छुच्ची आराती लिम्बू भुजेल, लोकेन थोकलेन लिम्बू, राजन खतिवडा, चित्रयोगी सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला वनेम, फुलमाया अङ्कवेवाल लिम्बू, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु के बाई बाई भन्नुभएको छ। धेरैभन्दा धेरै धन्यवाद हाम्रो कमल श्रेष्ठजीलाई, टाढादेखि हामीलाई सम्झिनु भएको छ, सधैँ यसरी नै माया गरेर साथ दिँदै गर्नुहोला, कमेन्ट पनि गर्दै गर्नुहोला र अन्तिमसम्म सुनेर साथ दिनुहोला। हजुरको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु भन्दै अहिलेको लागि भने कमल श्रेष्ठजीको रोजाइमा रहेको भन परदेशी बोलको दशैं भाका रहेको छ, भर्खरै मात्र बजारमा आएको, जसमा आवाज रहेको छ अञ्जिता विश्वकर्मा को आवाजमा रहेको भन परदेशी बोलको भाका। सँगसँगै हामी दोस्रो व्यावसायिक विश्राममा जानेछौ, विश्राम लगत्तै उपस्थित हुने नै छौ, सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: उपचार हुने रोगहरू
2: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
1: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
2: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
1: दिसा पिसाब एवं पेटको समस्या
2: तौल घटबड हुने वा थाइराइडको समस्या
1: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
2: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन नम्बर 0564142333 र 98678187।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
2: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
4: एक सय 3.8 अन्तर्मनको आवाज।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
4: एक सय 3.8 अन्तर्मनको आवाज।
8: हजुर, केही दिनको विश्राम लगत्तै अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। अन्तिममा चाहिँ हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गर्नु भएको छ, सिंगर दिपेन्द्र केसीले कमेन्ट गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, नमस्कार, म दिपेन्द्र केसी स्याङ्जाबाट रेडियो प्रेमी, तमाम श्रोतालाई मेरो सम्झना सुनाइदिनु है भन्नुभएको छ। हजुरको सम्झनाले सम्पूर्णले सुनिसक्नु भएको छ दिपेन्द्रजी, धेरैभन्दा धेरै धन्यवाद कमेन्टको लागि। यसै गरी उहाँले चाहिँ आज मेरो दायाँ बायाँ गीत सुनाउन है भन्नुभएको छ। पक्कै पनि म हजुरको आवाजमा रहेको हजुरको आफ्नै भाकालाई कार्यक्रममा स्थान दिनेछु। कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद। हजुरकोतिर पनि दसैँ लागिसक्यो होला है, स्याङ्जातिरको खबर केही छ? पक्कै पनि सबैजना सन्चै हुनुहुन्छ होला, सधैँ यसरी नै कमेन्ट गरेर साथ दिनुहोला र भोलि चाहिँ फोन गरेर पनि साथ दिन सक्नुहुनेछ सम्पूर्ण साथीहरूले भन्दै जाँदा जाँदै अन्तिममा चाहिँ हाम्रो दिपेन्द्रजीको रोजाइमा रहेको दायाँ बायाँ बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ दिपेन्द्र केसी अनि अनुविश्व कर्माको। यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्मिसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
7: स्टुडियो
8: अहिले बिहानको 9 बज्यो।
9: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
10: प्रस्तावित राजदूतहरूको सुनवाई आज पनि जर्मनी, इजरायल लगायत 5 देशका लागि प्रस्तावित राजदूतलाई समितिमा बोलाइयो।
11: कोशी प्रदेशको राजधानीमा आज मुख्यमन्त्री सम्मेलन शुरू हुँदै संघीयता कार्यान्वयनका संवैधानिक तथा प्रशासनिक जटिलता बारे छलफल हुने।
10: भारतको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइयो। रामलीला, बुरारी र सीबीडी प्रदर्शनका नयाँ क्षेत्र घोषित।
11: र विश्वकप लिग टू क्रिकेटमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: समाचार अब विस्तारमा। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै नाम चन्द्रघण्टा रहन गएको धर्मशास्त्रमा उल्लेख छ। घटस्थापना गरिएको दिन घडामा नौ दुर्गा मध्येकी पहिलो दिन देवी शैलपुत्रीको, दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गर्न लागि हो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका अवसरमा राजधानी काठमाडौँका साथै देशका मुख्य मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको चहल पहल छ।
11: दशैं नजिकैसँग काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दशैं मनाउनको लागि काठमाडौँका विभिन्न नाका हुँदै पछिल्लो 24 घण्टामा 56,809 जना यात्रु बाहिरिएको जानकारी दिनुभयो। वहाँका अनुसार फर्पिङ नाकाबाट 5,510, नागढुङ्गा नाकाबाट 27,649, थानकोट नाकाबाट 56, भीम ढुङ्गा नाकाबाट 513, तीन पिप्ली नाकाबाट 972, साँखु नाकाबाट 608, भक्तपुर नाकाबाट 20,615 र भटेनाडा नाकाबाट 886 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्कने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ।
10: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुर स्थित गलौदी र कृष्णवीर क्षेत्रमा आज बिहानबाट दुईतर्फी यातायात सञ्चालन भएको छ। राति 11 बजेदेखि दुवैतर्फी यातायात रोकेर भित्तो कटान शुरू गरिएको थियो। त्रिशुली नदीको कटानले हालै भाषिएको गलौदी र भदौ 10 को बाढ़ीले भत्काएको कृष्णवीर दुवै ठाउँमा भित्तो काटेर सड़क फराकिलो पार्ने काम गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। आज बिहान 6 बजेदेखि सहज रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको छ। यससँगै पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन क्षेत्रको सड़क यातायात सहज बनेको छ। यस्तै नारायणगढ़ मुगलिन क्षेत्रमा पनि कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।
11: यसैबीच बाढ़ीले अवरूद्ध बनेको बागलुङको गलकोट ताराखोला सड़क दुई सातामा संचालनमा आएको छ। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़क यही असोज 11 गतेदेखि अवरूद्ध भएको थियो। गलकोट र ताराखोलाको सीमाना गाईघाट झरना नजिक सड़कको ट्र्याक बगाएपछि अवरूद्ध बनेको सड़कमा अस्थायी रूपमा यातायात संचालनमा आएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो। दरमखोलामा आएको बाढ़ीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़कको विभिन्न भागमा क्षति पुर्याएको थियो। बाढ़ीले सड़कको ट्र्याक बगाए पछि गलकोट र ताराखोला बीचको यात्रा सम्पर्क विच्छेद भएको थियो। सड़क अवरूद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो। सड़क सञ्चालनमा आएसँगै गलकोट र ताराखोला बीच आवतजावत गर्ने स्थानीयवासी यात्रु तथा सवारी साधनलाई सहज भएको छ।
10: संघीय संसद अन्तर्गत संसदीय सुनवाई समितिले आज पनि प्रस्तावित राजदूतहरूको सुनवाई गर्दैछ। हिजो 4 देशका लागि प्रस्तावित राजदूतको सुनवाई सम्पन्न गरेको समितिले आज 5 देशका लागि सिफारिश राजदूतहरूको सुनवाई गर्न लागेको हो। अहिले बिहान 9:30 बजे बस्ने बैठकमा जर्मनीका लागि राजदूतमा प्रस्तावित सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ र स्पेनका लागि राजदूत पदमा प्रस्तावित प्राप्ति शीर्षनको सुनवाई गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसअघि हिजो भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको सुनवाई सम्पन्न भएको थियो।
11: कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 शुरू हुँदैछ। सम्मेलन अहिले केही बेरमा शुरू हुने कोशी प्रदेशका सचिव एवं प्रवक्ता रामकृष्ण अधिकारीले जानकारी दिनुभयो। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलताको समाधान र प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजन गरिएको कोशी प्रदेश सरकारले जनाएको छ। सम्मेलनमा सहभागी हुन 6 प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन्। सुदूरपश्चिम प्रदेशमा बजेटको विवाद रहेकोले प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी हुने बताइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सचिवालयका अनुसार सम्मेलनमा प्रदेशहरूबाट मुख्य सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधीश वक्ता समेत सहभागी हुँदैछन्। दुई दिनसम्म चल्ने सम्मेलनमा संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँड, कानून निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशबीच असल अभ्यासको आदान प्रदान गर्ने विषयमा समेत छलफल गरी विराटनगर घोषणा पत्र जारी गरिनेछ।
10: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन भरको।
15: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
16: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
15: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
16: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
17: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
11: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूको मतगणना जारी छ। जस अन्तर्गत पिछड़िएको क्षेत्र क्लस्टरको सहमहामन्त्रीमा जीवन बहादुर शाहीको जित निश्चित बनेको छ। 6729 मतगणना हुँदा शाहीले 3906 मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जनक गिरीले 1370 मत पाउनु भएको
17: छ।
10: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
11: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत

0: 90 मतगणना गर्दा खतिवडाले 2178 मत र दोस्रो स्थानका शिवाकोटीले 1556 मत पाउनु भएको छ। यस्तै सहमहामन्त्री दलित केन्द्रीय सदस्य दलित खुल्ला केन्द्रीय सदस्य दलित मधेसी र केन्द्रीय सदस्य दलित महिलाको मतगणना आज शुरू हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान 10 बजेदेखि यी पदको मतगणना स्थानेपामा शुरू हुनेछ। यस्तै सहमहामन्त्री खसारिय केन्द्रीय सदस्य खसारिय खुल्ला र केन्द्रीय सदस्य खसारिय महिलाको पनि आजै गणना शुरू हुनेछ। केन्द्रीय सदस्य पेशागत विषयगत क्षेत्र खुल्ला र केन्द्रीय सदस्य पेशागत विषयगत क्षेत्र महिलाको पनि आजै मतगणना शुरू हुने उहाँले जानकारी दिनुभयो। सहमहामन्त्री मधेसी केन्द्रीय सदस्य मधेसी खुल्ला र केन्द्रीय सदस्य मधेसी महिलातर्फको मतगणना पनि आजै दिउँसो 12 बजेबाट शुरू हुनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारत सरकारले झण्डै 3.5 दशकदेखि देशभरको आन्दोलनको केन्द्र बनिरहेको दिल्लीको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। यसको सट्टामा भारतले विरोध प्रदर्शनका लागि रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान निर्धारण गरेको छ। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको दावी गर्दै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी सीजेपीले शनिबारदेखि जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेको बेला भारत सरकारले उक्त स्थानमा आन्दोलन गर्न नपाइने निर्णय गरेको हो। दिल्ली प्रहरीले राजधानीमा हुने विरोध प्रदर्शनका लागि नयाँ निर्देशिका जारी गरेको छ। दिल्ली प्रहरीका अनुसार केन्द्रीय गृह मन्त्रालयले विरोध प्रदर्शनका लागि वैकल्पिक स्थानको समीक्षा गर्न एक समिति गठन गरेको थियो। त्यही समितिको सिफारिशका आधारमा नयाँ व्यवस्था लागू गरिएको हो। दिल्ली प्रहरीद्वारा जारी आदेशमा समितिले पूर्वी दिल्लीको रामलीला मैदान, बुरारी मैदान र सीबीडी मैदानलाई विरोध प्रदर्शनका लागि नयाँ स्थानका रूपमा सूचित गर्न सिफारिश गरेको उल्लेख छ। दिल्लीमा रहेका उल्लेखित 3 स्थान संसद भवन आसपासका केन्द्रीय प्रशासनिक क्षेत्रबाट टाढा पर्छन्। रामलीला मैदान मध्य दिल्लीमा छ भने बुरारी मैदान उत्तर पश्चिम दिल्लीमा छ अनि सीबीडी मैदान पूर्वी दिल्लीमा छ। रामलीला मैदान जन्तर मन्तरबाट लगभग 3 किलोमिटर टाढा अर्थात अन्य 2 स्थानभन्दा जन्तर मन्तर नजिक छ। बुरारी मैदान जन्तर मन्तरबाट झण्डै 21 किलोमिटर टाढा छ भने सीबीडी मैदान 13 किलोमिटर टाढा छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपालले आज ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। खेल ओमान स्थित अल अमिरात मैदानमा बिहान 12:15 बजे शुरू हुनेछ। त्रिदेशीय सीरिज अन्तर्गत पहिलो खेलमा क्यानाडालाई पराजित गरेको नेपाल आज लगातार दोस्रो जित हासिल गर्दै शीर्ष 6 स्थानमा रहेर एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा छ। आइतबार क्यानाडामाथिको जीत निकालेर 6 स्थानमा उक्लिएको नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोड़ेको छ। ओमान भने शीर्षमा 4 स्थानभित्र रहँदै सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 33 अंक जोड़ेको छ। नेपाल र ओमान बीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भएका छन्। हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराउँदा नेपालले 5 खेल जितेको छ। पछिल्लो पटक एसएससी प्रिमियर कपमा नेपालले ओमानलाई 87 रनले हराएको थियो।
1: अब मौसम। आज बिहान देशका पहाड़ी तथा हिमाली भूभागमा मौसम आंशिक बदलिरहेको छ। तराईका भूभागमा मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। देशका अन्य पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्दा तराईका अधिकांश भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अन्य स्थानको मौसम सफा रहनेछ। राति पनि कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहँदा त्यसका अन्य भूभागको मौसम मुख्यतया सफा रहनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: दशैं नजिकै गर्दा राजमार्गमा यात्रुको चाप बढ़्यो। पृथ्वी राजमार्ग 2-तर्फी संचालनमा बागलुङको गलकोट ताराखोला सड़क पनि 2-तर्फी खुल्यो।
1: प्रस्तावित राजदूतहरूको सुनवाई आज पनि। जर्मनी, इजरायल लगायत 5 देशमा प्रस्तावित राजदूतहरूलाई छलफलका लागि बोलाइयो।
0: कोशी प्रदेशको राजधानीमा आज मुख्यमन्त्री सम्मेलन शुरू हुँदै संघीयता कार्यान्वयनका संवैधानिक तथा प्रशासनिक जटिलताबारे छलफल हुने।
1: भारतको जन्तर मन्तर मैदानलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइयो। रामलीला, बुरारी र सीबीडी मैदान प्रदर्शनका नयाँ क्षेत्र घोषित।
0: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान

0: 9 बजेको थाहा खबर सकियो. सन्चु र रविन्द्र बिदा हुन्छौ. नमस्कार.
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज.
2: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डी कालिका मगर समाज बलाम्दी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083.
3: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ.
2: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
3: आयोजक चण्डी कालिका मगर समाज बलाम्दी स्याङ्जा.
2: प्रथम पुरस्कार रु 50,000,
3: द्वितीय पुरस्कार रु 30,000,
2: तृतीय पुरस्कार रु 15,000,
3: सान्तोना पुरस्कार रु 10,000,
2: साथमा सिल्ड मेडल र प्रमाण पत्र.
3: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ.
2: टिम दर्ता शुल्क रु 5,000.
3: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म.
2: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि.
3: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98495 87 751, 98261 52 827 र 98065 86 659.
4: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी.
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्. सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने. प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ. मोबाइल 98510 88 461 र सिजन गुरुङ 97045 40 900.
6: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि. दाउराको सेकुवा छँदैछ त बन्केवा चोक पारिपट्टि छ नि.
7: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा.
6: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको.
7: ल, फोन नम्बर टिप्नुहोस् त 97155065555 र 97155656.
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना. शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ. सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ. शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तन हो.
7: हेलो बा,
8: कति बन्यो घर अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ. सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि.
8: ल ल बा, पैसाको चिन्ता नगर्नु. अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है. मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे.
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो.
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: सरसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506633 र 9746780681।
11: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले लौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9891435622।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
3: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
17: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
3: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
17: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
3: टीभीएस दुलेगौडा,
17: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा। प्रोप्राइटर बसन्त लालचन्द, 9865303982 र 9705620209।
18: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
19: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
18: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
19: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
18: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक,
17: प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
2: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौड़ा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौड़ा तनहुँ।
20: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
20: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौड़ा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807169।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: फुलै फुलको सुन्दर संसार हरे खुशीलाई बनाऊ यादगार।
1: फुलै फुलको बगैँचामा मेरी माया।
0: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
2: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
0: सुपद मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
2: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
0: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता, खुसीको सम्झना।
3: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
0: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903669, मोबाइल 98 40 82 69 26।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 50 60 23 420, 98 01 40 54 674 र 98 40 23 420। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
7: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समय भित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0564111122।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98 1140 35 622।
1: ए सबिना, यसको हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98 460 78 528 र 98 028 16 142।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 461 61 220।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
12: मोबाइल 9800585537 र 9800665589।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
1: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
0: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एक पटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
1: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
0: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
1: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ,
0: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
1: थप जानकारीका लागि सम्पर्क 9841656996।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बर्चाई।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
3: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
0: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
1: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
0: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
1: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस कटरिङ प्लाइवुड।
0: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
1: सुमिना सिस्टा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ, प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 9556026465।
0: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।
7: जाम न, ढिला भइसक्यो।
2: एकैछिन पख न, के को भिडियो सुनौ।
8: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
9: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
2: नबोल न, सुन त,
8: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय, सबैलाई थाहा छ।
9: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी 4 हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9901412888।
10: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
16: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
18: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
18: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
18: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
18: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
18: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
19: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
20: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9811324375।
21: स्टुडियो लन्चेन, अहिले बिहानको 10 बज्यो।
19: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
20: धोरबाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
22: नमस्कार, रेडियो धोरबाराही 103.8 MHz बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नवरात्रको तेस्रो दिन आज दशैं घर र पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तयराज नेपालले जानकारी दिनुभयो। चन्द्र घण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामयी रहेको छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्र घण्टा देवीको विशेष पूजा आराधना गर्ने गर्दछन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरेर जौको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गामाथि दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिएको छ। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरहरूमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड लाग्ने गर्दछ। बड़ा दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लामा लाग्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरेर चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढ़न थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरी नायब परीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौँबाट विभिन्न नाका भएर सोमबार हिजो बिहानसम्म 56,809 जना यात्रु बाहिरिएको जानकारी दिनुभएको छ। दशैंका लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारणले यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो। नयाँ तथा पुरानो गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता नामसारी र बीमासँग सम्बन्धित प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी र सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन। यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता वा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यस सवारी बिक्री गर्ने डिलरले खरिदकर्ताको वारिसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटो सहितको प्रतिनिधि उपस्थित भएमा दर्ता र नामसारीको प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गरिएको छ। नेपालले भारतबाट उखुका उन्नत चार जात भित्र्याएको छ। उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जात मध्ये COLK 16-20-2, COLK 16-4-70, COS 17 2031 र सीओएस 18231 नेपाललाई प्रदान गरिएको छ। बाराको जितपुरमा रहेको राष्ट्रिय ओकुवाली अनुसन्धान कार्यक्रमले भारतीय ओको अनुसन्धान संस्थान संघको सहकार्यमा ती जात नेपालमा भित्र्याएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका पाँचमा रहेको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चारणमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चारणमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारणले भाँसिएको सड़कलाई थप मरमत गर्नुपर्ने भए पछाडि गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरेर काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म अटाए पछाडि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको छ। अहिले दशैंको समय भएकाले पृथ्वी राजमार्गमा गाड़ीको अत्याधिक चाप रहेको छ। गलौदीमा सड़क भाँसिए पछाडि गएको शुक्रबार बेलुकादेखि बन्द भएको र भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारणले सड़क भाँसिएको छ। अस्ति आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारणले प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। च्योमनर्वी गाउँपालिका छ उङली लोङ खोलातर्फबाट बुढ़ी गण्डकीमा आएको बाढ़ीका कारणले मनास्लुको च्योम उपत्यका पुगेका 87 जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेको एक्यापका सूचना अधिकारी भुवन राजु ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू सुरक्षित रहेका छन्। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पदमार्गमा भने सुरक्षित क्षति पुर्याएको छ। एक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित रहेको 40 किसिमको तथ्याङ्क संकलनको काम अगाडि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअगाडि शुरू भएर पूरा नभएका र हाल मात्रै शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्तो तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्नो सबै विषयगत शाखा र माध्यमलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना सर्वेक्षण अध्ययन र नियमित प्रकृतिका काम भइरहेका छन्। मार्गदर्शन अनुसार अहिले राष्ट्रिय आर्थिक गणना 2082 राष्ट्रिय औद्योगिक गणना 2083 र राष्ट्रिय जनगणना 2088 लागि काम भइरहेको छ। जसमध्ये चालू आर्थिक वर्षमा आर्थिक गणनाको तथ्याङ्क प्रशोधन विश्लेषण र नतिजा प्रकाशन हुने काम हुने जनाइएको छ। कार्यालयले यसअगाडि नै देशैभरिबाट यसका लागि तथ्याङ्क संकलन गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो सांसद खगेन्द्र सुनालाई आन्तरिक छानबिन गर्दै सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाउने निर्णय गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनालमाथि लागेको आरोपको विषयमा आन्तरिक छानबिन शुरू गरिएको बताइएको छ। संचार माध्यम मार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य अनुचित दबाव अवांछित धम्की र शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर विषयहरूमा पार्टीको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। रासोबाले महिलामाथि हुने दुर्व्यवहार पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको समिति स्पष्ट पारेको छ। यस्तै रासोपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा विश्वास व्यक्त गर्दै रासोपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको विज्ञप्तिमा उल्लेख छ। रासोबाले महिलामाथि हुने दुर्व्यवहार पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको समिति स्पष्ट पारेको छ। यस्तै रासोपाली

फर्किए लगतै सभामुख अर्यालले महासभामा नेपालको सहभागिता तथा छलफलका विषयमा पत्रकारहरूलाई जानकारी गराउने कार्यक्रम रहेको छ। भेटघाट कार्यक्रमका लागि पत्रकारहरूलाई दिउँसो 2:30 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि अनुरोध गरिएको छ। सभामुख अर्याल सहितको टोली असोजको 18 गते साँझ कतार एयरवेजको उडान मार्फत तान्जेनियाको अरूसा प्रस्थान गरेका थिए। यस्तै सभामुख अर्यालको नेतृत्वमा गएको 7 सदस्यीय प्रतिनिधि मण्डलमा प्रतिनिधि सभा सदस्य रविन महतो, राष्ट्रिय सभा सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जन साके तथा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डे लगायत सहभागी रहनु भएको छ। देशको मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर सिल्भर ट्रायंगल अवधारणामा पर्यटन प्रवर्धनको साझा पहल अगाडि बढ़ाइएको छ। पर्यटन प्रवर्धन, पर्यटन विकास, असल अभ्यास आदान प्रदान र आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका बीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि 3 वटा स्थानीय तहले अग्रसरता लिएका छन्। सोही अन्तर्गत भरतपुर महानगरपालिकाले सोमबार भरतपुर मा सरकार भएका पछि बीचमा सिल्भर ट्रायंगल पर्यटन प्रवर्धनका लागि अन्तरक्रिया कार्यक्रम गरेर सुझाव संकलन तथा आगामी कार्ययोजनाबारे छलफल गरेको हो। 3 वटै स्थानीय तहका प्रमुख सहित जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा, पर्यटन व्यवसायी लगायतले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका 3 वटै गन्तव्यको पर्यटन प्रवर्धन विकासमा साझा प्रतिबद्धता जनाएका छन्। अविरल वर्षापछि आएको बाढ़ी पहिरोले तनहुँका 11 वटा पुल तथा कलवर्डमा क्षति पुर्याउँदा आवागमन प्रभावित बन्न पुगेको छ। गत असोजको 9 गतेबाट 11 गतेसम्म आएको बाढ़ीले 5 वटा झलुङ्गे पुल पूर्ण रूपमा बगाएको छ भने 3 वटा झलुङ्गे पुल, एउटा पक्की पुल र 2 वटा कलवर्डमा आंशिक क्षति पुगेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुननिर्माण तथा मर्मत संहार गरेर आवागमन सहज बनाउन सम्बन्धित केन्द्रीय निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। नदी वारपार गर्न प्रयोग हुने पुल तथा कलवर्ड क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दा, बिरामी र विद्यालय जाने विद्यार्थीहरूलाई आवत जावतमा समस्या भएको छ। विशेष गरेर तनहुँमा छिमेकी जिल्ला पाल्पा र नवलपुरसँग जोड्ने झलुङ्गे पुलहरू क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दाका आवत जावत तथा 2 जिल्लाबीचको सम्पर्क प्रभावित बनेको छ। तनहुँमा सोमबार हिजो भएका 2 वटा छुट्टा छुट्टै सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। आबु खैरणी गाउँपालिकामा बोलेरो जीप र ब्यास नगरपालिकामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार आबु खैरणी गाउँपालिका 6 डुम्री डाँडा स्थित भित्री सड़क खण्डमा बोलेरो जीप दुर्घटना हुँदा स्थानीय 47 वर्षका इन्द्र माया गुरूङको मृत्यु भएको छ। बरादीबाट खर्कतर्फ जाँदै गरेको G2C3259 नम्बरको बोलेरो जीप कालोमा ब्याक भएर सड़कको छेउबाट करिब 7 मिटर तल नालामा खसेको थियो। दुर्घटनामा जीपमा सवार रहेका 8 जना मध्ये 7 जना घाइते भएका थिए। बड़ा दशैंलाई लक्षित गरेर पोखरामा 14,800 वटा भेडा र च्याङ्रा भित्रिएका छन्। हिमाली जिल्ला मुस्ताङ सहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडा र च्याङ्रा ल्याएका हुन्। पोखरा महानगरपालिका 1 सिम्पानी र पोखरा 25 हेम्जामा भेडा र च्याङ्राको 8 बजार सञ्चालनमा रहेको छ। पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बझाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा र च्याङ्रा पोखरा ल्याइसकिएको छ। अझै केही भेडा च्याङ्रा बाटोमा नै रहेकाले फूलपाती भन्दा 1-2 दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले बताउनुभयो। गण्डकी प्रदेशको अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिएको छ। अब अन्तिममा खेल समाचार। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्ने भएको छ। यो खेल नेपाली समयअनुसार बिहान 11:15 बजे अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले पराजित

0: गर्दै नेपालले सुखद शुरूआत गरेको थियो। नडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नु भएको छ। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6 स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंक सहित 4 स्थानमा रहेको छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अंक सहित 7 र युएई 32 खेलमा 19 अंक सहित 8 स्थान अर्थात पुछारमा रहेको छ। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितको समाचारहरू लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो।

0: प्रेसन रहेछ र पो सबैले कुरा गरे क्या दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
0: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
2: दीर्घायु फर्निचर सोरुम
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846161268 र 9560602
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053
7: मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
8: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
9: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
8: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
9: हाम्रो मोबाइल पसल दुलेगौडा साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856956996 र 9701956996
10: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
10: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
10: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855324020 9801454674 र 9864023420
12: सुवर्ण अवसर
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
12: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
13: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
12: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
13: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
12: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
13: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
12: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
14: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
15: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
14: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा सधैँ छ त, बन्केवा चोक पारिपट्टि छ नि।
1: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
0: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
1: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
2: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क: दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0-65-414-142, 98-560-23-128, 98-462-14-726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
7: दिस इज रेडियो ढोर बाराही 103.8 MHz,
8: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
9: इट्स टाइम फॉर कॉलिंग टाइम
8: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म फरकवार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ भने आज मंगलबार चाहिँ यहाँहरूमा टपिकमा चाहिँ यहाँले आफ्नो कुराकानी राख्न सक्नुहुन्छ आफ्नो विचार राख्न सक्नुहुन्छ जहाँ चाहिँ आजको विचार राख्नको लागि चाहिँ टपिक के र कसो भनेर हामी केही छिनमा पनि यहाँलाई चाहिँ जानकारी गराउँछौ भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर समयभर पनि सुनेर साथ दिन सक्नुहुन्छ यो 1.5 घण्टाको समय आधुनिक मिठा मिठा गीत सङ्गीतको साथमा यहाँहरूसँग रमाइलो कुराकानीको साथमा पनि रहन्छौ प्रोग्राम चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिलेको लागि भने साइन ओके जोड्यौ तिमीले यो समुद्र गीतबाट कार्यक्रमको सुरुवात गरिहाल्छ स्वीकार्नुहोला है त Thank you.

हजुर फुलै फुलको फुलबारीमा निदाय सलिमी थो यो सपना सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र यसलाई मिठा मिठा गीत संगीतको साथमा रहनसँग 12 बजेको समयसम्म हामी र आज भने मंगलबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको विचारलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ भने 0965 4142 0000 बाटो भएर केही क्षणमा हामी साथीहरूलाई चाहिँ सहभागी गराउँछौ र अब भने हामी कार्यक्रमतर्फ पनि लागौं। अब दशैं नेपालीहरूको महान चाड पनि हो, यो चाडसँगै जोडिएर आउँछ अब परिवारसँगको भेटघाट, मिठो मसिनो खाने अनि रमाइलो गर्नेदेखि लिएर अब टाढा रहेका आफन्तसँग चाहिँ खुसी साटासाट गर्ने एउटा मिठो अवसर पनि हो दशैं पर्व। र दशैं मनाउन धेरै हामीहरू चाहिँ अब सहरबाट गाउँ फर्किने पनि गर्छौँ र कोही चाहिँ अब घुमफिरको लागि विभिन्न ठाउँतिर पनि अब जाने यो छुट्टीको समय चाहिँ बिताउनु पर्छ पनि भनिन्छ है। तर यही समयमा चाहिँ अब सडकमा सवारी साधनको एकदमै चाप पनि बढ्ने, लामो यात्रा चाहिँ गर्नुपर्ने पनि हुन्छ र कहिलेकाहीँ चाहिँ लापरवाहीको कारणले गर्दा चाहिँ दुर्घटना हुने जोखिम पनि उत्तिकै चाहिँ देखिन्छ। त्यसैले आज हामी यसै कुराकानीमा चाहिँ रहेर कुराकानी गर्दैछौँ कि अब दशैंमा चाहिँ यात्रा गर्दा हामीले अप्नाउनु पर्ने सावधानी अनि सुरक्षाको विषयहरू चाहिँ के हो त भनेर साथीहरूले चाहिँ आफ्नो विचार राख्न सक्नुहुन्छ। जहाँ चाहिँ 0965 4142 0000 बाटो भएर आफ्नो विचार राख्नको लागि टेलिफोन लाइन पनि खुल्ला रहेको छ भने आउन सक्नुहुन्छ। अबको 12 बजेको समयसम्म हामी चाहिँ आज यही टपिकमा कुराकानी गर्छौ कि दशैंमा यात्रा गर्दा चाहिँ अप्नाउनु पर्ने आफ्नो सावधानी सुरक्षाको कुराकानीमा चाहिँ विषयवस्तुमा रहेर कुराकानी गर्छौ, आउन सक्नुहुन्छ। अहिलेको लागि भने एउटा गीत सुनौ, समुद्र गीत रहेको छ तीर्सना गुरुङको आवाजमा सजिएको गुराँसै फुल्यो। यो गीत सँगसँगै पश्चात भने अब दशैंको मिठा मिठा गीतहरूलाई पनि हामी कार्यक्रममा स्थान दिन्छौ। रेडियो प्रोग्राम सुन्दै गर्नुहोला है त।

0: हजुर गुरासे फुल्यो बलगो यो सुमधुर गीत रहेको थियो तपाईँमा आज कार्यक्रम स्थान दिइसकेको छ। यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा चाहिँ रहन्छौ र अब भने पालो तपाईँको पनि हो 0625 4142 0024 बाटो भएर आजको टपिकमा आफ्नो आवाज आफ्नो विचार आफ्नो अनुभव सेयर गर्नको लागि आउन सक्नुहुन्छ कि अब दसैँमा यात्रा गर्दै जाँदा अप्नाउनु पर्ने सावधानी र सुरक्षाको विषयहरू चाहिँ के हो त र कोही साथी हुनुहुन्छ है हामीसँग लाइनमा अहिले भने। हेलो नमस्ते हजुर। हेलो हेलो नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई।
1: धन्यवाद दिदी।
0: अनि रिताजी के छ आजको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त। पुरानै छ है ठिकठाकै हुनुहुन्छ भनेपछि। अनि के छ त अब आज अहिलेको समय बिहानीको समय के गर्दै हुनुहुन्छ हाम्रो रिताजीले?
1: त्यतिकै बसिरहेको
0: छु। यतिकै बसिरहँदा आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्नु भएको छैन है। आज चाहिँ हामी टपिकमा कुराकानी गर्ने हो है रिताजी। अनि आजको टपिकमा चाहिँ हाम्रो रिताजीले आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ। विचार राख्नको लागि आजको टपिक रहेको छ। अब दसैँको बेलामा हामी धेरै जस्तो अब बेसीतिर बस्छौँ होइन, सहर बजारमा बस्छौँ भने गाउँतिर जान्छौँ होइन, अनि यो समयमा चाहिँ अब टाढा भएको आफन्तहरू पनि घर फर्केर आउनुहुन्छ भने दसैँमा यात्रा गर्दा हामीले अप्नाउनु पर्ने सावधानी र सुरक्षाहरू चाहिँ के हो त भनेर साथीहरूलाई आज सिकाउनु पर्यो कि? अरू चाहिँ के होला त रिताजी? आफू मात्रै सुरक्षित हुने हो त? यात्रा गर्दा के गर्नुपर्छ होला?
1: आफू सुरक्षित हुनु पर्यो, गाडीमा ध्यान दिएर चढ्नु
0: पर्यो। गाडी पनि अब ध्यान दिएर चढ्नु पर्यो। अरू चाहिँ के हुन्छ जस्तो लाग्दैन?
1: ट्राफिक नियमको पालना गर्नु पर्यो।
0: ट्राफिक नियमको चाहिँ पालना गर्नु पर्यो है। चालकले गर्ने होला कि हामी यात्रुले गर्ने होला ट्राफिक नियमको पालना? रिताजी कसले भन्नुभयो? हेलो रिताजी। रिताजीले हामी बोलेको सुन्नु भएको छैन कि हजुर बोलेको हामीले चाहिँ नसुनेको होला? सुन्नु भएको छ किन होला? ल अरू पनि अब धेरै कुराहरू चाहिँ हुन सक्छ है, हामी साथीहरूबाट पनि सिक्छौँ। अनि हाम्रो रिताजीले चाहिँ कहिलेकाहीँ दसैँको बेला चाडबाडको बेलामा चाहिँ एकदमै भिडभाड भएको गाडीमा चाहिँ पर्नु भएको छ कि छैन, यात्रा गर्नु भएको छ कि छैन? बुझ्नु भएन, हामी बोलेको कस्तो सुन्नु भएको छ त भनिदिनुहोस् त पहिला। अनि सुन्नु भएको भए चाहिँ अनि किन होला त हाम्रो कुरा बुझ्न गाह्रो परेको आज रिताजीलाई? किन हो किन हो है? हामीले भनेको चाहिँ कहिलेकाहीँ अब यो चाडबाडको समयमा गाडीहरू एकदमै भिडभाड हुन्छ नि, धेरै मान्छेहरू बोकेको हुन्छ, धेरै यात्रु बोकेको बसमा चाहिँ तपाईँ आफैले पनि कहिलेकाहीँ चाहिँ यात्रा गर्नु भएको छ कि छैन, त्यस्तो समयमा चाहिँ गाडी चढ्नु भएको छ कि छैन भनेको कि? चढ्नु भएको छैन भनेपछि त्यो भिडभाडको अनुभव चाहिँ हाम्रो रिताजीलाई छैन है? ल ठिकै छ, अब साथीहरूको विचार पनि हामी सुन्छौँ। रेडियो प्रोग्राम चाहिँ आज विशेष पनि छ, एकदमै नछुटाइकन सुन्नुपर्छ है रिताजी के रहेछ त भनेर साथीहरूले सिकाउनुहुन्छ अरू पनि। अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि छुट्टिन्छौँ है हामी। थ्याङ्क यू सो मच।
1: मेरो घर परिवार
0: नमस्कार सुबदिन रिता आचार्यजी हुनुहुन्थ्यो, उहाँले चाहिँ अब बुझेको थिएन भन्दै हुनुहुन्थ्यो, तैपनि अब आफ्नो विचार राख्दा चाहिँ ट्राफिक नियमको चाहिँ हामीले पालना गर्नुपर्छ अथवा चाडपर्व होस् होइन, अब चाडपर्व नहोस्, हामी अब अफिस टाइममा होस् बिना अफिस टाइममा होस् बिहान हो दिउँसो हो बेलुका हो हामी सडकमा यात्रा गर्दैछौँ भने चाहिँ हामी स्वयं यात्रु छौँ भने पनि सडक नियमको चाहिँ पालना गर्नुपर्छ, हामी चालक छौँ भने पनि हामीले सड़क नियमको चाहिँ ट्राफिक नियमको चाहिँ पालना गर्नुपर्छ है, जुन चाहिँ हाम्रो रिताजीले पनि जोड्नु भएको थियो। यसरी नै विशेष त यो चाडबाडको समयमा चाहिँ अप्नाउनु पर्ने सावधानी र सुरक्षाको विषयमा चाहिँ हामी कुराकानी गरिरहेका छौँ, किनकि हामी दसैँको नजिक पनि छौँ अनि धेरैजनाहरू अहिले कति साथीहरू यात्रामै पनि हुनुहुन्छ होला। सो यो समयमा चाहिँ विशेष त एकदमै कुनै पनि जोखिमहरूबाट चाहिँ बच्नको लागि विशेष अप्नाउनु पर्ने सावधानीहरू चाहिँ के रहेछ त हामी यो समयमा नै साथीहरूलाई पनि यात्रा गर्दैछु नौ भन्ने हिसाबले चाहिँ यो टपिक पनि छ र साथीलाई चाहिँ हामी केहीसँग सहभागी गरौँ है, किनकि हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। एउटा दसैँको गीत सुनौ सुनिल गिरीको आवाजमा सजिएको अनि विश्राम लगतै हामी साथीहरूलाई सहभागी गराउँछौँ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
2: ए सबिना, यसको हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
7: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: उपचार हुने रोगहरू
8: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
9: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
8: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
9: दिसा पिसाब एवं पेटको समस्या,
8: तौल घटबड हुने वा थाइराइडको समस्या,
9: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
8: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
8: फोन नम्बर 0654142333 र 98678-16887।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू
11: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा रोगहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
12: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
12: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
14: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल,
16: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
14: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
17: होइन हौ, कसरी पर्यो?
18: कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
17: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10,00,000 स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
18: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
17: शर्तहरू लागू हुनेछन्।
19: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0658-90-2969 र 98560-61-999।
17: हिरो सिजी मोटर्स।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: स्टुडियो टाइमचेक
20: अहिले बिहानको 11 बज्यो।
17: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
3: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ थायम र आज मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिइरहेका छौँ कि अब दशैंको समयमा चाडपर्वको समयमा यात्रा गर्दा चाहिँ हामीले अप्नाउनु पर्ने सावधानी र सुरक्षाहरू चाहिँ के हो त भनिरहँदा चाहिँ थोरै कुराकानी गरौँ, थोरै चर्चा गरौँ। अब यात्रा गर्दै गर्दा विशेष त यो दशैं चाडबाडको समयमा चाहिँ अब कस्तो कस्तो समस्याहरू चाहिँ देखिन्छ भन्दाखेरि अब सवारी साधनमा चाहिँ अत्याधिक भिडहरू, यात्रुको चाप चाहिँ देखिन्छ भने लामो समयसम्म यात्रा गर्दा अब थकान महसुस पनि हुन्छ। अब सड़कको खराब अवस्था अब तपाईँ हामीले भोगेकै छौँ होइन, पहिरो अनि सँगसँगै वर्षाको कारण चाहिँ यात्रा प्रभावित पनि हुन्छ अनि सवारी साधनको तीव्र गति त छँदैछ अनि त्यसमाथि पनि अब चालकको लापरवाही पनि हुन्छ र टिकट नपाउने अब बढी भाडा चाहिँ तिर्नुपर्ने, अब तोकेको भाडाभन्दा धेरै भाडा पनि तिर्नुपर्ने मुख्य समस्याहरू चाहिँ यिनै हुन् भने यिनै समस्याहरू सँगसँगै हामीले अप्नाउनु पर्ने सावधानी र सुरक्षाको विषय चाहिँ के हुन सक्छ त? कोही साथी हुनुहुन्छ है लाइनमा? हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
21: हेलो,
3: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई। अनि के छ उपासनाजीको आजको नयाँ नौला खबर सुनाइदिनुहोस् न त। हेलो, अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? ल, आज चाहिँ हाम्रो उपासनाजीले आफ्नो विचार चाहिँ राख्नुपर्ने हुन्छ, आफ्नो अनुभव छ भने पनि राख्न सक्नुहुन्छ है। टपिक भने आजको लागि टपिक सुन्नु पूर्व केही छ साथीहरूलाई ट्याक्कै सुरुमै जानकारी दिनुपर्ने? ल, त्यसो भए हामी कार्यक्रमतर्फ नै लागौँ है। आजको लागि टपिक भनेको चाहिँ अब विशेष त यो चाडपर्वको समयमा अब यो दशैंको माहौल सुरु हुँदैछ, विशेष त हामीले यात्रा गर्दै गर्दा चाहिँ अप्नाउनु पर्ने सावधानी र सुरक्षाहरू चाहिँ के हुन सक्छ, यहाँले चाहिँ आफ्नो विचार राख्न सक्नुहुन्छ है, सुझाव दिन सक्नुहुन्छ, आफ्नो अनुभव छ भने पनि हामीलाई सुनाउन सक्नुहुन्छ है। हजुर हजुर, यात्रा गर्दै गर्दा साथीहरूलाई चाहिँ के कुरामा ध्यान दिन भन्नुहुन्छ र आफू पनि यात्रा गर्नुहुन्छ यो भिडभाडको समयमा अथवा चाडपर्वको समयमा चाहिँ यात्रा गर्दै हुनुहुन्छ भने कस्तो कस्तो सुरक्षाको कुराहरू चाहिँ यहाँले आफैले पनि सतर्क रहनुहुन्छ, त्यो साथीहरूलाई सुनाइदिनु पर्यो क्या आज?
21: आफ्नो परदेशबाट आफ्नो घरको साथीहरू हुनुहुन्छ होइन, मनाउनको लागि हस्त हौसलमा लिँदै भन्दा तर घरमै चढेर आफ्नो भनेर चाहिँ जबरजस्ती गरेर चाहिँ नहुनु होला
3: होइन,
21: बाटोको चाहिँ अलिकति ख्याल गरेर राम्रोसँग पुगेर आफ्नो हिँड्दाखेरि एकदमै राम्रो हो। मान्छे पाटे भने मान्छे पाटे छ भने
3: पहिला चाहिँ अब बुझेर मात्र यात्रा गर्नु पर्यो भन्ने कुराकानी पनि आयो। अनि हाम्रो उपासनाजीको चाहिँ कुनै छ त्यस्तो अब अनुभवहरू यो पालिको यो दो वर्षको समयमा अथवा यो समय चाहिँ यस्तो भएको थियो भन्ने केही अनुभव छ कि छैन? हजुर हजुर,
21: अब जस्तै यो कृषि खोलाको बाटो पऱ्यो, धादिङतिर कतितिर धेरै नै अलिकति खेती गरिन्छ
3: हजुर,
21: भइरहेको छ। आफन्तहरू भगवान् जस्तो
3: नपुगोस्
21: होइन, र सम्पूर्ण साथीहरूलाई चाहिँ एकदम मैले भने जस्तै गरेर विचार गरेर माथि गाडीमा हिँड्नु होला भन्न चाहन्छु, र मान्छे बाँचे भने त
3: हजुर हजुर सर, यहाँको विचार सँगसँगै अनि साथीहरूलाई यो मिठो अनुरोध सँगसँगै अब भने साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिनुपर्छ है।
21: साथीहरूमा हाम्रो प्रेम बहादुर छेत्री हुनुहुन्छ,
3: यहाँलाई पनि धेरै धेरै शुभकामना। यहाँले चाहिँ अब आवाज बीच बीचमा चाहिँ रोकिएको हो जस्तो पनि लाग्यो है हाम्रो उपासनाजीको। अब उहाँले चाहिँ के भन्नु भएको थियो भने अब आफै पनि यस्तो अनुभव त छैन होइन, यात्राको समयमा चाहिँ अब गाह्रै परेको यात्रा गरेको अनुभव त छैन, तर मैले सुनेको छु अब कहिलेकाहीँ चाहिँ यात्रा गर्दै गर्दा बाटो घाटो चाहिँ अब बिग्रिएको हुन्छ, नराम्रो हुन्छ, त्यसैले चाहिँ एकदमै सुरक्षाको साथमा चाहिँ यात्रा गर्नुहोला, विशेष त सुरक्षा अप्नाएर नै यात्रा गर्नुहोला भन्ने कुरामा चाहिँ जोड दिनु भएको थियो। प्रदेशबाट चाहिँ दसैँ मनाउनको लागि विशेष त आउनुहुन्छ, अनि त्यो हर्ष खुसीमा चाहिँ हामीले कुनै कुराहरूमा चाहिँ लापरवाही गरिरहेको हुन्छ अनसनमा पनि, त्यो खुसीको कारणले गर्दा चाहिँ कतिपय कुराहरूमा चाहिँ हामीले ध्यानै दिएको हुँदैनौँ भन्ने खालको उहाँले कुरा पनि जोड्नु भएको थियो। त्यस्तै नै उहाँले भन्नुभयो जस्तै हर्षको चाडपर्व हो होइन, अब हर्ष चाहिँ हुने हो, तर हर्षको हिसाबमा चाहिँ आफूलाई नै जोखिम हुने गरेर चाहिँ यात्रा नगरौँ, खुसी व्यक्त नगरौँ भन्दै पनि हुनुहुन्थ्यो है। फेरि पनि साथीहरू छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: हजुर,
3: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिदीज्यूलाई।
1: हजुर, धन्यवाद।
3: अनि खाना खानु भयो त?
1: खानालाई तयारी
3: छ, एकदमै तयारी भनेपछि पस्किसर्नु भएको
1: हो?
3: खाना मात्रै बाँकी हो? ल, एकदमै मिठो गरेर खानु होला, खाना चाहिँ सेलाउला है, त्यही भएर अलि छिटो खानु होला है। अनि यो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ हो पछाडि?
1: रेडियो त सुनिहा, रेडियो बिग्रेर घरि आउने घटना
3: ए ल ठिकै छ, अब हाम्रो आवाज चाहिँ घरिघरि पुग्न भन्दा चाहिँ अब सधैँ पुगिरहोस् है। अनि यहाँले रेडियो प्रोग्राम आज चाहिँ सुन्नु भएको छ कि छैन त नि?
1: आज सुनेछ घरिघरि, के आज आफ्नो विचार राख्ने दिन त हो के रे?
3: आज आफ्नो विचार राख्ने दिन हो, अनि यहाँलाई चाहिँ आजको टपिक थाहा छ कि छैन त?
1: छैन
3: है। आजको टपिक भनेको हामीले यो चाडपर्वको समयमा, दसैँको समयमा चाहिँ अब टाढाको हुन्छ अथवा नजिकको हुन्छ, यात्रा गर्दा चाहिँ हामीले कस्तो कस्तो सावधानीहरू चाहिँ अप्नाउनु पर्छ, कस्तो विषयमा चाहिँ सुरक्षा कसरी अप्नाउने भनेर चाहिँ आज यहाँले सिकाउनु पर्यो कि?
1: आफू चाहिँ उभेर भए पनि के
3: हजुर
1: सके बताएर चाहिँ यस्तो मौसम हेरेर हिँड्नु पर्छ
3: भनेपछि पहिला पूर्व तयारी भएर पनि यात्रा गर्नु पर्यो है, अनि सकेसम्म चाहिँ आफूले सकिन्छ भने नसक्नेलाई चाहिँ सिट पनि छोडिदिनु पर्यो हो। ल, आज चाहिँ यसरी नै हामी साथीहरूलाई चाहिँ अब कसरी सुरक्षित रहने त भनेर सिकाइरहेको छौँ। रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नुहोला, अहिले भने साथीभाइ सम्झनुहोस्, अब दसैँको मजाले शुभकामना राख्नुहोस् अनि छुटिनु पर्छ है।
1: दशमीको शुभकामना,
3: धेरै धेरै धन्यवाद।
1: अनि दरबारलाई सुनिरहने सम्पूर्णलाईकोलाई विजय दशमीको शुभकामना भन्दै बिदा हुन्छु। नमस्ते सुवदिन।
3: नमस्ते सुवदिन। रेडियो प्रोग्राम चाहिँ घरिघरि मात्रै सुन्नेको छ भन्नुभएको थियो है, अब तपाईँकोतिर चाहिँ कस्तो छ रेडियो प्रोग्राम, के कस्तो सुनिरहेको छ त? हाम्रो अफिसको नम्बर 0625401000 प्रतिक्रिया पनि दिँदै गर्नुहोला। यहाँको गाउँठाउँतिर चाहिँ हाम्रो प्रोग्राम के कस्तो, प्रोग्राम सँगसँगै रेडियो चाहिँ कस्तो सुनिएको छ, अनि साथमा चाहिँ आफ्नो विचार राख्नको लागि साथीहरूलाई चाहिँ आजको टपिकमा चाहिँ अब कसरी सावधानी हुने त भनेर कुरा सिकाउनको लागि भने 0625401000 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। दलमाया दिजुले पनि आफ्नो विचार राखेर गइसक्नु भएको छ भने, कोही साथी भर्खरै मात्र जोडिनु भएको छ भने, आजको लागि विचार राख्नको लागि टपिक रहेको छ चाडपर्वको समयमा चाहिँ यात्रा गर्दा अप्नाउनु पर्ने सावधानी र सुरक्षाको कुराहरू चाहिँ के हो त भनेर आफ्नो कुरा चाहिँ खुलेर आफ्नो अनुभव छ भने पनि हामीलाई चाहिँ सुनाउन सक्नुहुन्छ। र फेरि पनि कोही साथी साथी हुनुहुन्छ है, राख्नको लागि साथीहरूलाई चाहिँ आजको टपिकमा चाहिँ अब कसरी सावधानी हुने त भनेर कुरा सिकाउनको लागि भने 0965414200 को बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। दलमा दिजुले पनि आफ्नो विचार

0: धेरै धेरै स्वागत छ है हाम्रो लजरसजीलाई।
1: हेलो, धन्यवाद।
0: अनि के छ भीमातिरको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त।
1: ठिक छ, रमाइलो घमाइलो छ,
0: चाडबाड अनि रेडियो प्रोग्राम आज सुन्नु भएको छ कि छैन हाम्रो लजरसजीले?
1: मैले बिग्रेको थियो, हिजो सुन्नु पाइनँ, अस्ति सुन्नु
0: अनि आज चाहिँ
1: आज सुनिरहेको छु, कहिले सुन्ने कहिले नसुन्ने भइरहेको।
0: त्यही त, किन होला आज सबै साथीको चाहिँ त्यस्तै त्यस्तै के, कहिले सुन्नु भएको छ अरे, कहिले सुन्नेको छैन, रेडियो नै कहिले काहीँ मात्र बजेको छ अथवा फुर्सद चाहिँ त्यस्तै त्यस्तै मिल्न गएको होला आज।
1: के हो, प्रविधिको छ हो कि अब हाम्रै रेडियोको समस्या हो कि नेटवर्कको समस्या हो कि?
0: भनेको अब बाहिर रेडियो प्रोग्राम सुन्दा चाहिँ कहिले सुनिएको छ कहिले चाहिँ सुनिएको छैन हो।
1: पहिला जति क्लियर टिप थियो त्यति क्लियर चाहिँ
0: आएन। ए ल, ठिकै छ, यहाँको प्रतिक्रियाको लागि पनि धेरै धेरै धन्यवाद। अनि आजको टपिक चाहिँ थाहा छ कि छैन हाम्रो लजरसजीलाई?
1: ठ्याक्कै
0: ठ्याक्कै चाहिँ थाहा भएन हो।
1: यात्राको
0: विषयमा पनि अब हामीले यो टपिकमा चाहिँ अब समय सन्दर्भ अनुसार कुराकानी गर्दै आउँदा आजको टपिक भनेको चाहिँ विशेष त अब यो चाडपर्वको समयमा हामी भेटघाटको लागि रमाइलोको लागि आफ्नो गाउँठाउँ सम्झेर चाहिँ अब आफ्नो घर फर्कने पनि हुन्छ नि त धेरै साथीहरू। यो चाडपर्वको समयमा यात्रा गरिन्छ भने अब यो चाडपर्वको समयमा दसैँ पर्वमा यात्रा गर्दा चाहिँ अप्नाउनु पर्ने सावधानी र सुरक्षाहरू चाहिँ के हो त भनेर चाहिँ दसैँ मनाउनको लागि फर्किँदै गरेको दाजुभाइ दिदी बहिनीहरूलाई चाहिँ आज सिकाइदिनु पर्यो कि?
1: अनि यो ठ्याक्कै सावधानी गाडीको सुरक्षा सावधान भन्ने कुरामै विषयमा भयो होइन। अहिले हामीले मानिस पब्लिकहरू जुन गाडीमा चढ्छ यात्रीहरू उहाँहरूले मुख्य कुरामा ध्यान दिनुपर्ने चाहिँ नि अहिले गाडी थोरै मान्छे धेरै चाप भएको कारणले गर्दाखेरि गाडीमा चालक सहचालकले चाहिँ नि कति मान्छे हालेछ, अब कसरी चलाइरहेको छ, कसरी ह्यान्डलिङ गरिरहेको छ, त्यो विषयमा मुख्य ध्यान दिनुपर्छ। किनभने अहिले चाहेको समयमा मान्छे गाडीको क्षमता भन्दा पनि बढी लोड हालेको कारणले गर्दाखेरि धेरै मानिसहरू एक्सिडेन्ट छ, ज्यान गुमाउनु परिरहेछ। त्यो विषयमा चाहिँ नि यात्रीहरू प्यासेन्जरहरूले पनि कुरा उठाउनु पर्छ। गाडीको क्षमताभन्दा धेरै मान्छे यात्रुहरू तिमीहरूले हाल्न पाउँदैनौ भनेर तयारी गर्नुपर्छ। त्यहाँबाट अर्को कुरो, गाडी अब छिटो जाने चक्करमा अब छिटो कुद्यो भने छोडिहाल्ने, फेरि अर्को लोड ल्याइहाल्ने, अब यो समयमा टाउहरू पनि त्यस्तै, अनि चालक सहचालक पनि अब तीव्र गतिमा गाडी कुदाउने, अब कसरी हुन्छ धेरै टिप लिन पैसापट्टि लागिरहेको हुन्छ। अब बिस्तारै चलाउ, अब बिस्तारै गए गन्तव्य पुग्छ, छिटो गए अब भन्न सकिँदैन। यो एकदम खबरदारी गर्नुपर्छ र चालक र सहचालक अब साहुहरू गाडी यातायातको उहाँहरूले चाहिँ नि प्लान नम्बर गाडी कस्तो छ, मेरो कन्डिसन मेसिन कस्तो छ, गाडीले धोका दिन्छ कि दिन्न, होइन आफ्नो इन्जिनहरू राम्रो सभ्य छ कि छैन भनेर चेक गरेर पहिला नै चाहिने उनीहरूले त्यो निगरानी गरेर गाडीको उपचार गर्नुपर्छ। के मिलेको छैन, के बिग्रिया छ, त्यो चाहिँ ध्यान दिएर आफ्नो गाडीलाई बलियो राख्नुपर्छ है। यो भन्छु मैले।
0: हजुर, धेरै धेरै धन्यवाद यहाँले चाहिँ अब हामी यात्रु सँगसँगै अब चालकहरूलाई पनि सचेत हुने पर्ने खालको विचार चाहिँ राखिदिनु भएको छ। थ्याङ्क यू सो मच भन्दै अब भने अब दसैँको माहौल पनि छ, मजाले शुभकामना राख्नुहोस्।
1: दसैँको शुभकामना है बहिनीलाई, रेडियो सुनेर बस्ने श्रोताहरू सबैको लागि हतार नगरौँ होइन, बिस्तारै अब जाने हो, अब चाड मनाउने हो, सबै भव्य पनि नगर्नु होला, अब देश एकदम शोकमा छ होइन, अब सबैको पीडा एउटै हो भनेर बुझिदिनुपर्छ भन्दै शुभकामना दिँदै म बिदा हुन्छु।
0: हुन्छ, नमस्कार। उहाँ हुनुहुन्थ्यो लजरस थापाजी, अनि उहाँले चाहिँ हामी यात्रु सँगसँगै चालक हुनुहुन्छ भने पनि त्यो गाडीको अवस्था चाहिँ के छ त, मुख्य त गाडीको अवस्था पनि हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ होइन, छिटोमा हतारो चाहिँ नगरौँ यदि हामी

यात्रु छौ भने पनि यात्रा गर्दै गर्दा अब हामी चढ्दै गरेको साधन चाहिँ कस्तो छ भनेर चाहिँ ध्यान पुर्याउनु पर्ने हाम्रो पनि जिम्मेवारी छ. सो अलिकति भिडभाड छ भने पनि हामी आफैले पनि सचेत बनाउन जरुरी छ भनेर पनि कुरा राखेर गइसक्नु भएको छ. अब भने साथीलाई सहभागी चाहिँ केही छिनमा है, किनकि हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. अब चालकको कुरा भइरहेको छ, यात्राको कुरा भइरहेको छ, अनि यात्राको समयमा यो गीत पनि मुख्य त बजिरहेको हुन्छ. ड्राइभरमा माइलो मोटर चलाउँदै भनेर त यहाँले सुन्नु भएको थियो. सो यो गीतको सिक्वेल 2 रहेको छ, ड्राइभर म माइलो, रामचन्द्र काफलेको आवाजमा सोझिएको यो गीत राख्दैछु, स्वीकार्नु होला भन्दै गीत पश्चात हाम्रो पुनः भेट हुन्छ. विश्राम पछि हामी सँगै रहनु होला है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना. शुक्लागन्दगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ. सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ. शुक्लागन्दगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेकौडा तनहु.
2: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ. मिति यही असोज 27 गते मंगलबार. समय 11 बजे. स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा. नोट साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ. अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु.
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन. ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि.
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको. एकदम ढुक्क छु म त.
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो. यो पनि झन्झटै रहेछ.
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ.
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ.
6: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल. प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ. फोन नम्बर 0654142034 र 98171656.
7: आहा, कति स्वादिष्ट मासु हो. यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो.
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि. हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि.
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ. अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ. साथै होम डेलिभरी पनि गरिन्छ. छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा. प्रोप्राइटर तीर्थराज गर्तौला. फोन 0658590065. मोबाइल 98166034372.
10: यसैले यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो. पैसा पनि जम्मा भएकै छ. बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको.
11: हतारको काम लतार भन्छन्. जहाँ पाए त्यही बनाएर हुन्छ. यो जमानामा सेवा बुझ्नु पर्यो. किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि.
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा. छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने. अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ.
12: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ.
13: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ.
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि. शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि. प्रोप्राइटर रामो विश्वकर्मा 98171669. राजु विश्वकर्मा 98087169.
14: मम्मी भोक लाग्यो खाजा खाम न
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
14: हस् मम्मी
16: मैले सुने छोरी ल जाम हिँड
15: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
17: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
17: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
18: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
17: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ
19: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो जब
18: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
5: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज मिठा मिठा कुराकानीको साथमा यहाँसँगको रमाइलो कुराकानी अनि मंगलबारको एपिसोडमा रहेर साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिइरहेको छु। र विचार राख्नको लागि टपिक छ कि दशैंमा यात्रा गर्दा अप्नाउनु पर्ने सावधानी र सुरक्षाको विषयमा चाहिँ हामी कुराकानी गरिरहेका छौं। साथीहरूले आफ्नो विचार राखिराख्नु भएको छ। यदि यहाँहरू पनि यात्रा गर्दै हुनुहुन्छ भने पनि शुभ यात्रा होइन, राम्रोसँग यात्रा चाहिँ गर्नुहोला। कुनै पनि ठाउँको चाहिँ यात्रा गर्नु पूर्व चाहिँ यहाँले पूर्व तयारी रहनुहोला, पूर्व जानकार रहनुहोला, आफू यात्रा गर्दै गरेको ठाउँ अवस्था के छ जानकार चाहिँ रहनुहोला भनेर त हामी साथीहरूलाई एकदमै आग्रह चाहिँ गरिरहेका हुन्छौँ। र यो सँगसँगै विशेष यो चाडपर्वको समयमा चाहिँ कसरी सुरक्षित रहने त साथीहरूले पनि आजको एपिसोडमा सिकाइराख्नु भएको छ। अहिलेको लागि भने क्या दामी देखियो, समुद्र गीत रहेको छ रातोतिका झमारा लगाउँदा, यो समुद्र गीतमा आवाज रहेको छ बबुल गिरी, रचना रिमाल, रवि ओर जुनु रिजाल लगायतका आवाजमा सजिएको यो गीत सँगसँगै हामी यहाँहरूमा चाहिँ पुनः उपस्थित हुन्छौँ र सँगसँगै कुराकानी पनि गर्छौँ कि सुरक्षित यात्राको लागि चाहिँ अब के कुरामा ध्यान दिनुपर्ने रहेछ, अब यात्रीको जिम्मेवारी के हो त भन्ने लगायतको विषयवस्तुमा पनि कुराकानी गर्छौँ। हामी सँगै रहनुहोला है त।

0: हजुर, रातो टिका समर लगाउँदा तिमीलाई ख्या दामी देखियो। समुद्र गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने यस्तै मिठा मिठा रमाइलो कुराकानीको साथमा यहाँहरूमा रहिरहेका छौँ कि आज टपिकमा साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिइरहेको छु। दसैँमा यात्रा गर्दा चाहिँ अप्नाउनु पर्ने सावधानी र सुरक्षाको विषयमा कुराकानी गरिरहँदा साथीहरूको विचार लिइरहँदा चाहिँ थोरै कुरा गरौं, थोरै चर्चा पनि गरौं कि यात्रुको चाहिँ जिम्मेवारी के हो त। अब सुरक्षा यात्राको लागि जिम्मेवारी हामी भन्छौ नि, अब ड्राइभरले चाहिँ यस्तो गर्यो, चालकले चाहिँ यस्तो गर्यो, होइन सहचालकले चाहिँ यस्तो गर्यो भनेर हामी धेरै अरूको जिम्मेवारीको कुराहरू त सिकाइरहन्छौ, तर यात्राको समयमा सुरक्षित यात्राको जिम्मेवारी त चालकको मात्र होइन नि त, हामी यात्रु स्वयंको पनि हुन एकदमै जरुरी पनि छ। चालकलाई चाहिँ तीव्र गतिमा चाहिँ चलाउन दबाव हामी आफैले दिइरहेको हुन्छौँ कि फलानु ठाउँसम्म चाहिँ हामी पुग्नु पर्नेछ, कति रोकेको होइन, अब रोक्नु भनेको त अब एउटा कुरा छँदैछ, त्यो बाइक पनि अलिकति छिटो गरिदिए हुन्थ्यो, अब यति समयसम्म चाहिँ म पुग्नु पर्नेछ, छिटो चलाइदिनुहोस् भनेर हामी चाहिँ ठ्याक्कै अब चालकको पछाडि बसेर हुन्छ कि साइडमा बसेर हुन्छ कि अब अझै जता बसेर पनि हामी चाहिँ अब दबाब दिइरहेका हुन्छौँ कि अब त्यस्तो चाहिँ गर्नु भएन है। यसमा चाहिँ हाम्रो पनि कहिलेकाहीँ चाहिँ हामी आफै पनि जिम्मेवार भइरहेको हुन्छौँ र सवारी साधनमा चाहिँ अनुशासनको काम चाहिँ गर्नुपर्ने हुन्छ। अब ट्राफिक नियमको पालना गर्ने त साथीहरूले पनि सुनाइराख्नु भएको छ र असुरक्षित अवस्था जस्तो हामीले पनि महसुस गरिरहेका छौँ भने सम्बन्धित निकायलाई चाहिँ जानकारी गराउने चाहिँ हाम्रो पनि दायित्व हो र यो चाहिँ रहेको थियो यात्रीको जिम्मेवारीको विषयवस्तु। अब यो सँगसँगै साथीहरूले आफ्नो विचार त राख्न सक्नुहुन्छ नै, तैपनि कुरा गरौँ सुरक्षित यात्राको लागि चाहिँ अब के कुरामा विशेष ध्यान दिने त। साथीहरूले चाहिँ आफ्नो विचार राखिराख्नु भएको छ, सवारी साधनको अवस्था चाहिँ बुझ्नु पर्यो, चालकको सुरक्षा सम्बन्धी नियम पालना हुने सुरक्षित पनि हुनु पर्यो भन्नुभएको छ। अब यो सँगसँगै अब यात्रा गर्नु अघि हामी अब दसैँको टाइममा भिडभाड धेरै हुन्छ, त्यसको त्यसैले गर्दा चाहिँ टिकट र यात्राको योजना चाहिँ हामीले पहिले नै बनाउनु पर्यो, टिकट बुक गर्ने पनि भन्छ है। सो यो कुरामा चाहिँ विशेष त हामीले ध्यान दिनुपर्ने हुन्छ। अनि यो सँगसँगै मोटरसाइकलमा हामी यात्रा गर्दैछौँ भने हेलमेटको प्रयोग गर्ने, चार पाङ्ग्रेमा चाहिँ सवारीमा चाहिँ हामी यात्रा गर्दैछौँ भने सिट बेल्ट चाहिँ एकदमै अनिवार्य पनि हुनुपर्छ र क्षमता भन्दा बढी यात्रु बोकेर चाहिँ सवारी साधनमा यात्रा नगर्ने जुन चाहिँ हाम्रो लजरसीले अघि जोड्नु भएको थियो। यो सँगसँगै अब मौसम सँगसँगै अब सड़कको अवस्था के छ सम्बन्धित अवरोध बारे पनि हामीले जानकारी लिन एकदमै जरुरी पनि छ। चालकले चाहिँ मादक पदार्थ चाहिँ सेवन गरेको छ कि छैन, थकित अवस्थामा चाहिँ सवारी चलाइरहेको छ भने पनि हामी चालक छौँ भने यो कुरामा ध्यान दिनु पर्यो, हामी यात्रुले पनि अब ती कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यो थोरै छोटो मिठो जानकारी यहाँलाई पनि गरायो। अहिलेको लागि भने अब हामी विश्राममा जानुपर्ने बेला पनि भएको छ, विश्राम पश्चात अझै थप कुराकानी सँगसँगै साथीहरूलाई जोड्दै हामी पुनः उपस्थित हुन्छौँ। हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हार्दिक निमन्त्रणा।
3: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
3: पूजा आराधना समय बिहान 11 बजे,
2: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
3: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847769275।
4: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ,
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड़ पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
5: मोबाइल 9805678634 र 9701107090।
3: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0564111122।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98532375 र 98011325475।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
3: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
4: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
3: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
4: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
3: टीभीएस दुलेगौडा,
4: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209।
1: This is Radio Dhorbarahi 103.8 MHz.
0: श्रोता साथीलाई स्वागत गर्दछु प्रोग्राम रहेको छ। कार्यक्रम र साथीहरूले आफ्नो विचार चाहिँ राखिराख्नु भएको छ र कोही साथीहरू भर्खरमा जोड्दै हुनुहुन्छ भने दसैँको समयमा चाडपर्वको समय गर्दै गर्दा अप्नाउनु पर्ने सावधानी र सुरक्षाको विषयमा चाहिँ आफ्नो हामीलाई सेयर गर्न सक्नुहुन्छ 0065420200 बाट भएर। अब चाहिँ हामीसँग समय ठिकठाकै रहेको छ, सो साथी आइहाल्नु भयो भने चाहिँ हामी साथीको विचारलाई पनि कार्यक्रममा स्थान दिन्छौ, नभए चाहिँ आजको विजयी साथी लिएर चाहिँ यहाँहरूमा उपस्थित हुन्छौ भने अहिलेको लागि बसमा सरर बोलको सुमधुर गीत रहेको छ, सिमरन फरियारको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

बाजुरबासमा सरर बोलको यो मिठो गीत रहेको थियो यहाँमा कार्यक्रममा स्थान दिइसकेको श्री सिमरन परियारको आवाजमा रहेको थियो भने अब चाहिँ हामी समयको अन्ततर्फ पनि आइसकेका छौँ। जति पनि साथीले आफ्नो विचार राखिदिनु भयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। जहाँ चाहिँ आजको लागि टपिक रहेको थियो दशैंमा यात्रा गर्दा चाहिँ हामीले अप्नाउनु पर्ने सुरक्षाको विषयहरू चाहिँ के हो त भन्दा चाहिँ साथीहरूले आफ्नो विचार राख्नु भएको थियो, त्यसमा पनि थोरै कुरा गरौं। अब आवश्यक पर्यो भने चाहिँ हामीले पूर्व तयारी सँगसँगै आवश्यक परे अनुसारको चाहिँ औषधि पानी खानेकुराहरू पनि साथमा चाहिँ राख्न जरूरी पनि छ। र यो सँगसँगै विशेष त अघि हाम्रो दलमा दिजुले पनि जोड्नु भएको थियो बाल बालिका ज्येष्ठ नागरिक र बिरामीलाई चाहिँ विशेष ख्याल गर्ने अनि आफूलाई चाहिँ अब ठिक छ भने चाहिँ अब सकेसम्म अरूलाई स्थान पनि दिने कुरा चाहिँ जोड्नु भएको थियो। र रातिको समयमा चाहिँ यात्रा गर्दा चाहिँ पर्याप्त मात्रामा आराम चाहिँ गर्नुहोला, सुरक्षित यात्रालाई चाहिँ मुख्यतः प्राथमिकता पनि दिनुहोला भन्दै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। लजोरा थापाजी हुनुहुन्थ्यो भीमादेखि, पुलचोकदेखि दलमाई दिजु, त्यसै गरी उपसरा घिसिङजी हुनुहुन्थ्यो सर्लाहीदेखि, र काउडाँडादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, र अन्तिममा एकजना साथीलाई विजय गराउँछ भने आजको विजय साथी चाहिँ हुनुहुन्छ लजोरासी, र उहाँले चाहिँ हामी यात्रु सँगसँगै चालकको विषयवस्तुलाई पनि जोड्नु भएको थियो। र यति भन्दै आजको लागि चाहिँ यति नै, र जाँदा जाँदै चाहिँ अब यात्रामा चाहिँ हामीले कहिले पनि हतार चाहिँ नगरौं, ट्राफिक नियमको चाहिँ पालना गर्न जरूरी पनि छ, र सुरक्षित यात्रालाई चाहिँ पहिलो प्राथमिकता दिनुहोला भन्दै र सबैलाई चाहिँ अब आउँदै गरेको बडा दशैंको पनि धेरै धेरै शुभकामना सँगसँगै सुरक्षित यात्रा चाहिँ गर्नुहोला। र जाँदा जाँदै चाहिँ रातो टिका निधारमा तलक चल्कियो यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz. बड़ा दशैं र सुभाति पावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
0: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
1: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
0: प्रथम पुरस्कार रु 50,000
1: द्वितीय पुरस्कार रु 30,000
0: तृतीय पुरस्कार रु 15,000
1: सान्तोना पुरस्कार रु 10,000
0: साथमा सिल्ड मेडल र प्रमाण पत्र
1: विभागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
0: टिम दर्ता शुल्क रु 5,000
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म
0: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98495887551 98261852827 र 98065686659
2: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
2: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख ज्यापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
2: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98114533005
5: सुन न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
6: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
5: कहाँ
6: गण्डकी मेडिकल हल
1: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
1: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
5: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0635903969 मोबाइल 98402869626
7: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
8: एउटा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
7: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
9: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817 दिस इज रेडियो ढोर बाराही 103.8 MHz
11: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
9: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
12: हातखुट्टा बाँधेर दौडिन भनिएको मुख्यमन्त्रीहरूको गुनासो
13: वाइसुल नेपालद्वारा निर्माण गरिएका अस्थायी आवास आज बाढ़ी पीड़ितलाई हस्तान्तरण सरकारले अस्थायी आवास बनाउन प्रस्ताव आह्वान गरिएको म्याद आज सकिँदै
12: भारतको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइयो रामलीला बुरारी र सीडीबी मैदानमा प्रदर्शनका नयाँ क्षेत्र घोषित
13: र विश्वकप लीग टू क्रिकेटमा नेपाल र ओमान बीचको खेल जारी नेपाल पहिले ब्याटिङमा
14: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिलाउ अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि
15: यो त साइड जब दाइ यो चाहिँ मेन
14: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
15: सामान राम्रो छ ढुक्क हुनुहोस्
14: थाहा छ त्यसैले त यही लिन आएको
16: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
14: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
15: मार्बल
16: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
14: सुरक्षा घरको
17: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
12: समाचार अब विस्तारमा एक अडियो सार्वजनिक भएपछि विवादित बनेका सांसद खगेन्द्र सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सांसदको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको छ पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको अनुशासन समितिलाई छानबिन गर्न निर्देशन दिइएको र छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको उहाँले उल्लेख गर्नुभएको छ विज्ञप्तिमा आफ्ना प्रतिनिधि सभा सदस्य सुनारका सम्बन्धमा संचार माध्यममा सार्वजनिक भएका समाचार श्रव्य सामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिइएको छ विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य अनुचित दबाव अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ कानूनभन्दा माथि कोही पनि हुँदैन भन्ने मान्यतामा दृढ़ रहेको उल्लेख गर्दै राष्ट्रपाले कानूनको उल्लंघन वा पदीय आचरण विपरीतको कार्य गर्ने जो कोहीलाई राजनैतिक संरक्षण नदिने स्पष्ट पारेको छ सुनारले भने आफूलाई बदनाम गराउने प्रयास भएको भन्दै सार्वजनिक अडियो आफ्नो नभएको दावी गर्नुभएको छ उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो दावी गर्नुभएको हो आफू विरूद्ध नियोजित रूपमा चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको दावी गर्दै सुनारले संसदको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचार विरूद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको जिकिर गर्नुभएको छ
13: प्रदेशका मुख्यमन्त्रीहरूले संघीयताको मर्म अनुसार अभ्यास गर्न नपाएको बताएका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा शुरू अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 उद्घाटन कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले राज्य सञ्चालनमा नागरिकको पहुँच बढ़ाउनु स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउनु नै वास्तविक संघीयता भएकोमा जोड़ दिनुभएको छ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघ सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनु भएको छ। संघले प्रदेशको खुट्टा बाँधेर दौड़न निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नु परेको उहाँको भनाई छ। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलताको समाधान र प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजन गरिएको कोशी प्रदेश सरकारले जनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँड, कानून निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशबीच असल अभ्यासको आदान प्रदान गर्ने विषयमा समेत छलफल गरी विराटनगर घोषणा पत्र जारी गरिनेछ।
12: नवरात्रको तेस्रो दिन आज दशैंघर वा पूजाको ठाउँमा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै नाम चन्द्रघण्टा रहन गएको धर्मशास्त्रमा उल्लेख छ। घटस्थापना गरिएको दिन घड़ामा नौ दुर्गा मध्येकी पहिलो दिन देवी शैलपुत्रीको, दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गर्न लागि हो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका अवसरमा राजधानी काठमाडौँका साथै देशका मुख्य मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको चहल पहल छ।
13: दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार दशैं मनाउनको लागि काठमाडौँका विभिन्न नाका हुँदै पछिल्लो 24 घण्टामा 56,809 यात्रु बाहिरिएका छन्। उहाँका अनुसार फर्पिङ नाकाबाट 5,110, नागढुङ्गा नाकाबाट 27,649, भीमढुङ्गा नाकाबाट 513, तीन पिप्ले नाकाबाट 972, साँखु नाकाबाट 608, भक्तपुर नाकाबाट 20,615 र भटेनाडा नाकाबाट 886 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ।
12: नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन नेपाली कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन वाईसीएल नेपालले भोटेकोशी बाढ़ी पीड़ितका लागि निर्माण गरेका अस्थायी आवास आज हस्तान्तरण गरेको छ। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका साथ रातमाटेका विस्थापितका लागि बनाइएका 150 अस्थायी घरमध्ये 21 पीड़ितलाई हस्तान्तरण गरिएको हो। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज ती अस्थायी आवास हस्तान्तरण गर्नुभएको वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो। ओलीका अनुसार भदौ 10 गते भोटेकोशीबाड़ी आए लगतै नुवाकोटमा वाईसीएलका करिब 600 नेता कार्यकर्ता उद्धार राहत शव व्यवस्थापन रगत आपूर्ति र होल्डिङ सेन्टरको खानपिनमा खटिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढ़ी र त्यसले पुर्याएको अकल्पनीय क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताउनुभयो। विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडलको असर नेपालले भोग्नु परेको उहाँको भनाई थियो। भोटेकोशी बाढ़ी गएको 48 दिन बित्दा सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित घर परिवारका लागि बल्ल अस्थायी आवास निर्माणको प्रक्रिया अगाडि बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण गर्न चाहने एनजीओआईएनजीओलाई प्रस्ताव आह्वान गरेको हो। 7 गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको समय आज सकिँदैछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
17: पानी जीवनको आधार हो, गुणवत्ता स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालयज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
13: अब बाँकी समाचार। बाढ़ीले अवरूद्ध बनेको बागलुङको गलकोट ताराखोला सड़क 2 सातापछि सञ्चालनमा आएको छ। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़क यो असोज 11 गतेदेखि अवरूद्ध भएको थियो। गलकोट र ताराखोलाको सीमाना गाईघाट झरना नजिक सड़कको ट्र्याक बगाएपछि अवरूद्ध बनेको सड़कमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो। दरमखोलामा आएको बाढ़ीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़कको विभिन्न भागमा क्षति पुर्याएको थियो। बाढ़ीले सड़कको ट्र्याक बगाएपछि गलकोट र ताराखोला बीचको यातायात सम्पर्क विच्छेद भएको थियो।

0: व्यवस्थापनमा अनियमितता भएको दावी गर्दै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी सीजेपीले शनिबारदेखि जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेका बेला भारत सरकारले उक्त स्थानमा आन्दोलन गर्न नपाइने निर्णय गरेको हो। दिल्ली प्रहरीले राजधानीमा हुने विरोध प्रदर्शनका लागि नयाँ निर्देशिका जारी गरेको छ। दिल्ली प्रहरीका अनुसार केन्द्रीय गृह मन्त्रालयले विरोध प्रदर्शनका लागि वैकल्पिक स्थानको समीक्षा गर्न एक समिति गठन गरेको थियो। त्यही समितिको सिफारिशका आधारमा नयाँ व्यवस्था लागू गरिएको दिल्ली प्रहरीद्वारा जारी आदेशमा समितिले पूर्वी दिल्लीको रामलीला मैदान, बुरारी मैदान र सीबीडी मैदानलाई विरोध प्रदर्शनका लागि नयाँ स्थानका रूपमा सूचीकृत गर्न आग्रह गरेको छ। दिल्लीमा रहेका उल्लेखित तीन स्थान संसद भवन आसपासका केन्द्रीय प्रशासनिक क्षेत्रबाट टाढा पर्छन्। रामलीला मैदान दिल्लीमा छ भने बुरारी मैदान उत्तर पश्चिम दिल्लीमा छ अनि सीबीडी मैदान पूर्वी दिल्लीमा छ। रामलीला मैदान जन्तर मन्तरबाट लगभग 3 किलोमिटर टाढा अर्थात अन्य दुई स्थानभन्दा जन्तर मन्तर नजिक रहेको छ। बुरारी मैदान जन्तर मन्तरबाट झण्डै 21 किलोमिटर टाढा छ भने सीबीडी मैदान 13 किलोमिटर टाढा छ।
1: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपाल र ओमान बीचको खेल अहिले जारी छ। ओमान स्थित अल अमिरात मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 13.3 ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा 52 रन बनाएको छ। त्रिदेशीय सिरिज अन्तर्गत पहिलो खेलमा क्यानाडालाई पराजित गरेको नेपाल आज लगातार दोस्रो जित हासिल गर्दै शीर्ष 6 स्थानमा रहेर एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा छ। आइतबार क्यानाडामाथिको जित निकालेर छैटौं स्थानमा उक्लिएको नेपालले 33 खेलबाट 12 जित र 19 हार सामना गर्दै 26 अङ्क जोडेको छ। ओमान भने शीर्षमा 4 स्थानभित्र रहँदै सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 33 अङ्क जोडेको छ। नेपाल र ओमान बीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भएका छन्। हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराउँदा नेपालले 5 खेल जितेको छ। पछिल्लो पटक एसएससी प्रिमियर कपमा नेपालले ओमानलाई 87 रनले हराएको थियो।
0: बिहान दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विवादित बनेका सांसद सुनारमाथि रासोपाले छानबिन गर्दै कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक, आफूलाई नियोजित रूपमा चरित्र हत्या गरिएको सुनारको दावी।
0: विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन शुरू, हातखुट्टा बाँधेर दौड़िन भनिएको मुख्यमन्त्रीहरूको आरोप।
1: वाइसएल नेपालद्वारा निर्माण गरेका अस्थायी आवास बाढ़ी पीड़ितहरूलाई हस्तान्तरण, सरकारले अस्थायी आवास बनाउन प्रस्ताव आह्वान गरेको म्याद आज सकिँदै।
0: भारतको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइयो। रामलीला बुरारी र सीबीडी मैदान प्रदर्शनका नयाँ क्षेत्र घोषित।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपाल र ओमान बीचको खेल जारी, नेपाल पहिले ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
6: घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रीय गौरव को निर्माण आयोजना निर्माण का लागि चाहिन्छ।

0: प्योर भर पर्दो प्लाईवुड
1: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाईवुड
0: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाईवुड
1: वाटर प्रुफ प्लाईवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाईवुड
0: गुणस्तरमा विश्वास निर्माणमा मजबुती ब्ल्याक कोब्रा प्लाईवुड
1: सुमिना सिसाप्लाई एन्ड सप्लायर्स खैरिनीटार तनहुँ प्रोपाइटर बद्री पौडेल फोन नम्बर 9856264365
0: ब्ल्याक कोब्रा प्लाईवुड बलियो र भरपर्दो निर्माणको सही छनौट
2: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
2: दीक्षा ब्युटी पार्लर रे
3: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
2: हो र त्यस्तो के हुन्छ र त्यहाँ
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
3: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
2: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
3: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 9709034335
4: जाम न ढिला भइसक्यो
5: एकैछिन पख न केको भिडियो सुनौ
6: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घर खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
3: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
5: नबोल न सुन त
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनीचारको हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 9046086265 र 9901412888
2: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ नयाँ नयाँ डिजाइनको कपडा किन्न
7: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
7: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
3: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9956062028 र 9901479716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
8: कति बन्यो घर अनि ढलान भयो त
9: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
8: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
9: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
2: उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
11: खाना

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभी गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार
5: फुलै फुलको बगैँचामा मेरी माया
4: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन
6: कट फ्लावर बुकी फुलको माला दुबोको माला रजनीगन्धको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस् साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ
4: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ
6: Evergreen Flower and Decoration Shukla Gandaki 4 Dulegaonda Bhitri Bazar Proprietor Kiran Magal Samparka 9745542433
4: Supat Mulyama Akarshak Sajavat ra Phulko Sundarta Khushi ko Samjhana
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
7: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस्
8: गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
7: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269235
9: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
10: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
9: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261553507
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
11: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटै विष्णु त सारले दिग्विजय गर्न सके त्यस्ता थिए तर भगवान् सारथी अर्जुनको दाहिना भएर भगवान रहनु हो। जब
12: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रो फाइटर भुज बहादुर सुना।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 59।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
9: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्दी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
9: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
1: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा,
9: प्रथम पुरस्कार रु 50,000,
1: द्वितीय पुरस्कार रु 30,000,
9: तृतीय पुरस्कार रु 15,000,
1: सान्तोना पुरस्कार रु 10,000,
9: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
9: टिम दर्ता शुल्क रु 5,000।
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गते सम्म।
9: खेल शुरू हुने मिति यही कार्तिक 6 गते देखि।
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551, 9261852827 र 9605686659।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9865778634 र 9781107090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9850631053।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9865023420, 9801454674 र 9864023420।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, दुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, दुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहुँ।
10: हार्दिक निमन्त्रणा।
2: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
10: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
2: पूजा आराधना समय बिहान 11 बजे,
10: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
2: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847269275।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
13: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
13: फटाफट फाइनेन्स सुविधा, नाजी तारा लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौंडा,
13: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोप्राइटर बसन्त लालचन्द, 9856309982 र 9705620209।
14: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: करीबलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर। अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो, गुड आफ्टरनून दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पनि म कार्यक्रम प्रसुदा श्रिया गुरुङ रहेको छु। यहाँहरूसँग अब ठिक 2 बजेको टाइम हुनेछु भने तपाईँले हामीलाई रेडियो ढोरमा राखी बनाइदिएको पहिले देश तथा विदेशमा रहेर विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। www.radiodhorbalai.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि भने श्रोत साथी, यसै गरी नै आजको एपिसोडमा रहेर न्यू नेपाली मूवी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रममा स्थान दिनेछौ र कार्यक्रमको ओपनिङमा ढिला नगरिकन यहाँहरूको लागि एउटा निकै नै सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी, गीतको बोल रहेको छ फुलपाती भाकेर, स्वीकार होला मिठो सङ्ग।

हजुर श्रोता साथी फुलपाती भागेर टाइटलमा रहेको भरोसा मुभीबाट रहेको मिठो सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र यहाँको लागि भने अहिलेको लागि भने नवराथको दियो बाती गीतको बोल राखिरहेको छु लहना मुभीबाट रहेको सिगार्नु होला सुमधुर सङ हाइता।

हजुर साथी नौ र त्यो बाँकी गीतकोलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। निकै नै सुमधुर दसैँ सङ रहेको थियो। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि विगतको दिनहरूमा पनि सुमधुर सङ सुनिराख्नु भएको थियो होला र आज कार्यक्रममा पनि मैले स्थान दिएको छु। र गीतमा आवाज रहेको छ थुप्रेन भुटिया अनि दिपा झाको भने लय रहेको छ तुलसी घिमिरेको सङ्गीत रहेको छ सचिन सिंहकोमा भने मिठो साथीहरू आजको एपिसोडमा साथी नौ र त्यो बाँकी गीतकोलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। निकै नै सुमधुर दसैँ सङ रहेको थियो। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि विगतको दिनहरूमा पनि

0: र यो टेलर सँगसँगै कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ पनि जानतर्फ दिन लागिरहेको
1: त्यहाँ आफ्नो ज्यान फाल्ने गरेर किन गएको त त्यहाँ त्यो पनि एउटा कुकुरको बच्चाको लागि
2: तैँले केवल कुकुरको बच्चा मात्र देखिस् तर त्यो पर रुखमा बाँधिएकी कि लास राम्रो देखिनस् आफू बाँधिएकोले आफ्नो बच्चालाई बचाउन नसक्छ उसले कसरी आफूलाई धिक्कारिरहेको थियो सायद त्यो हाम्रो एउटा कुकुरको बच्चा मात्रै हो तर उसको आमाको लागि सारा संसार
3: हिजो म पारी जङ्गलमा भैँसी चढ्न गएको त तिनवटा एउटा बाघाइतिर भने
4: त्यो बाघ होइन बिरालो होला के दिदी ब्याग हेर्ने बिरालो होला दिदी
5: कस्तोले लाने होला यस्तोलाई
6: म लान्छु नि आमा यसलाई
5: कहाँ लाग्छ फेरि
4: कति माइता मात्रै बस्नु म त मेरो घर कृष्णकोमा जान लाग्छु
6: एक दिन तँलाई त्यही घरबाट बेहुरी बनाएर ल्याउँछु।

0: चाहती है हामीले खाली आफ्नो बारेमा मात्र सोच्ने हो र आज उसलाई हाम्रो सहयोगको आवश्यकता छ भने के हामीले गर्नु पर्दैन नत्र के को बुवा आमा हामी
1: तिमीलाई थाहा छ नि धेरै माया गर्यो भने टाढा भइदो रहेछ कतै तिमी पनि टाढा भयो भने
2: आमा म त हजुरको हनुमान हो जसरी हनुमानले आफ्नो भगवानलाई कहिले एक्लै छोड्नु भएन त्यसरी नै मैले हजुरलाई यो जीवनको कुनै मोडमा एक्लै छोड्ने छैन चिन्ता नगर्नुहोस् आमासँग सिट्टी भइरहन्छ

0: यसलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटो रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9850632475 र 9801132475।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर श्रोता साथी, केही क्षणको विश्रामलाई गर्दै फेरि पनि फिल्मी संसार प्रोग्राम लिएर उपस्थित भइसकेकी छु। फेरि पनि प्रोग्राममा भने तपाईँले हामीलाई रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि देश तथा विदेशमा रहेर विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र आजको एपिसोडमा हामीहरू न्यू नेपाली मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रम स्थान दिइरहेका छौँ। र अहिलेको लागि भने कार्यक्रममा एउटा छचो मिठो दशैं सङ चाहिँ सुन्नतर्फतिर लागिरहेका छौँ भने दशैं दिक्पाल गीतको बोलमा रहेको मिठो सङ रहेको जसमा आवाज रहेको छ राजेश पाल राईको भने सिकार्नु होला यस्तो मधुर सङ है त।

हजुर श्रोता साथी, दसैँ दिक्पाल गीतको बोलमा रहेको सुमधुर भाकालाई पनि सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। बन्दकी मुहीबाट रहेको मारुनी सङ्ग रहेको थियो र यहाँहरू सबैजनाले पक्कै पनि गायिकामा सिकार्नु भयो होला। र यसै गरी अहिलेको लागि भने गायिकामा एउटा मिठो सङ्ग राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी, गीतको टाइटल रहेको छ ए माया नजिकै सर, दसैँ सङ्ग रहेको छ झिङ्गे दाउ चुमुईबाट रहेको, जसमा आवाज रहेको छ शान्तिश्री परियार रामचन्द्र काफलेको भने स्वीकार्नु होला है त।

0: हजुर सरी ए भयो नजिकै सर टाटामा रहेको दसैँ सङ्गत प्रोग्राम स्थान दिइसकेको छु सिके दाउ तपाईँबाट रहेको भने यहाँहरू सबैजनाले कार्यक्रममा सिकानु भयो होला र यसै गरी अहिलेको लागि भने बा एक यो दामुबाट रहेको छ त मिठो ट्रेलर राखिरहेको छु स्विगार्नुहोला है त
1: एउटा भनेको छ नि भोलि कोही पनि रुन पाउँदैन
2: तपाईँहरूको हँसिलो मुहार देखेर छुट्न पायो भने सम्झनामा पनि तपाईँ हाँसिरहेको देख्न पाउनुहुन्छ
3: मलाई मेरो छोरी फुल जस्तै लाग्थे यो फुललाई हामीले निकै जतन गरेर हुर्काएका हौ आजदेखि हजुरको शिरमा सिउरी दिएका छौँ बहिनीलाई चाहिँ माथिको सानो टुक्रा जग्गा दिनु होला
4: दे हुन्छ नि अझै के दिनु लाग्छ
5: अनि तिम्रो बाका लागि सबै थोक छोरी मात्रै हो कि क्या हो हामी चाहिँ केही पनि होइन
3: छोरा बुहारी विदेश जाने भन्छन् कति पैसा लाग्ने थाहा छ 60 लाख जति भेट्टाउँछु भन्छ
5: म तिमीले घर सरेर बसाउँदैन भनिदिएको छु
4: पैसा मिल्यो कि मिलेन
3: सकेको त गरिरहेछ त ल यो घर बेच्दै ढेरोमा राख जेसुकै गर्न सक्छ
4: अब सबै मैले गर्ने भए किन जन्माएको त मलाई
5: यो बाउले जति तँलाई कसले गरेछ मैले जन्माउँ तँलाई
3: तेरो कन्सल्टेन्सीले भनेर यसो 2-3 महिनालाई 10-12 लाख रुपियाँ भाका राख्नु मिल्दैन मल हाम्रो हजुर बाउ कन्सल्टेन्सी हो र
2: त गए जा नगए नजा के यो खोज्ने कुरा गर्छ यो कहिले निराश नहुनु कहिले दुखी नहुनु बाबा
3: आफ्नो बाउलाई दुखी नहुनु भनेर आफू चाहिँ सोध्नु नि
4: अर्का पैसा खाएर तिर्नु पर्यो
3: मैले तपाईँको पैसा तिर्दिनु भनेको छैन
4: तपाईँको छोरोले मेरो पनि 2 लाख रुपियाँ खाएको छ
5: बाको सम्पत्ति मैले पनि खाएकै त हो नि भने
2: जति बेला पनि पैसा कुरामा केही छैन सबै कुरा बिर्सेँ भने आफ्नो घर नबिर्सेन मलाई दिनुभएको त्यो जग्गा पनि बेचिदिनुहोस् र सबै ऋण तिरिदिनुहोस्
3: दिइसकेको जग्गा
2: के ठुलो कुरो भयो सबैलाई मलाई दिनु मैले तपाईँलाई
3: कहिलेदेखि सिरिस मसँग कुरा लुकाउन तेरो बाबा छ त छोरी
6: हजुरलाई नि दुःखै दुःख छ हजुरको दुःख सुखमा सधैँ साथ दिन पाइरहेको है हेप्पी फादर्स डे बा
7: तपाईँको छोरी मात्रै खोज्ने काम छैन यहाँ अरू पनि धेरै कामहरू छन्
8: हजुर सर लिएर जानुहोस् उहाँलाई

0: साला नालायक करे बना पैसा कमा त्यो पैसा भएपछि पछि बामा पनि किन्न पाउँछ होला हैन
1: एउटा सानो संसार थियो हाम्रो सब तहस नहस नाति नै बामा भन्ने मात्र पसन्द लागेको थियो जुनीमा हाम्रो सम्बन्ध यहाँसम्म मात्र लेखेको रहेछ सबैको भाग्य लेखेर
2: गायक एउटा टाइटलमा रहेको ट्रेलरलाई पनि कार्यक्रममा हालिसकेको छु यहाँ स्वीकार्नु होला र अहिलेको लागि भने साथी कार्यक्रमको फेरि पनि एउटा अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्रामपूर्व जानु अघि कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा छोटो मिठो ट्रेलर नै राख्नतर्फतिर लागिरहेको छु मुक्ति टोल मुभी रहेको छ स्वीकार्नु होला भन्दै केहीसिनपछि हामी विश्राम नगर्दै फेरि पनि भेट हुने नै छौँ तबसम्म पनि स्वीकार्नु होला है त
3: मुक्ति टोल सुदूरबाट पनि निकै दूरको गाउँ जहाँ हर दिन सूर्यसँगै अभाव उदाउँछ

0: पार्टी जिंदाबाद
1: यही वाला भोट हामीलाई दिनु पर्यो एउटा को बाटो बनाउने हामी हौ स्कूल बनाउने हाम्रै पार्टी हो
0: तुम्ही तो हमारा भोटर हो तुम्हें हमारा एक साथ हो तुम्हें हमें बने क्या छो तुम्हें हमें दिन पड़ने भोट
2: ये वर्षसम भोट दिता हमारे गांव में क्या दिया तिमें हामीले मात्र तिमीलाई भोटकेका लागि दिनु
3: धौलेले सही भनेको
4: यो पल्ला पुरानो पार्टीलाई मरिहिगे भोट दिँदैन
5: ल दाजुभाइ देउताको कसम खाऊ सबैले भोट एकाउँदै हाल्नु पर्ने हो
6: ए धौलीकी आमा क्या रिसाउँदै छ तैले पानीको आला देखिएलि सुकिकन खाऊ भने पानीको जुवा आछिन तलिउँदो बल्लका मुत जस्तो पनि आछिन थोरी सधैँ असत्य हरिकन
7: त्यही त त्यही कालिकन म
8: भेट्ने मन छ मेरो
7: भेटाइदिने कि त त्यही त देखिन म भयङ्कर राम्री मान्दो मन पढाउँदो छ अब त्यसै पढेपछि व्यापारीहरूलाई सुझाएको छ यसो कुरा हार्दै पनि भाउ
9: कठै भाउ तेरो कुरा ठिकै छ ठिकै हो बहिना क्यान यही पाप भेटका लागि नरि त हुँदैन त बहिना तेरा त आमा बा छन् एक दिन काम नआरे पनि नरिसान खाना दे लन्न मेरा त अगाडि पछाडि कोही छैन बहिना तँलाई क्या थाहा एक दिन काम नआरे पछि कसो दाहन मुखी आमाउ
7: यस्तो

0: यदि यो पैसा समयमा चुक्ता भएनछ भने यिनले सुन तैले मेरा घरको कमारो बन्नुपर्छ। थाहा छ कमारो?
1: हुन्छ पनि हुन्छ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो
1: यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौड़ा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
4: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
5: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
4: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
5: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
4: दिसा पिसाब एवं पेटको समस्या
5: तौल घटबड हुने वा थाइराइडको समस्या
4: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै धुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
5: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 धुलेगौडा तनहुँ
5: फोन नम्बर 065414233 र 9867

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बच्चो पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन।
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715506555 र 9715606566।
4: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
5: होइन हौ, कसरी पर्यो?

0: पहाड़ पर सीधे 10 लाख सम्मा श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्न उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा श्योर शॉट कोर्यो कि पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98560169909
0: हिरो सीजी मोटर्स
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
4: अब दुले गौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
5: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
5: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
6: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
7: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
6: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
7: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
4: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
4: प्रोपाइटर रबिन थापा सम्पर्क 98560333998 र 98465109050
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

हजुर जाँदै गते फेरि पनि प्रोग्राममा उपस्थित भइसकेको छु भन्दै श्रोता साथ पहिलेको लागि भने हामी चाहिँ कार्यक्रमको अन्त्यतर्फ बनेको छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र यहाँहरूमा साथसाथै कार्यक्रममा मुख्य परिगीतको बोललाई राख्दैछु। सुमधुर सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रसाद श्रिया गुरुङ भोलि फेरि पनि अर्को रमाइलो श्रृङ्खलाको साथमा भेट हुने बाटो गर्दै छुट्टिने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रीय गौरव को निर्माण आयोजना निर्माण का लागि चाहिन्छ बलियो र भरपर्दो प्लाईवुड
2: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाईवुड
1: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा ब्लैक कोब्रा ब्रांड को ए ग्रेड कमर्शियल प्लाईवुड
2: वाटरप्रूफ प्लाईवुड र ढलाई को लागी सर्वोत्कृष्ट फिल्म फेस शटरिंग प्लाईवुड
1: गुणस्तर में विश्वास निर्माण में मजबूती ब्लैक कोब्रा प्लाईवुड
2: सुमिना सिसा प्लाई एंड सप्लायर्स खैरीनीटार तनहु प्रोपाइटर बद्री पौडेल फोन नंबर 9956026465
1: ब्लैक कोब्रा प्लाईवुड बलियो र भरपर्दो निर्माण को सही छनो
3: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
4: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेन को लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधि बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 582780
5: जाम न ढिला भइसक्यो
6: एकैछिन पख न के को भिडियो सुनौ
7: घर बनाउँदै हुनुहुन्छ
8: मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खास सिमेन्ट नै रोज्नु भन्नुहोस् है
9: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
10: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
6: नबोल न सुन त
7: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
10: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9901412888
11: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
13: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
11: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9956062891
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
16: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
15: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
16: हो त है सामान लिन टाढा किन जानु पर्यो र
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो सन्त सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
18: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
19: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
23: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हेडर्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कुनै प्रक्रिया कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनु भएको हो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभएको हो। उहाँले पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुनुपर्ने अवस्था आए त्यसलाई समेत सामना गर्ने र सांसद पदबाट निलम्बन गर्नुपर्ने पनि तयार रहेको बताउनु भएको छ। आफूले कुनै अपराध गरेको प्रमाणित भए कानूनी प्रक्रिया स्वीकार गर्ने उहाँको भनाइ छ। सार्वजनिक भएको अडियो एआईबाट बनाएको दावी गर्दै सुनारले आफूले प्रहरी भित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएकै कारण निरन्तर निशानामा परेको आरोप समेत लगाउनु भएको छ। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी रहेको छ। राष्ट्रपालले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। यसै प्रकरणमा राष्ट्रपालको केन्द्रीय अनुशासन आयोगले सुनारसँग 24 घण्टाभित्र स्पष्टीकरण मागेको छ। आयोगले स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र माथतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनु भएको हो। उहाँ अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र माथतका निकायबाट 50 थप कर्मचारी परिचालन गरिएको छ। उहाँ अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। नेपाली कंग्रेसको पिछड़िएको क्षेत्रतर्फ सहमहामन्त्रीमा जीवन बहादुर शाही निर्वाचित हुनुभएको छ। 15 अधिवेशनबाट कर्णाली प्रदेश संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री शाही सहमहामन्त्री निर्वाचित हुनुभएको हो। शाहीले 3906 मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जनक राजगिरीले 1370 मत मात्रै पाउनु भएको हो। शाही 2078 सालमा सम्पन्न 14 अधिवेशनमा सहमहामन्त्री पिछड़िएको क्षेत्रतर्फबाट नै उम्मेद्वार बन्नुभएको थियो। तत्कालीन शेरबहादुर देउवा प्यानलका शाहीलाई शेखर कोइराला प्यानलमा बद्री पाण्डेले पराजित गरेको हो। दोस्रो पटकको प्रयासमा शाही सहमहामन्त्री बन्न सफल भएका छन्। कांग्रेस नेता पूर्ण बहादुर खड्का निकट शाही यही असोज एकमा मात्र गगन थापा नेतृत्वको कार्य समितिमा प्रवेश गरेका थिए। सुदूरपश्चिम प्रदेश सभामा बजेट पारित गर्ने तयारी भइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने आफ्ना सांसदहरूको असन्तुष्टि सम्बोधन गर्न संसदीय छानबिन समिति गठन गर्ने र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउने सहमति गर्दै बजेट पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको नेकपा संसदीय बैठकको दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने तर त्यसमा उठेका विवादित विषयहरूलाई संसदीय छानबिन मार्फत टुंगाउने सहमति जुटाएको हो। नेकपा सांसद अक्कल रावलका अनुसार प्रस्तुत बजेट तत्काल पारित गरिए पनि छानबिन नसकिएसम्म पूँजीगत खर्च नगर्ने सहमति भएको छ। आर्थिक वर्ष शुरू भएको करिब 3 महिनापछि बल्ल तल्ल प्रस्तुत गरिएको बजेटलाई लिएर सत्तारूढ़ नेकपा भित्रै चर्को असन्तुष्टि देखिएको थियो। सत्तापक्षकै सांसदहरूले बजेट निर्माणमा बिचौलियाको प्रभाव परेको, कमिशनको खेल भएको र पहुँचका भरमा योजनाहरू छनौट गरेको आरोप लगाउँदै आएका थिए। नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुको 4 जातका जर्मोप्लाज्म प्रदान गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई लखनऊ स्थित भारतीय उखु अनुसन्धान संस्थानले उखुका 4 उन्नत जातका बियो सो ओए लखे 16202 सीओएस 172-31COS-1831 र COLK 16470 उपलब्ध गराएको हो। परिषदको केन्द्रीय कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका 4 उन्नत जातका बिउ नार्कवा कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो। बाराको जितपुर स्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थान संघको सहकार्यमा भित्राएको 4 जात रेट रट रोग प्रतिरोधी रोहेका नागले जनाएको छ। मुगु जिल्ला छायानाथ रारा नगरपालिका 5 75 वर्षीय धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी न्याय उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय 32 वर्षीय अश्वी कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार खोडा प्रहार गरी घाइते तुलाएकोमा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो। खोडा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई रारा राष्ट्रिय निकुञ्जको जंगलबाट प्रहरीले आजै पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ। नवलपुरमा अनलाइन मार्फत हुने ठगीका घटना बढ्दै गएको छ। विभिन्न प्रलोभन देखाएर सर्वसाधारण विशेष गरी महिलालाई लक्षित गरी ठगी गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अनलाइन ठगीमा 700 रूपियाँदेखि 1,31,10,000 रूपियाँसम्म गुमाउने गरेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी न्याय उपरीक्षक अनिल पण्डितका अनुसार चालू आर्थिक वर्षमा अनलाइन ठगी सम्बन्धी 117 वटा निवेदन दर्ता भएका छन्। तीमध्ये अनलाइन सामान खरिद सम्बन्धी 97 र चिठा सम्बन्धी 20 वटा निवेदन रहेका छन्। प्रहरीका अनुसार चालू आर्थिक वर्षमा अनलाइन ठगीबाट 2,07,00,000 रूपियाँ ठगी भएकोमा 49,200 रूपियाँ फिर्ता ल्याउन प्रहरी सफल भएको छ। गत आर्थिक वर्षमा 1,29,00,000 रूपियाँ बराबरको अनलाइन ठगी भएकोमा प्रहरीले 53,00,000 रूपियाँ फिर्ता ल्याएको थियो। गत आर्थिक वर्षमा अनलाइन सामान खरिद सम्बन्धी 194 र चिठा सम्बन्धी 70 गरी 264 वटा निवेदन दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार डिजिटल ठगहरूले ओटीपी कोड माग्ने, स्क्रीन सेयरिङ गराउने र शंकास्पद लिंक पछाएर ठगी गर्ने गरेका छन्। छोटो समयमै धनी बन्ने प्रलोभनमा पर्दा सर्वसाधारण ठगीको जालोमा फस्ने गरेको उहाँले बताउनु भएको हो। विशेष गरी वैदेशिक रोजगारीमा रहेका श्रीमानका श्रीमतीलाई डिजिटल ठगहरूले निशाना बनाउने गरेको प्रहरीको भनाइ रहेको छ। सामाजिक सञ्जाल मार्फत विभिन्न प्रलोभन देखाएर नजिकिने, प्रेम सम्बन्धको जालमा पार्ने वा उपहारको लोभ देखाउने जस्ता उपाय अपनाउने गरिएको छ। कतिपय अवस्थामा डिपार्टमेन्ट स्टोरमा पुगेर भिडियो कल मार्फत महँगा सामान देखाउने, सामान छान्न लगाउने र त्यसपछि रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मोबाइलको स्क्रीन सेयर गर्न लगाएर वा ओटीपी कोड मागेर 1 मिनटमै बैंक खातामा रहेको रकम निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। चाडपर्वका बेला यस्ता ठगीका घटना बढ़न सक्ने भएकाले अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न, ओटीपी कोड कसैलाई नदिन र मोबाइलको स्क्रीन सेयर नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। दशैं शुरू भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ़न थालेको छ। असोज 25 र 26 गते 2 दिनमा मात्रै उपत्यकाबाट 1,09,636 यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेका अनुसार थानकोट, नागढुङ्गा, सागा र दक्षिणकाली लगायतका नाकाबाट उक्त संख्यामा यात्रु बाहिरिएका हुन्। बाहिरिने यात्रुमध्ये 67,690 पुरूष र 41,946 महिला रहेका छन्। दशैंमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्ष मार्फत टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्ने काम भइरहेको एसएसपी काफ्लेले जानकारी दिनुभएको हो। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,200 रूपियाँले 1,946 महिला रहेका छन्। दशैंमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष

0: बासुन जाति व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। त्यसै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 25 रूपियाँले घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,415 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन गरिरहेका विपक्षी दलका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ। युवा नेतृत्वको कंग्रेस जनता पार्टी सीजेपीका प्रमुख नेताहरूलाई मंगलबार नयाँ दिल्ली स्थित जन्तर मन्तरमा लगाएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ़ भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप रहेको छ। उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लंघन गरेर प्रदर्शन गर्दै आएका छन्। यद्यपि निर्वाचन आयोगले भने अनियमितता भएको आरोप अस्वीकार गर्दै आएको छ। दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शन स्थलको सूचीबाट हटाएको जनाएको थियो। राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई केही दिनदेखि पहिलो धातुका बारले घेरेर बन्द गरिएको थियो भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। तर मंगलबार सीजेपी नेता अभिजित दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ। त्यसपछि प्रहरीले उनीहरूलाई पन्छाउँदै नियन्त्रणमा ल्याएको थियो। हस्त दिउँसो 2 बजेको ठोरबाट हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुन्छ।

0: कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908216142।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
10: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
11: यही असोज 31 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
11: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
11: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
12: दैनिक उपलब्ध सेवा तर्फ
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
13: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856043343।
14: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
15: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
14: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एकपटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य।
16: र गुणस्तरीय सेवा।
15: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
16: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
15: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ,
16: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
15: थप जानकारीका लागि सम्पर्क 9841956996।
17: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
18: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
17: ए हो र, ल त ल,
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856216692।
20: सुन्नु न श्रेया, त्यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
21: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
20: कहाँ?
21: गण्डकी मेडिकल हल।
16: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
21: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
16: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जेनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
15: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
22: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
23: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
22: हो र, कहाँ छ र त्यस्तो?
23: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
16: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
22: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
16: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560602228 र 9901479716।
16: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
24: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
4: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
5: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
5: त्यसो भए कहाँ जाने त कान्छा
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
5: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
6: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
7: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंदा आफ्नै
8: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9856114445 र 9856204445
9: हेलो
10: कति बन्यो घर अनि ढलान भयो त
11: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
10: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
11: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
12: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
12: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
14: होइन धुवामा के गरिराखेको छौ भने तिमी
15: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
14: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
15: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
14: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
16: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
17: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
18: मम्मी भोक लाग्यो खाजा खाऊ न
19: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
18: हस् मम्मी
20: मैले सुने छोरी ल जाऊ हिँड
19: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
19: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
21: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज एउटी केटीसँग मोजो बुटिक होटेलमा मस्ती गर्दैछ।
0: हेलो

0: सरी
1: इट्स फाइन
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
3: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
2: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 0654141042 98560231128 98462014726
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
5: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार
6: फुलै फुलको बगैँचामा मेरी माया
5: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन
7: कट फ्लावर बुकी फुलको माला दुबोको माला रजनीगन्धाको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस् साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ
5: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ
7: Evergreen Flower and Decoration शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर किरण मगर सम्पर्क 97545542333 र 98407561
5: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना
8: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460069246
9: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
11: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 98166343072
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
12: रन बहादुर गुरुङ दुलेगौडा रु 12610
7: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10500
12: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50115
7: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11000
12: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11111
7: पार्वती रिमाल दुलेगौडा रु 10100
12: कृष्णराज पण्डित दुलेगौडा रु 25000
7: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 102174
12: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55555
7: कवासी खानीपानी तथा सरसफाई उपभोक्ता समिति रु 11101 बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10120
12: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10005
7: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50000
12: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
7: भीम प्रसाद वागले ढोरफिर्दी हिमाली टोल रु 10,155 हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
9: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
7: ओके लेट्स डन
9: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
7: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787
0: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
7: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं
0: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
7: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
0: प्रथम पुरस्कार रु 50,000
7: द्वितीय पुरस्कार रु 30,000
0: तृतीय पुरस्कार रु 15,000
7: सान्त्वना पुरस्कार रु 10,000
0: साथमा सिल्ड मेडल र प्रमाण पत्र
7: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
0: टिम दर्ता शुल्क रु 5,000
7: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म
0: खेल सुरु हुने मिति यही कार्तिक 6 गतेदेखि
7: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551 9221852827 र 9065686659 यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा
0: हरेक खरीदमा शीर्षक उपहार क्याश डिस्काउन्ट अप टु 10,00,000 वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु
7: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस
0: फटाफट फाइनान्स सुविधा नागरिकता र लाइसेन्स भए पुग्छ
7: टीवीएस दुलेगौंडा
0: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टीवीएस शोरूम दुलेगौंडा प्रोपाइटर बसन्त लालचन 9855309982 र 9705620209
13: 103.8 अन्तर्मनको आवाज
14: स्टुडियो टाइम
15: अहिले दिउँसोको 3 बज्यो
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816595301

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदीय सुनवाई समितिमा आज पाँच प्रस्तावित राजदूतहरूको सुनवाई हुँदै आईएमएफको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बैंकक प्रस्थान।
0: दूरसंचार प्राधिकरणद्वारा 14 निजी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कार्यवाही। आफूकुशी सस्ता प्याकेज खारिजीको एकलौटी निर्णय गरेको आरोप।
1: गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा मुगुकका 75 वर्षीय वृद्धाको धारिलो हतियार प्रहारबाट मृत्यु।
0: फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमण। फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंका खानेकुरा नष्ट।
1: र विश्वकप लीग दुई क्रिकेटमा नेपालद्वारा ओमान सामु 264 रनको लक्ष्य।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संसदीय सुनवाई समितिले आज पाँच देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई गरिरहेको छ। आज बसेको समितिको बैठकमा यो समाचार तयार पार्दासम्म इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कौड़, जर्मनीका लागि प्रस्तावित राजदूत सर जोशी र ओमानका लागि पद्माक्षी राणाले आफ्नो योजना सुनाउनु भएको छ। इजरायलका लागि प्रस्तावित नेपाली राजदूत कर्णले तीन वर्षभित्र इजरायलबाट करिब 1 करोड़ अमेरिकी डलर, एक नेपाली 1 अर्ब 50 करोड़ रूपियाँ लगानी भित्राउने र वार्षिक 20,000 इजरायली पर्यटक नेपाल ल्याउने लक्ष्य अघि सार्नु भएको छ। नेपाल इजरायल बीचको 66 वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक उपलब्धिसँग जोड्ने लक्ष्यसहित उहाँले लगानी, निर्यात र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेको सुनाउनुभयो।
3: वास्तवमा इजरायल चाहिँ यति ओपन छ, मैले यो बीचमा योभन्दा अगाडि नै उहाँहरूको धेरै मान्छेहरूसँग इन्टरेक्सनहरू पनि गरेको छ। उनीहरू तिमीहरूलाई के चाहिन्छ हामी सबै दिन चाहन्छौँ। यति सानो 1 करोड़ पपुलेसन भएको र चाहिँ 700 बिलियन प्लस हाम्रो जीडीपी भएको देशले तिमीहरूलाई चाहिने चिजहरू, फाइनेन्सियल सपोर्ट, टेक्नोलोजिकल सपोर्ट, सबै सपोर्ट हामी दिन सक्छौँ, दिन चाहन्छौँ। केही चिजहरू हामीलाई पनि तपाईँहरूले दिनुहोस् भन्ने कुराहरू चाहिँ त्यो सुन्नमा मैले पनि हजुरले जसरी सुनेको अहिलेसम्म मेरो कुनै चाहिने फर्मल भेटघाटहरू पनि भएको छैन। त्यसलाई अब एक्चुली गभर्मेन्टको लेभलमा अब परराष्ट्र मन्त्रीज्यू र अनि त्यसो प्रधानमन्त्रीज्यूसँग पाइयो भने समय उहाँहरूसँग बसेर कस्तो खालको लाइनमा हामी जाँदाखेरि चाहिँ उचित हुन्छ होला भनेर एक्चुली चाहिँ कुरा गर्नै पर्छ होला जस्तो मलाई लाग्छ।
0: प्रस्तावित कार्ययोजनामा 3 वर्षभित्र नेपाली निर्यात 50 लाख अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ। नेपाल इजरायल बीचको व्यापार घाटा करिब 4 करोड़ 92 लाख अमेरिकी डलर रहेको र इजरायली लगानी नगण्ने रहेको उल्लेख गर्दै उहाँले कार्ययोजनाले आर्थिक कूटनीति मार्फत द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने लक्ष्य राखेको पनि बताउनुभयो। यताबाट श्रमिक पठाउने र उताबाट पर्यटक ल्याउने विषयमा पनि सहजीकरण गर्ने उहाँको भनाइ छ।
3: हाम्रो यताबाट श्रमिक जाने र उताबाट टुरिस्ट आउनलाई गाह्रो भइरहेको के छ, हामीसँग एयर कनेक्टिभिटीको सबभन्दा ठूलो इस्यु छ। यसमा वास्तवमा एग्रिमेन्टहरू पनि भएको हो पहिला, तर कार्यान्वयन चाहिँ भएको छैन। हामी जम्मा एउटा रुट छ नेपालबाट जानलाई, त्यो रुट बाहेक अरू हामीसँग रुट छैन। त्यसले गर्दाखेरि पनि अब उताबाट टुरिस्टहरू चाहिँ नि लिएर आउनलाई चाहिँ गाह्रै पर्ने र यताबाट जाने श्रमिकहरूलाई पनि अलिकति चाहिँ बढी भनौँ न आर्थिक चाहिँ नि प्रेसर पर्ने पनि देखिन्छ। सो त्यो गर्न सक्यो भने किनभने उनीहरूसँग धेरै कम देशहरूसँग चाहिँ नि यो एयर साइज सर्भिसेसको एग्रिमेन्ट भएको हुनाले त्यो गर्न सक्यो भने सायद त्यो गन्तव्यहरूसँग जान चाहिँ सजिलो हुन्छ।
1: जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सर जोशीले कूटनैतिक नियोगलाई आर्थिक विकास वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताउनु भएको हो। प्रस्तावित राजदूत जोशीले संयुक्त राष्ट्रसंघमा करिब 21 वर्ष काम गरेको अनुभवलाई कूटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताउनुभयो।
4: जर्मन युरोपियन युनियनलाई चाहिँ अब नेपाल फरक भइरहेछ भन्ने कुराहरू मेसेजिङ गरेर एउटा सकारात्मक भूमिका बनाउन चाहिँ मेरो भूमिका हुन्छ र त्यसमा चाहिँ बेल्जियमको दूतावासको चाहिँ प्रमुख भूमिका हुन्छ भन्ने जस्तो लाग्छ।
1: युक्रेनमा रहेका नेपाली र युद्ध बन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ़ने बताउँदै उहाँले नेपालको जड़ीबुटी जन्य उत्पादनको निर्यातका लागि ल्याब टेस्ट र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले जर्मनीमा रहेका नेपाली डायस्फोराको सिप र नेटवर्कलाई नेपालको विकासमा औपचारिक च्यानल मार्फत जोड़ने योजना पनि सुनाउनुभयो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पद्माक्षी राणाले नेपाल र ओमान बीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गर्नुभएको छ। आजै कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ र स्पेनका लागि राजदूत पदमा प्रस्तावित प्राप्ति शेरचनको पनि सुनवाई हुँदैछ। हिजो मात्र चार देशका लागि प्रस्तावित राजदूतको सुनवाई सम्पन्न भएको थियो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वागले विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा अर्थमन्त्री वागले 16 भन्दा बढ़ी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ। अर्थमन्त्री वागलेसँगै अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानुभएको छ। अर्थमन्त्री वागले नेतृत्वको टोलले कार्तिक 4 गते स्वदेश फर्कने तालिका छ।
1: नेपाल दूरसंचार प्राधिकरणले 14 निजी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कार्यवाही गरेको छ। प्राधिकरणसँगका शर्त र अनुमतिका आधारमा उपभोक्तालाई इन्टरनेट उपलब्ध नगराएको र आफू खुशी सस्ता प्याकेज खारेजीको एकलौटी निर्णय गरेको भन्दै प्राधिकरणले ओल्डिङ कम्युनिकेशन सहित सुबेसु लगायत 14 ठूला कम्पनीमाथि कार्यवाही गरेको हो। प्राधिकरणले ती कम्पनीलाई 50,000 रूपियाँका दरले जरिमाना गरेको छ। प्राधिकरणबाट जारी अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसंचार एन 2053 दफा 47 एक बमोजिम ती सेवा प्रदायकलाई जरिमाना गर्ने निर्णय गरिएको प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार प्राधिकरणको निर्देशन नमानेको, स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कार्यवाही गरिएको हो।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भर।
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण करिब 4 महिनादेखि उक्त विमानस्थल प्रभावित बनेको थियो। गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको 3 सातादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा संचालन मायासँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा 3 उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्ध वृद्धा बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढ़ी समस्यामा परेका थिए। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले 18 सीट क्षमताको ट्विनेटर विमान मार्फत काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान गर्दै आएको छ।
0: मुगुको छायानाथ रारा नगरपालिका 5 75 वर्षीय धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपरियाका अनुसार स्थानीय 32 वर्षीय अजवीर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार प्रहार गरी घाइते तुल्याएकोमा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटीमा मृत्यु भएको हो। खुणा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई रारा राष्ट्रिय निकुञ्जको जंगलबाट प्रहरीले आजै पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका 100 सुपरमार्केटहरूका रेफ्रिजरेटर, फ्रिज र फ्रिजर प्रणालीमा भीषण साइबर आक्रमण भएको छ। हैकरहरूले सेन्ट्रल सिस्टममा घुसपेट गरी 480 भन्दा बढ़ी पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम बढ़ाएर 50 डिग्री सेल्सियससम्म पुर्याइदिएका हुन्। हैकरहरूले सुपरमार्केटका फ्रिजहरूलाई डिफ्रोस्टिङ बर्फ पगाल्ने मोडमा राखिदिएका थिए, जसका कारण ठूलो मात्रामा राखिएका करोड़ौं मूल्यका ताजा तथा फ्रोजन खानेकुराहरू पूर्ण रूपमा नष्ट भएका छन्। केही स्टोरहरूमा अत्याधिक तापक्रमका कारण आगलागी समेत भएको छ। फ्रान्सका प्रमुख रिटेल कम्पनीहरूले यसलाई इतिहासकै पहिलो र अत्यन्त गम्भीर साइबर हमला भनेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले साइबर सुरक्षा एजेन्सीलाई तत्काल गहन छानबिन गर्न निर्देशन दिनुभएको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले ओमान सामु जितका लागि 264 रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले 61 रन बनाए, अर्जुन कुमार र करण केसीले 40-40 रन जोड्दा ईशान पाण्डे र बसिर अहमदले 37-37 रन थपे। दिपेन्द्र सिंह ऐरीले 22 रनको योगदान गरे
1: दिनुभएको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले ओमान सामु जितका लागि 264 रनको लक्ष्य प्रस्तुत गरेको छ।

0: केही बेरमा जवाबी ब्याटिङ गर्दैछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदीय सुनवाई समितिमा आज 5 प्रस्तावित राजदूतहरूको सुनवाई हुँदै आईएमएफको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बैंकक प्रस्थान।
0: दूरसंचार प्राधिकरणद्वारा 14 निजी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कार्यवाही। आफू खुशी सस्ता प्याकेज खारिजीको एकलौटी निर्णय गरेको आरोप।
1: गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा मुगुका 75 वर्षीय वृद्धाको धारिलो हतियार प्रहारबाट मृत्यु।
0: फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमण। फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंको खानेकुरा नष्ट।
1: र विश्वकप लीग 2 क्रिकेटमा नेपालद्वारा ओमान सामु 264 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको 2:03 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 98-560-66-136 र 98-151-66-136।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडा

0: साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
2: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिक्की बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार।
5: मोबाइल 9800585537 र 9800615899।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
4: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537।
5: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शक नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रसन्न भूषण लोकसंस्कृतिको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रसुदा श्रीया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा जोडिएको छु यहाँहरूसँग। अब ठिक 4 बजेको टाइम टेकसम्म साथमा हुनेछु र श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz इन्टरनेट अनलाइन मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा उपस्थित हुने गर्दछौ भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न भूषण सुनसादी पसलले। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ र श्रोता साथी कार्यक्रमको दैलो गाड्दै पहिलो सांगीतिक कौशल स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर दशैं भाका पस्किनतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ दशैं तिहारमा, जसमा आवाज रहेको छ नन्दु परियार अनि शान्ति श्री परियारको, भने सिगानु होला यो सुमधुर भाका हैता।

हजुर श्रोत साथी, दसैँ तिहारमा गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। कार्यक्रमको पहिलो सांगीतिक कोसेली स्वरूप यहाँको लागि राखिएको सुमधु दसैँ तिहार भाका रहेको थियो भने यहाँहरू सबैजनाले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला। गीतमा आवाज रहेको छ नन्दु परियार अनि शान्तिश्री परियारको, र लय र संगीत रहेको छ खेम सेन्चुरीकोमा भने पक्कै पनि सम्पूर्ण साथीहरूले सुनेर मनोरञ्जन त लिनुभयो होला नै। र श्रोत साथी, हामी आजको श्रृंखलामा रहेर यहाँहरूको मिठो आवाजलाई कार्यक्रम स्थान दिनेछौ। गायन कलालाई कार्यक्रम स्थान दिनेछौ भने 0625 40 40 00 00 को टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुनाउन मन भएको लोकदोहोरी भाकाहरू, आफूलाई गीतहरू चाहिँ यहाँले आज कार्यक्रममा सुनाउन सक्नुहुनेछ। र फेरि पनि कार्यक्रममा यहाँको लागि अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ, नजरेले तान्छ, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, नजर अहिले तान स्वर्गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। अर्जुन सापको छ अनि साझी श्री परिवारको आवाजमा सजिएको सुमधुर भाका रहेको थियो। यहाँहरू सबैजनाले पक्कै पनि स्वीकार्नु भयो होला र अहिलेको लागि भने झ्यालमा पर्दा छ यो निकै नै सुमधुर भाका राख्न तफतिर लागिरहेको छु। स्वीकार्नु होला है त।

हजुर सोको साथ सालमा पर्दा सठिकको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। निकै नै रमाइलो भाका चाहिँ रहेको थियो, लोकहरी भाका यहाँहरू सबैजनाले स्वीकार्नु भयो होला नै। गीतमा आवाज रहेको छ खेम सेन्चुरी अनि सुमन थापा मगरको, लैरहेको छ नेत्र आर्यलको भने सङ्गीत बजिएको छ खेम सेन्चुरीकोमा। सुमधु भाका सँगसँगै श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोर बाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले देशको जुनसुकै कुनामा रहेर पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न भूषण सुन चाँदी पसलले। यो पसल दुरेकोडाको भित्री बजारमा रहेको छ भने नयाँ नयाँ डिजाइनको गरगनाहरू यहाँलाई खरिद बिक्री गर्नु परेमा, थप पसलबाट चाहिँ थप सेवाहरू पनि लिनु परेमा, त्यस पसलबाट पछि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ। र श्रोता साथी, आजको श्रृङ्खलामा हामीहरू गायन कलालाई कार्यक्रम स्थान दिइन्छौँ र अहिलेको लागि भने जाडे रुमाल गीतको बोल राखिरहेको छु।

हजुर श्रोता साथी, जालेरो मार्केटको बोललाई पनि कार्यक्रम स्थान दिइसकेका छौँ। यहाँहरू सबैजनाले कार्यक्रममा पक्कै पनि सुमधुर भाका स्वीकार्नु भयो होला र यो भाका सँगसँगै श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि पुगिसकेका छौँ र जाँदा जाँदै यहाँलाई कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो विस्तृत जानकारी दिनतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। कार्यक्रममा हरेक दिन यहाँहरूमा रमाइलो श्रृंखलाको साथमा जोडिने प्रयासमा चाहिँ रहनेछौ र श्रोता साथी, हामी आउने गर्दछौ फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ भने सोमबारको दिनमा रहेर गायन नयाँ नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ। मंगलबार गायन कलालाई कार्यक्रम स्थान दिन्छौ भने बुधबारको श्रृंखलामा रहेर रोइला कौडाइकल भाका अनि सलेजो मौलिक भाका जस्ता रमाइलो अनि सुमधुर गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ। त्यसै गरी श्रोता साथी, बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने शुक्रबारको श्रृंखलामा रहेर फेसबुक म्यासेजलाई र अन्तिममा शनिबारको श्रृंखलामा रहेर लोक दोहोरी पुरानो पुरानो लोक भाकाहरूलाई कार्यक्रम स्थान दिन्छौ। हामी यसै गर्ने आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा र श्रोता साथी, कार्यक्रम सम्बन्धी मिठो जानकारी त यहाँले दिइसकेको छु। अहिलेको लागि भने हामी छिटिनुपर्ने बेला हुन्छ र यति बेलासम्म सुनेर साथ दिनुहुने सम्पूर्ण प्यारो प्यारो श्रोता साथीहरूलाई विदा माग्ने आज्ञा पनि चाहन्छु। छिटिनुपर्ने बेला हाम्रो भइसकेको छ, समयको हाम्रो निकै समय सकिसकेको छ भने जाँदा जाँदै कार्यक्रममा रुमालैले बाटो छेकौला गीतको बोल राखिरहेको छु, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि जानुका तामाङको भने मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैदराबाद।

0: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678187।
2: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा
3: हरेक खरिदमा शीर्षट उपहार क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु
2: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस
3: फटाफट फाइनेन्स सुविधा नागरिकता र लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौडा
3: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टीभीएस सोरुम दुलेगौडा प्रोपाइटर बसन्त लालचन्द 98563982 र 97065220209
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
5: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 98560557731 98067731
8: हार्दिक निमन्त्रणा
9: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
8: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे
9: पूजा आराधना समय बिहान 11 बजे
8: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म
9: विस्तृत जानकारीका लागि सम्पर्क 98460383773 र 98467962
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
11: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
12: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
14: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
15: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै
16: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
17: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
18: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
19: स्टुडियो टाइम
20: अहिले दिउँसोको 4 बज्यो।
21: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
6: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
7: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
7: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जैसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59122, 98058 28008 र 98460 69246।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343.
15: जय मसी। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
2: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715506665।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
3: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटै सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोपाइटर रबिन थापा। सम्पर्क 9855633398 र 9465610950।
7: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो
2: अहिले साँझको 5 बज्यो
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
4: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
5: धोरबाराही हाइलाइट्स को साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
7: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेनराज पाण्डेले संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको वहाँको भनाइ रहेको छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा मंगलबार शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै वहाँले प्रदेशका साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकारको प्राथमिकतामा नपरेको बताउनु भएको हो। चार वर्षदेखि विभिन्न बैठक र छलफलमा प्रदेशका समस्या प्रस्तुत गर्दै आए पनि अपेक्षित सुधार हुन नसकेको वहाँले उल्लेख गर्नुभएको हो। भागानुसार संविधानले संघ प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार स्पष्ट गरेको बताउनु भएको छ। तर ती अधिकार कार्यान्वयन गर्न आवश्यक कानून नबन्दा प्रदेश सरकार प्रभावकारी बन्न सकेका छैनन्। प्रदेशले नागरिकको आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर बनाएका कानून समेत संघीयता कानूनसँग बाँझिदा कार्यान्वयनमा समस्या भइरहेको वहाँले बताउनु भएको हो। पाण्डेले संघीयता कार्यान्वयनका लागि राजनैतिक नेतृत्वको प्रतिबद्धतामाथि समेत प्रश्न उठाउनु भएको छ। संविधान निर्माणका क्रममा संघीय संरचना स्वीकार गरिए पनि त्यसलाई व्यवहारमा उतार्न आवश्यक कानूनी र संस्थागत आधार तयार हुन नसकेको वहाँको भनाइ रहेको थियो। संविधान निर्माण र तत्कालीन विद्रोहलाई मथर पार्ने उद्देश्यले मात्रै संघीयता ल्याइएको हो कि भन्ने प्रश्न उठ्न थालेको वहाँले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 अधिवेशन अन्तर्गत केन्द्रीय तहको मतगणना अन्तिम चरणमा पुगेसँगै तनहुँमा जिल्ला अधिवेशन र नेतृत्व चयनको चर्चा शुरू भएको छ। जिल्ला सभापतिका सम्भावित आकांक्षीका रूपमा शुक्लागंजी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितको नाम पनि चर्चामा आउन थालेको छ। पण्डितले जिल्ला सभापतिमा उम्मेद्वारी दिने विषयमा आन्तरिक छलफल र परामर्श अघि बढ़ाएको बुझिएको छ। वहाँ पार्टीभित्रको आफ्नो सम्पर्क विस्तारसँगै जिल्लाव्यापी राजनैतिक भेटघाट र परामर्शमा जुटेको बताएको छ। शुक्लागण्डकी नगरपालिकामा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका पण्डित महाधिवेशन प्रतिनिधि समेत रहनु भएको हो। महाधिवेशन प्रतिनिधि चयनका क्रममा वहाँले दोस्रो लोकप्रिय मत प्राप्त गरेको बताएको छ। युवामाझ वहाँको लोकप्रियता रहेको उनी निकट नेताहरूको दावी रहेको छ। पण्डितले यसअघि तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्ने सक्नु भएको छ। उद्योग व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उहाँको संलग्नता रहँदै आएको छ। विद्यालय स्थापनामा योगदान विभिन्न सामाजिक तथा धार्मिक संस्थालाई सहयोग र मठ मन्दिर निर्माणका लागि सहयोग गर्दै आएका वहाँ सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनु भएको छ। शुक्लागण्डकी नगरपालिकाको प्रमुख भएपछि पण्डितले सड़क खानेपानी विद्युत शिक्षा तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा काम गर्दै आउनु भएको छ। ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई व्यक्तिगत रूपमा सहयोग गर्ने र सामाजिक क्षेत्रमा आफ्नो तलब समेत खर्च गर्ने गरेको वहाँ निकट स्रोतको भनाइ रहेको छ। शुक्लागन्तुकी बाहिर भानु बन्दीपुर लगायतका क्षेत्रमा समेत आफ्नो सम्पर्क र सामाजिक सम्बन्ध विस्तार गरिरहेका पण्डित जिल्ला नेतृत्वको तयारीमा रहेको चर्चा कांग्रेस वृत्तमा हुन थालेको छ। जिल्ला सभापतिमा उम्मेद्वारी दिने तयारीबारे पण्डितसँग प्रतिक्रिया लिँदा वहाँले साथीहरूसँग सल्लाह तथा सुझाव लिने काम भइरहेको बताउनु भएको हो। यद्यपि उम्मेद्वारीबारे अन्तिम निर्णय भने गरि नसकेको वहाँको भनाइरहेको छ। नेपाली कंग्रेसको जिल्ला अधिवेशन नजिकै गर्दा तनहुँमा सभापति सहित जिल्ला नेतृत्वका आकांक्षी र वहाँहरूको तयारीबारे पार्टीभित्र चर्चा बढ़न थालेको छ। गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको तनहुँको दमली स्थित नमूना पशु अस्पतालको भवन निर्माण पाँचौं पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन। भवन निर्माणमा ढिलाइ हुँदा पशुपालक किसानलाई विशेषज्ञ सेवा दिने उद्देश्यले अघि बढ़ाएको योजना आयोजना अलपत्र जस्तै बनेको छ। अस्पतालका लागि आवश्यक अत्याधुनिक उपकरण उपलब्ध भइसके पनि भवन नहुँदा सेवा सञ्चालक हुन नसकेको बताएको छ। भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमोलीका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर ऋषिराम सापकोटाका अनुसार भवन निर्माण सम्पन्न गर्ने म्याद आगामी 2083 चैत 11 गतेसम्म थप गरिएको छ। तर म्याद थपिए पनि निर्माण व्यवसायले काम अघि नबढ़ाएको उहाँको भनाइरहेको छ। संघीय सरकारले भौतिक प्रगति 50% भन्दा बढ़ी भएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेपछि निर्माणाधीन भवनको अवधि थपिएको कार्यालयले जनाएको छ। भवनको भौतिक प्रगति 77% पुगेको भए पनि लामो समयदेखि निर्माण कार्य रोकिएको छ। निर्माण कम्पनीले विक्रमसम्म 2078 साउन 12 गते 2079 पुस 12 भित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। निर्धारित समयमा काम पूरा नभएपछि पटक पटक म्याद थपिँदै आएको हो। यसअघि चौथो पटक थपिएको म्याद 2083 जेठ 10 गतेसम्म कायम रहेको थियो। उक्त अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको हो। नेपाली कंग्रेसको अधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना सकिँदा गण्डकी प्रदेशबाट शीर्ष तहमा उम्मेद्वारी दिएका अधिकांश नेता पराजित भएका छन्। उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा गण्डकीबाट महामन्त्रीमा प्रदीप पौडेल मात्रै निर्वाचित हुनुभएको छ। उपसभापति खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी सर्वाधिक 3735 मत र इन्जिनियर मधु आचार्य 2342 मत ल्याएर विजयी बन्नुभएको छ। गण्डकीबाट चुनावी मैदानमा उत्रिएका तनहुँका गोविन्द भट्टराई 1752 मत, गोर्खाका सुरेन्द्र राज पाण्डे मुख्यमन्त्री 1673 मत र स्याङ्जाका धनराज गुरूङ 1596 मत पाएर पराजित हुनुभएको छ। अन्य उम्मेद्वारहरू दीपक गिरीले 923 र प्राज चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभएको छ। मतदान अगावै उपसभापतिको उम्मेद्वार पोखराका देवराज चालिसेले भने उम्मेद्वारी फिर्ता लिनुभएको थियो। पोखरा महानगरपालिका 28 असोज 23 गते भएको विद्यालय बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा 29 गते श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ। सभाका कारण उक्त दिन दिउँसो 1 बजेपछि वडा कार्यालय बन्द रहने भएको छ। पोखरा महानगरपालिका 28 वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जारी गरेको सूचना अनुसार असोज 29 गते मंगलबार बिहान 9 बजे कालिका सामुदायिक भवनमा श्रद्धाञ्जली सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बालबालिका र स्थानीय अभिभावकप्रति श्रद्धाञ्जली व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो। असोज 23 गते कालिका इंग्लिश बोर्डिङ स्कूलको विद्यालय बस ओकलढुङ्गाको भीरबाट दुर्घटना हुँदा 9 बालबालिका र 1 स्थानीय अभिभावक गरी 10 असामयिक निधन भएको सूचनामा उल्लेख गरिएको छ। दुर्घटनामा चालक सहचालक तथा अन्य बालबालिका घाइते भएका थिए। वडा कार्यालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। शोक सन्तप परिवारजनमा संवेदना व्यक्त गर्दै दुर्घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेको सूचनामा जनाएको छ। मर्स्याङ्गदी नदीमा आएको बाढ़ीले बगाएर ल्याएको ग्रेक रान ढुङ्गा र लेदो थुप्रिएपछि चामे स्थित मुख्य पुल अवरूद्ध भएको 20 दिनपछि काठको वैकल्पिक पुल निर्माण गरिएको छ। पुरानो पक्की पुलमाथि काठको संरचना बनाएर तल्लो र माथिल्लो मनाङ बीचको आवागमन पुनः सञ्चालन गरिएको हो। नदीको बहाव फर्काउन र पुल मुनि थुप्रिएको ढुङ्गा माटो हटाउन सम्भव नभएपछि पर्यटकीय सिजनलाई ध्यानमा राखेर रातभर काम गरी अस्थायी काठे पुल निर्माण गरेको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले बताउनु भएको छ। प्राविधिकको सल्लाहमा पुरानो पक्की पुलको संरचनामाथि काठको बलियो संरचना बनाएको छ। यसबाट मुख्य पुललाई थप क्षति नपुर्याई हलुका सवारी साधन र यात्रुको आवागमन सञ्चालन गर्न सकिने खनालले बताउनु भएको हो। प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ, नदी खोल्न र बगर हटाउन नसकिएपछि अरू विकल्प भएन। पर्यटकीय सिजन शुरू भएकाले प्रविधिकै सल्लाहमा पुलमाथि काठको पुल थपेर हलुका सवारी साधन र पर्यटकको आवाजावत खुलाएको हो। प्रमुख जिल्ला अधिकारी खनालका अनुसार यो अस्थायी व्यवस्था मात्र हो। आगामी मंगिरपछि नदीको सतह खटेपछि बगर हटाएर बेली ब्रिज निर्माण गर्ने योजना रहेको छ। तनहुको आबुखरिनी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई घर तथा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। भत्ता लिन बजारसम्म पुग्नुपर्ने, यातायातमा खर्च गर्नुपर्ने तथा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँपालिकाले घर दैलोमै भत्ता वितरण शुरू गरेको हो। गाउँपालिकाका अनुसार यसअघि सामाजिक सुरक्षा भत्ता लिन लाभग्राहीले यातायात खर्च गरेर बजारसम्म पुग्नुपर्ने र भीड़भाड़मा लामो समय बिताउनुपर्ने अवस्था रहेको थियो। ज्येष्ठ नागरिकलाई हुने यस्तो असहजतालाई ध्यानमा राख्दै गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछि घर दैलोमै भत्ता वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गाउँपालिकाले अहिले पनि विभिन्न वडा तथा टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। पछिल्लो समय भत्ता वितरणसँगै लाभग्राहीको स्वास्थ्य परीक्षण, निशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्श समेत उपलब्ध गराउन थालिएको छ। हालसम्म मुस्ताङमा उत्पादित 30% मात्रै च्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज एघार गतिको भारी वर्षाका कारण भारी पहिरो र नदी कटानले बेनी जोमसोम सड़क 2 सतहपछि अवरोध हुँदा च्याउ निकासी प्रभावित भएको हो। सड़क अवरोध भएपछि उत्पादित च्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सड़क सञ्चालन भएसँगै च्याउ बजार पठाउन थालिएको छ। यस वर्ष च्याउ उत्पादन राम्रो भए पनि सड़क अवरोधका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि आर्यले बताउनु भएको हो। बाढ़ीले सड़कको ट्र्याक नै बगाएपछि 3 सातादेखि अवरूद्ध कलकोट ताराखोला जोड्ने मुख्य सड़क सञ्चालनमा आएको छ। सड़क सञ्चालनमा आएसँगै यातायात सम्पर्क विच्छेदको समस्यामा परेका ताराखोलावासीलाई राहत मिलेको छ। गत असोज 11 गते दरम खोलामा आएको बाढ़ीले कलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सिमानामा पर्ने गाईघाट झरना नजिक सड़कको ट्र्याक नै बगाएपछि सड़क अवरूद्ध भएको थियो। बाढ़ीले सड़कका विभिन्न भागमा क्षति पुर्याउँदा गलकोटदेखि ताराखोला गाउँपालिकासम्मको यातायात सम्पर्क प्रभावित बनेको थियो। अवरूद्ध सड़क अस्थायी रूपमा मर्मत तथा पुनस्थापना गरी यातायात सञ्चालनमा ल्याएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभएको हो। सड़क पूर्ण रूपमा व्यवस्थित नभए पनि अस्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको सिमानामा पर्ने गाईघाट झरना नजिक सड़कको ट्र्याक नै बगाएपछि सड़क अवरूद्ध भएको थियो। बाढ़ीले सड़कका विभिन्न भागमा क्षति पुर्याउँदा गलकोटदेखि

0: शेयर बजार लगातार चार कारोबार दिन बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 4.12 अंकले बढेर 2,569.93 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको शेयर बढेकोमा 167 घटेको छ। 7 कम्पनीको शेयर भने खटबड भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 12.44% बढेको छ। बजार सामान्य उकालो लागेको दिन यस्तो रिभर्सको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.46 करोड़को कारोबार भएकोमा आज 351 कम्पनीको 1,35,00,000 कित्ता शेयर 4,73,00,000,000 रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबर हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908816142।
4: न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
3: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903069, मोबाइल 9840826।
6: 10,00,000 जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
7: होइन हौ, कसरी पर्यो?
6: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
7: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10,00,000 स्योर सट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
6: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
7: शर्तहरू लागू हुनेछन्।
8: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड।

0: शोरूम शुक्ला गण्डकी चार दुले गौड़ा सम्पर्क 0635902909 र 98560169909
1: हीरो सीजी मोटर्स
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
7: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560-11445 र 98560-20445।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदी को अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समय भित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0564111122।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाए छन् रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
4: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
5: मोबाइल 9805678634 र 9701107090।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
5: दीक्षा ब्युटी पार्लर रे
6: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
5: हो र त्यस्तो के हुन्छ र त्यहाँ
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
6: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
5: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
6: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ प्रोपाइटर निशा लामा सम्पर्क 9709034335
7: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
8: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
7: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
9: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
10: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु
11: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
12: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
11: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
13: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ उच्च स्तरका छट सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी
14: पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
15: X103.8 अन्तर्मन को आवाज
16: स्टुडियो साइड
17: अहिले साँझको 6 बज्यो।
18: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा बद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपतिबाट वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी। कानूनी आधार बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राहुलको प्रतिक्रिया।
0: रसुवाबाडी प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा। सम्पर्कविहीन विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो।
1: विदेश पठाइदिने भन्दै 80 लाख ठगी गर्ने 4 जना पक्राउ। शेयर बजारमा आज 104 कम्पनीको शेयर मूल्य बढ़्यो।
0: पाकिस्तानमा रेल दुर्घटना हुँदा 6 जनाको मृत्यु 30 जना घाइते।
1: र विश्वकप लीग 2 क्रिकेटमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त? के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम आज दुईवटा अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार जारी गरिएका अध्यादेशहरूमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार नेपाल सरकार मन्त्री परिषदको सिफारिश बमोजिम संविधानको व्यवस्था अनुसार यी अध्यादेशहरू जारी गरिएका हुन्।
1: राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अब भूमिहीन दलित सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानूनी अडचन हटेको बताउनु भएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी भएसँगै सामाजिक सञ्जालमा लेखेर उहाँले समस्या समाधानको बाटो खुलेको बताउनु भएको हो। रावलले वन मध्यवर्ती क्षेत्र तथा आरक्ष क्षेत्र सम्बन्धी कानूनका प्रावधानका कारण समाधान हुन नसकेका भूमिहीनका समस्या समाधान गर्न सम्बन्धित ऐनहरूमा समेत छुट्टै अध्यादेश मार्फत आवश्यक व्यवस्था गरेको बताउनुभयो।
0: गृह मन्त्रालयले भोटेकोसी बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले होल्डिङ सेन्टरमा रहेका बाढ़ी प्रभावित अधिकांश नागरिक भाड़ामा सरेसँगै होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 सीमित गरिएको जानकारी दिनुभएको हो। उहाँले गत भदौ 10 गते, असोज 8 गते र 11 गतेको विपदबाट प्रभावित 35 स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि बताउनुभयो। उहाँले यही असोज 25 गते बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट 4 स्थानीय तह प्रभावित भएको भन्दै ती स्थानीय तहलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घरभाड़ाको व्यवस्था गर्ने विषयमा विपद व्यवस्थापन प्राधिकरणसँग छलफल भइरहेको जानकारी गराउनुभयो। गृह सचिव शर्माका अनुसार बाढ़ीमा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति 2 लाख रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको छ। बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिलाई मृतकका रूपमा प्रमाणित गरेपछि मात्रै उक्त राहत वितरण प्रक्रिया अघि बढ़ने गृह सचिव शर्माले बताउनुभयो। उहाँले प्रभावितको विवरण ओढ़ाउँदै स्थानीय विपद व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समितिबाट प्राधिकरणमा आउने बताउनुभयो। उहाँले बाढ़ीमा परि मृत्यु भएकाको परिवारले सम्बन्धित स्थानीय तह मार्फत नै राहत तथा क्षतिपूर्ति पाउने स्पष्ट पार्नुभयो। हाल बाढ़ी प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माणको काम पनि भइरहेको छ।
1: गत भदौ 10 गते रसुवा र नुवाकोटमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ। बाढ़ीका कारण प्राधिकरणमा कार्यरत 47 जना सम्पर्कविहीन भएका थिए, जसमध्ये 6 जनाको परिवारलाई तत्काल राहत प्रदान गरिएको हो। सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही 5 लाख रूपियाँ र 6 महिनासम्म कार्यरत पदको शुरू तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण संचालक समितिले निर्णय गरेको थियो। उक्त निर्णय अनुसार आवश्यक आधार र प्रमाण सहित निवेदन दिएका 6 जना हकवालाले राहत रकम प्राप्त गरिसकेका छन्। राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजात सहित प्राधिकरणमा निवेदन दिन आग्रह समेत गरिएको छ। प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदक बीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।
0: बूढी गण्डकी नदीमा आएको पाडीले क्षतिग्रस्त बनेको आरू घाटमा बेली ब्रिज राख्न शुरू गरिएको छ। असोज 25 गते बिहान बूढी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खा र धादिङलाई जोड्ने आरूघाट स्थित पक्की पुलमा क्षति पुर्याएको थियो। बाढ़ीले पुलको 3 खण्डमध्ये गोर्खातिरको 22 मिटर आरसीसी बगाएको थियो। त्यसमा ट्रस संरचना मात्र बाँकी थिए। त्यसपछि गएको प्राविधिक टोलीले बेली ब्रिज राख्न सकिने सुझाव दिएपछि सोही आधारमा बेली ब्रिज राख्न थालिएको हो। बाढ़ीले क्षतिग्रस्त गोर्खातर्फको खण्डमा बेली ब्रिज राख्न सामान पुर्याइएको छ। आज 7 ट्रक सामान पुर्याइएको सड़क विभागले जनाएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। रसुवा भट्टेकोशी बाढ़ीबाट अति प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याप्रुवेशी पुग्नुभएका उहाँले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढ़ी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्नुभएको हो। प्रचण्डले स्याप्रुवेशीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढ़ीसम्म सड़क जाल विस्तार गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले बाढ़ीबाट भएको अकल्पनीय क्षतिप्रति दुःख समेत व्यक्त गर्नुभएको छ। प्रचण्डले सड़क सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आफूले संसद र सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै स्याप्रुवेशीमा बेली ब्रिज निर्माण तथा सड़क सञ्जाल विस्तारका लागि पहल गर्ने उहाँको भनाइ छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर पाली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-7224 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेट फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै 80,48,000 रूपियाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका 4 का 22 वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका 5 की 34 वर्षीय नेहा अधिकारी, पाँचथरको याङबरक गाउँपालिका 6 का 42 वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका 6 की 42 वर्षीय सुस्मिता नेपाली रहेका छन्। नेपाल प्रहरीको प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत पत्र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितको उजुरीका आधारमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीड़ितबाट 2,48,000, नेहाले बेलायत पठाइदिने भन्दै 67,00,000, सुमनले दक्षिण कोरिया पठाउने भन्दै 6,00,000 रूपियाँ र सुस्मिताले बेलायत पठाइदिने भन्दै 5,00,000 रूपियाँ लिएको आरोप छ। चारैजनाले गरी 80,48,000 रूपियाँ ठगी गरेको आरोप लागेको छ। उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: कञ्चनपुरको ऐतिहासिक दोधारा छाँदरी झुलुङ्गे पुल निर्माणका लागि 20 करोड़ रूपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झुलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ। काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनल उपमहानिर्देशक कमल कुमार अधिकारीको नेतृत्वमा गएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ। उपमहानिर्देशक अधिकारीले आफूहरूले पुलको क्षतिको अवस्था र पुल निर्माणमा लाग्ने खर्च विवरण सहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा पेश गरिसकेको जानकारी दिनुभयो। टोलीले 7 करोड़ रूपियाँ बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेश गरेको छ। उहाँले पुल पुननिर्माणका लागि 20 करोड़ रूपियाँ लाग्ने बताउनुभयो। महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुननिर्माणको काम थालिने छ। बजेट व्यवस्थापन भए पुननिर्माण थालिएको एक वर्षमा पुल बनिसक्ने उहाँले बताउनुभयो।
1: शेयर बजारमा नेप्से परिसूचक आज 4.12 अंकले बढ़ेको छ। यो सँगै नेप्से परिसूचक 2,599 बिन्दुमा कायम भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ़ेको छ। हिजो 4,46,00,000,000 रूपियाँको कारोबार भएकोमा आज 4,73,00,000,000 रूपियाँको शेयर किनबेच भएको छ। 104 कम्पनीको शेयर मूल्य बढ़दा 167 घटेको छ भने 107 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पंजाब प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा 6 जनाको मृत्यु र 30 जना घाइते भएका छन्। कराँचीबाट पेशावरतर्फ गइरहेको रहमान बाबा एक्सप्रेस मुल्तान स्थित शेरशाह पुल नजिकै पटरीबाट खसेको हो। प्रहरीका अनुसार दुर्घटना आज बिहान भएको हो। दुर्घटनामा रेलका सबै 14 डिब्बा पटरीबाट खसेका थिए। घाइतेहरूलाई उपचारका लागि मुल्तान स्थित निस्थार अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा प्रहरी तथा उद्धारकर्मीले राहत र उद्धार राहत कार्य जारी राखेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले घाइतेलाई उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीलाई निर्देशन समेत दिनुभएको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग 2 क्रिकेट अन्तर्गत नेपालले लगातार दोस्रो जीत हात पारेको छ। आज सम्पन्न खेलमा नेपालले ओमानलाई 113 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट हुन पुग्यो। नेपालका लागि सन्दीप लामेछाने र नन्दन यादवले 3-3 विकेट हात पारेका थिए। यसअघि ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले 61 रन बनाएका थिए। अर्जुन कुमार र करण केसीले 40-40 रन जोड्दा इशान पाण्डे र बशीर अहमदले 37-37 रन थपेका थिए। दिपेन्द्र ऐरीले 22 रनको योगदान गरेका थिए। ओमानका लागि फैसल सकिल अहमद र करण सोनावालाले समान 2-2 विकेट लिएका थिए।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपति बादलले 61 रन बनाएका थिए। अर्जुन कुमार र करण केसीले 40-40 रन जोड्दा इशान पाण्डे र बशीर अहमदले 37-37 रन थपेका थिए। दिपेन्द्र ऐरीले 22 रनको योगदान गरेका थिए।

0: सहभागी भएर सभामुख अरियाल स्वदेश फिर्ता
1: र सुवाबारी प्रभावित 1050 आज होल्डिङ सेन्टरमा सम्पर्क विहीन विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो।
0: विदेश पठाइदिने भन्दै 80 लाख ठगी गर्ने चारजना पक्राउ। शेयर बजारमा आज 104 कम्पनीको शेयर मूल्य बढ़्यो।
1: पाकिस्तानमा रेल दुर्घटना हुँदा 6 जनाको मृत्यु 30 जना घाइते।
0: र विश्वकप लीग 2 क्रिकेटमा नेपालको लगातार दोस्रो जित।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852279582780।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora. Work in Department Bowen Sunday. Mobile Antanabe Pasati Bottis Charge Tiranabe. Ro Antanabe Pasati Artis Shunya Tirata.
2: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाओ यादगार
3: फुलै फुलको बगैंचामा मेरी माया
2: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एवरग्रीन
4: गड फ्लावर बुकी फुलको माला दुबोको माला रजनीगन्धाको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि

0: का सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौं।
1: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुशीमा हाम्रो साथ।
0: इभर ग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, दुलेगौंडा, भित्री बजार। प्रोप्राइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
1: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
2: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
3: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: मान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली सहित नेपाल सम्बत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसायी संघ परिवार।
0: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ। सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: दैनिक उपलब्ध सेवा तर्फ
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865414377, मोबाइल 9856443043।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
5: ए हो र, ल त ल,
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856692।
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
9: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
8: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
11: प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528008 र 9840609246।
12: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
13: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
12: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एक पटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
13: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
12: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
13: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ।
12: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
13: थप जानकारीका लागि सम्पर्क 9841656996।
12: यो चाड पर्व टीभीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
13: हरेक खरिदमा शीर्षट उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
12: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
13: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
12: टीभीएस दुलेगौंडा
13: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन्द 9855309982 र 9705620209।
14: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
15: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
14: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
15: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9841484664 र 9811453305।
17: एक सय तीन थोप्लो 8 अन्तर्मनको आवाज।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
6: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
6: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ। फोन 9850656996 र 9701556996।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9850662891।
11: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 9850662028 र 9801479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
13: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
14: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
16: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
15: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
16: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
15: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
16: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
15: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
16: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
15: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
16: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
15: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
17: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
18: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
18: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
19: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
20: हेलो
21: कति बन्यो घर अनि ढलान भयो त
22: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
21: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
22: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
16: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोपाइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681
23: 103.8 अन्तर्मनको आवाज
24: स्टेशन 1 स्टुडियो टाइटल
25: अहिले साँझको 7 बज्यो
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
26: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
18: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304

नमस्कार, आज 7 बजे को तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलपाही 103.8 MHz अन्तर्मनका वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट सुरु गरौँ आजका मुख्य खबरका शीर्षकहरूबाट। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्री परिषदको सिफारिशमा दुईवटा अध्यादेश जारी। पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने सरकारको प्रस्ताव। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी निर्वाचित। भोलि बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको भनाई। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा। गण्डकी प्रदेशमा बजेटको लैंगिक दायरा साँगुरिँदै संसदभित्रै विभेदको गुनासो। अविरल वर्षापछि आएको बाढ़ी पहिरोले तनहुँकै 11 पुल तथा कलभटमा क्षति पुर्याउँदा आवागमन प्रभावित। तनहुँको भीमात नगरपालिका 5 शीतल मार्ग स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु। भारतको उत्तराखण्डमा गुटखा र पान मसला बेच्न 1 वर्षको प्रतिबन्ध। 23 वर्षीय अभियानकर्मी थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जीत। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा 2 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा 114 उपधारा 1 बमोजिम आज मंगलबार 2 अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार जारी गरिएका अध्यादेशहरूमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार नेपाल सरकार मन्त्री परिषदको सिफारिश बमोजिम संविधानको व्यवस्था अनुसार यी अध्यादेशहरू जारी गरिएका हुन्। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष, संस्थान बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्र निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो। आवश्यक पूँजी जुटाउन डिभेन्चर तथा अन्य ऋणपत्र जारी गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर शाही निर्वाचित हुनुभएको छ। खतिवड़ाले 2919 मत र शिवाकोटीले 2000
72 मत ल्याएर विजय हुनु भएको हो। सहमहामन्त्री खुलातर्फ डिलीराम सुवेदीले 1851, देवेन्द्र राज कणेलले 1382 र राजीव ढुंगनाले 1241 मत पाउनु भएको छ। यद्यपि केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा रहेका थिए। जनसम्पर्क समिति तर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस समूहका 2 महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्र अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै जनसम्पर्क समितिको युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही निर्वाचित हुनुभएको छ। निर्वाचन समितिले भोलि बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेका छन्। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले यसबारे जानकारी दिनुभएको हो। प्रभावित धेरैजसो नागरिक भाड़ाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 वटा घटाएर 17 झरेको पनि गृह सचिव शर्माले बताउनुभयो। यस्तै असोज 25 गते बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाड़ाको व्यवस्था गर्ने विषयमा प्राधिकरणमा छलफल रहेको उहाँको भनाइ छ। यस्तै भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2 लाख रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारको भनाइ छ। प्रभावित पुनर्स्थापन, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम भइरहेको गृह सचिव शर्माको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भुटेकोशी बाढ़ीमा विपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी गरिएको जनाएको छ। आज सिंहदरबारमा बसेको भुटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कर्मचारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा विपत्ता भएकाको सन्दर्भमा मृत्यु वा मृत्यु सरह मान्ने गरी ऐनमा संशोधन भइरहेको जानकारी दिँदै स्वदेशी र विदेशी नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारीमा सरकार लागेको र यसको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। डीएनए परीक्षणको नतिजा प्रहरी प्रयोगशाला आउने बित्तिकै प्रमाणीकरणको प्रक्रिया अझै सजिलो हुने र त्यो पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ। उहाँले अहिले पनि राहत र उद्धारको सन्दर्भमा कामहरू भइरहेको र बाँकी अन्य कामका सन्दर्भमा निरन्तर काम जारी राखिएको बताउनु भएको हो। गृहमन्त्री सुदन गुरूङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ। प्रथम बिमस्टेक गृहमन्त्री स्तरीय बैठकका अवसरमा दुई मन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। उक्त भेटमा दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढ़ाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद व्यवस्थापन र पूर्व तयारी एवं प्रतिकार क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित भएको थियो। भेटका क्रममा गृहमन्त्री गुरूङले नेपालमा हालै गएको बाढ़ी र पहिरोबाट भारतले पुर्याएको समय सापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेको भारत स्थित नेपाली राजदूतावासले जनाएको छ। साथै उहाँले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अझ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको दूतावासले जनाएको छ। सभामुख डोलप्रसाद अर्याल अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी भएर फर्कनु भएको छ। अर्याल असोज 18 नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। तान्जानियाको अरूसा शहरमा आयोजना भएको महासभामा सभामुख अर्यालले समावेशिता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने विषयक जनरल डिबेटमा मन्तव्य राख्नु भएको थियो। साथै नेपालले इमर्जेन्सी एजेण्डाको रूपमा अर्जेन्ट पार्लियामेन्ट रिएक्सन लगायतका विषयमा कुरा राख्नु भएको थियो।
यसैबीच अर्थमन्त्री डाक्टर सोनिया वागले विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्ड राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकका क्रममा अर्थमन्त्री वागले 16 वटा भन्दा बढ़ी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनुहुनेछ। अर्थमन्त्री वागले सँगै अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख महासचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानुभएको छ। अर्थमन्त्री वागले कार्तिक 4 गते स्वदेश फर्कनुहुनेछ। स्पेनमा झण्डै 80,000 नेपाली पुगे पनि अधिकांश गैर कानूनी र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै त्यहाँ स्थित नेपाली दूतावासले श्रमिक सुरक्षा तथा कन्सुलर सेवालाई चुस्त बनाउनुपर्ने विषय संसदीय सुनवाई समितिमा उठेको छ। मंगलबार स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचनको सुनवाईका क्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले स्पेनमा रहेका नेपालीहरू चरम श्रम शोषणमा परेको तथ्य औंल्याउँदै तत्काल कूटनीतिक पहल कदमी बढ़ाउन आग्रह गर्नुभएको हो। सांसद पुनका अनुसार स्पेन सरकार र नेपाली दूतावासको औपचारिक अभिलेखमा 8-9 हजार नेपाली मात्र दर्ता रहेका छन्। यद्यपि पूर्वी युरोप हुँदै स्पेन प्रवेश गर्ने नेपालीहरूको यथार्थ संख्या 70-80 हजार पुगिसकेको अनुमान छ। एकिन तथ्याङ्कको अभाव र कागजात विहीन स्थितिका कारण नेपाली श्रमिकहरू गम्भीर श्रम शोषण तथा मानव तस्करीको चपेटामा पर्ने गरेको उहाँले बताउनु भएको छ। एत्रोलाई बासी सडेगलेको र अस्वच्छ खाना खुवाउने तथा चर्को मूल्य सुन्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य सुन्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्र गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन समेत भनिएको छ। गण्डकी प्रदेशमा लैंगिक उत्तरदायी बजेटको प्रभावकारिता प्रत्येक वर्ष घट्दै गएको छ। प्रदेश सरकारले ल्याउने नीति योजना र सार्वजनिक खर्चमा लैंगिक समावेशी बजेटको प्रत्यक्ष लाभको अनुपात शुरूआती वर्षहरूको दाजुमा आधाभन्दा धेरै बढ़ीले झरेको छ। यस विषयले सार्वजनिक रूपमा नै गम्भीर प्रश्न जन्माएको छ। संसदीय पत्रकार मञ्च गण्डकीले यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा आज मंगलबार पोखरामा गरेको सार्वजनिक सुनवाईमा बजेटको वर्तमान अवस्था, संसदभित्र सांसदहरूबीच हुने गरेको विभेद र कार्यान्वयनका चुनौतीहरूमाथि गहन समीक्षा गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उहाँको भनाई छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा आज शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले प्रदेशका साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकारको प्राथमिकतामा नपरेको बताउनु भएको हो। 4 वर्षदेखि विभिन्न बैठक र छलफलमा प्रदेशका समस्या प्रस्तुत गर्दै आए पनि अपसीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उहाँको भनाई छ। कोशी प्रदेशको

0: ला साँझ 7 बजेको ढोरबारै हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलामदी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
5: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलामदी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
5: आयोजक चण्डिकालिका मगर समाज बलामदी स्याङ्जा।
4: प्रथम पुरस्कार ₹50,000,
5: द्वितीय पुरस्कार ₹30,000,
4: तृतीय पुरस्कार ₹15,000,
5: सान्तोना पुरस्कार ₹10,000,
4: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
5: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
4: टिम दर्ता शुल्क ₹5,000।
5: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गते सम्म।
4: खेल सुरु हुने मिति यही कार्तिक 6 गते देखि।
5: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98495 87 751, 98261 52 827 र 98065 86 659।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88 461 र सिजन गुरुङ 97045 40 900।
7: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाईवुड।
4: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाईवुड।
7: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाईवुड,
4: वाटर प्रुफ प्लाईवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस कटरिङ प्लाईवुड।
7: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाईवुड।
4: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहु। प्रोप्राइटर बद्री पौडेल। फोन नम्बर 98560 26 465।
7: ब्ल्याक कोब्रा प्लाईवुड, बलियो र भरपर्दो निर्माणको सही छनौ।
8: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
9: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
8: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
9: ल, फोन नम्बर टिप्नुहोस् त 97155 65 55 र 97155 56 66।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए, तिमी पो

0: है म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले
0: चिया त पिएर जाऊ
1: अहिले हतार छ पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846161268 र 9560602
5: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। हाल मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको भारी वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क दुई सातासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्धका कारण व्यापारी र किसानलाई विकृत तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्र स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले बताउनु भएको छ। त्यहाँ उत्पादित स्याउ मध्ये 10% मुस्ताङमै खपत हुने गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष 7,000 मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन वृद्धि भएकाले यस वर्ष झण्डै रु 2 अर्बको स्याउ बिक्री हुने उहाँको अनुमान छ। बाढ़ी पहिरो र नदी कटानका कारण 18 दिनदेखि पर्यटक आगमन ठप्प हुँदा प्रभावित मुस्ताङको पर्यटन व्यवसायमा आशा पलाएको छ। बेनी जोमसम सड़क सञ्चालनमा आएसँगै सोमबार हिजो सड़क मार्ग हुँदै 860 जना पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क अवरूद्ध भएपछि मुस्ताङमा पर्यटक आगमन ठप्प भएको थियो। सड़क सञ्चालनमा आएसँगै पर्यटकको आगमन बढ़न थालेपछि सुनसान बनेका होटल रेस्टुरेन्ट तथा धार्मिक र पर्यटकीय स्थलमा हचहल पहल फर्किएको छ। यसले पर्यटन व्यवसायलाई राहत मिलेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार घाँसा चेकपोस्टको तथ्याङ्क अनुसार हिजो सोमबार साँझसम्म सड़क मार्गबाट 258 वटा सवारी साधनमा 860 जना स्वदेशी तथा विदेश पर्यटक मुस्ताङमा प्रवेश गरेका हुन्। त्यस्तै हवाई मार्गबाट 88 जना र मनाङ हुँदै थोरङला पास पार गरेर आएका पर्यटक पनि मुस्ताङ पुगेका छन्। तनहुको विमत नगरपालिका 5 शीतल मार्ग स्थित भृत्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट आज 3 वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने 3 वर्षीय बालक स्वरूप गैरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विमतबाट रिसिङपाटनतर्फ जाँदै गरेको G/03001P1067 नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते बालकको बेलचौतारा स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा वर्तमान उपसभापति एवं महाधिवेशन प्रतिनिधि देव कुमार श्रेष्ठले उम्मेद्वारी दिने हुनुभएको छ। पार्टीको जिल्ला नेतृत्वका लागि उम्मेद्वारी दिने तयारीमा रहनुभएका श्रेष्ठले हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा कुनै पनि प्यानलमा आबद्ध नभई प्रतिस्पर्धा गर्नुभएको थियो। महाधिवेशन प्रतिनिधि समेत रहनुभएका श्रेष्ठको सभापति पदमा उम्मेद्वारी दिने तयारीसँगै नेपाली कांग्रेस तनहुँको जिल्ला नेतृत्व चयनलाई लिएर चासो बढ़ेको छ। नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा बसन्त बहादुर आलेले उम्मेद्वारी दिने घोषणा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसको 13 महाधिवेशनमा गुट र प्यानल भन्दा बाहिर रहेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका आलेले आगामी जिल्ला अधिवेशनमा पार्टीको नेतृत्व सम्हाल्ने अठोट व्यक्त गर्नुभएको हो। महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन विश्वास व्यक्त गर्ने क्षेत्रीय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आलेले जिल्ला नेतृत्वको जिम्मेवारी लिएर सन्तुलित र सुदृढ कांग्रेस निर्माण गर्ने बताउनु भएको छ। कांग्रेसभित्र पछिल्लो समय संगठन निर्माण भन्दा गुटबन्दी र पद प्राप्तिको प्रवृत्ति हावी भएको उल्लेख गर्दै उहाँले पार्टीलाई एकीकरण र सुदृढीकरणको खाँचो रहेको पनि बताउनु भएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका चार दुलेगौड़ामा रहेको उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्पन्न भएको छ। दुलेगौड़ा स्थित नेवार समाजको भवनमा संस्थाका अध्यक्ष मानकुमार तिमलाको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ तनहुँका सचिव तथा सहकारीका अध्यक्ष पदम बहादुर बानियाले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको गुनासो गर्नुभएको हो। उहाँले राज्यले निर्धारण गरेका नीति तथा नियम अनुसार सञ्चालन हुन तयार हुँदा समेत सहकारीले अपेक्षित सहयोग नपाएको बताउनु भएको छ। उहाँले उद्देश्य अनुसार कर्जा परिचालन भए नभएको अनुगमनलाई तीव्र बनाउन संचालक समितिलाई आग्रह गर्नुभएको थियो। सभामा वक्ताहरूले सहकारीको आर्थिक कारोबारलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै शेयर सदस्यलाई सहकारी मार्फत नै कारोबार गर्न आग्रह गरेका थिए। सहकारीका अध्यक्ष मानकुमार तिमलाका अनुसार संस्थाले एक आर्थिक वर्षमा 2,22,80,004 रूपियाँ आमदानी गरेको छ भने 2,03,52,985 रूपियाँ खर्च गरेको छ। संस्थाले उक्त अवधिमा 59,27,019 रूपियाँ बचत गर्न सफल भएको जनाएको छ। संस्थाको शेयर पूँजी 4,70,65,100 रूपियाँ रहेको छ भने निक्षेप संकलन 24,88,88,230 रूपियाँ पुगेको छ। सहकारीमा हाल 517 जना शेयर सदस्य रहेका छन्। साधारण सभामा अध्यक्ष तिमला सचिव ध्रुव राज लामिछाने र कोषाध्यक्षमा लाल बहादुर कार्कीले प्रस्तुत गर्नुभएका प्रतिवेदनहरू सर्वसम्मतिले पारित भएका छन्। सभाको अवसरमा प्रविधिको प्रयोग गरी उत्कृष्ट आर्थिक कारोबार गर्ने छविलाल पौडेल र कृषि कर्म मार्फत उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो। कार्यक्रमका उपाध्यक्ष शंकर बहादुर कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव ध्रुवराज लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। यही असोज 9 गतेदेखि 11 गतेसम्म परेको विरल वर्षापछि वर्षासँगै आएको बाढ़ी पहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी तथा सिंचाईका संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ी पहिरोका कारण खानेपानी मुहान पाइप मोटर ट्रान्सफर्मर ट्याङ्की तथा सिंचाईका वाद कुलो र नहरमा क्षति पुगेको हो। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार घिरिङ गाउँपालिकाका विभिन्न वडामा खानेपानी तर्फ 10 र 9 आयोजना मानसिक क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा मरमतका लागि सम्बन्धित प्रदेश मन्त्रालय कार्यालय र गाउँपालिकामा सिफारिश गरिएको उहाँले बताउनु भएको छ। आगामी मंगसिर 12 गते हुने चर्चित नेपथ्य ब्याण्डको लाइभ कन्सर्टको तयारी स्वरूप प्रचार प्रसार तीव्र पारिएको छ। लायन्स क्लब अफ शुक्लागण्डकी आयोजना गर्न कन्सर्टको लागि टिकट बिक्री शुरू गरेर प्रचारलाई आक्रमक बनाएको हो। आयोजकले शुक्लागण्डकी सहित आसपासका सार्वजनिक कार्यक्रममै पुगेर प्रचार गर्न थालेको छ। आयोजक समितिका सदस्यहरू मेला महोत्सवदेखि खेलकुद र विद्यालयको कार्यक्रममा प्रचार गर्न थालेका छन्। शैक्षिक विकासको लागि लगानी गर्ने उद्देश्यसहित आयोजना गरिएको कन्सर्टलाई यस क्षेत्रकै ऐतिहासिक कार्यक्रम बनाउने गरी तयारी थालिएको कन्सर्ट संयोजक समेत रहनुभएका शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकट राजुले जानकारी दिनुभएको छ। अविरल वर्षपछि आएको बाढ़ी पहिरोले तनहुँका 11 पुल तथा कल्भर्टमा क्षति पुग्दा आवागमन प्रभावित भएको छ। गत असोज 9 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले 5 झुलुङ्गे पुल पूर्ण रूपमा बगाएको छ भने 3 झुलुङ्गे पुल, 1 पक्की पुल र 2 कलभर्टमा आंशिक क्षति पुगेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुननिर्माण तथा मरम्मत सम्भार गरी आवागमन सहज बनाउन सम्बन्धित केन्द्रीय निकायसँग समन्वय भइरहेको बताउनु भएको छ। नदी वार पार गर्न प्रयोग हुने पुल तथा कलभर्ट क्षतिग्रस्त भएपछि स्थानीय वासिन्दा बिरामी र विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ। विशेष गरी तनहुँलाई छिमेकी जिल्ला पाल्पा र नवलपुरसँग जोड्ने झुलुङ्गे पुलहरू क्षतिग्रस्त भएपछि स्थानीय वासिन्दाको आवतजावत तथा दुई जिल्ला बीचको सम्पर्क प्रभावित भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। नेपालसँग सीमा जोड़िएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै सुर्ती तथा निकोटिनयुक्त गुटखा, पान मसला र अन्य खाद्यान्न पदार्थहरूको उत्पादन, भण्डारण, वितरण र बिक्रीमा एक वर्षका लागि पूर्ण प्रतिबन्ध लगाएको छ। खाद्य सुरक्षा एवं औषधि प्रशासनका आयुक्त विनय शंकर पाण्डेका अनुसार यो प्रतिबन्ध आज मंगलबारदेखि लागू भएको छ। खाद्य सुरक्षा एवं मानक अधिनियम 2006 र खाद्य सुरक्षा एवं मानक विनियम 2011 प्रावधान अनुसार यो कदम चालिएको भारतीय संचार माध्यमले जनाएका छन्। खाद्य उत्पादनहरूमा सुर्ती र निकोटिनको प्रयोग निषेध भए पनि बजारमा पाइने गुटखा तथा पान मसला जस्ता वस्तुहरूमा यस्ता घातक पदार्थको मिसावट भइरहेको गुनासो आएपछि प्रशासनले यो निर्णय गरेको हो। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेरीले विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुन फ्रान्स प्रस्थान गर्नुभएको छ। 13 वर्षीय थनबर्ग आज बिहान पेरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने पल एन एलुअर उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोसिन थालेको उहाँले बताउनु भएको छ। यो सँगै देशैभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शनहरू हुने अपेक्षा गरिएको समाचार संस्था अल जजिराले जनाएको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हराएको हो। नेपालले दिएको 254 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाएको थियो। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाउनु भएको छ। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह एरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिनु भएको हो। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको हो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भएको छ। यस्तै अर्जुन कुमारले 40 तथा इरसान पाण्डे र बसीर अहमदले समान 37 रन जोड्नु भएको हो। ओमानका शाह फैसल, सकिल अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिनु भएको हो। यस श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग दुईमा 34 खेलबाट 28 अङ्क सहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अङ्क सहित 4 र क्यानाडा 34 खेलबाट 25 अङ्क सहित 7 स्थानमा रहेको छ। लीग दुईमा शीर्ष 4 बाहिरिसकिएको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। यिनै खबरहरूसँगै हामी ढोरबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरहरू पुनः एकपटक सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्री परिषदको सिफारिशमा 2 अध्यादेश जारी। पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने सरकारको प्रस्ताव। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकुटी निर्वाचित। भोलि बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको भनाई। भोटेको शिवाड़ीमा विपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा। गण्डकी प्रदेशमा बजेटको लैंगिक दायरा साँगुरिँदै संसदभित्रै विभेदको गुनासो। अविरल वर्षापछि आएको बाढ़ी पहिरोले तनहुँको 11 पुल तथा कलभटमा क्षति पुर्याउँदा आवागमन प्रभावित। तनहुँको भीमा नगरपालिका 5 शीतल मार्ग स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु। भारतको उत्तराखण्डमा गुटखा र पान मसला बेच्न 1 वर्षको प्रतिबन्ध। 23 वर्षीय अभियानकर्मी थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जीत। अवस्थाय नै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सम्पूर्ण सहकर्मीसँगै म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
6: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
9: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
10: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
9: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
11: कौरव पाण्डवको बीचमा 1300 जाजरले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
10: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
4: यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
5: होइन हौ कसरी पर्यो
4: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो
5: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
4: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो
5: शर्तहरू लागू हुनेछन्
6: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0658902969 र 98560161909
5: हिरो सिजी मोटर्स
7: जाम न ढिला भइसक्यो
8: एकैछिन पख न केको भिडियो सुनौ
9: घर बनाउँदै हुनुहुन्छ
10: पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
8: नबुल न सुन त
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
8: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 98460862 र 98041128
11: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
11: त्यसको चिन्ता लिनै पर्दैन नि खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
11: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
8: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560 2420 98041 54674 र 98460 2420
7: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
12: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
13: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
14: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850657731 9806757731।
15: हार्दिक निमन्त्रणा
16: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोषदाता ज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
15: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे
16: पूजा आराधना समय बिहान 11 बजे
15: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म
16: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9467269275। साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरूरी सूचना यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर ₹5,000 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ फोन 0654111122।
17: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
17: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो?
18: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो।
19: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
20: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
21: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
22: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
21: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
22: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ।
16: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
23: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
16: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950।
22: होइन के गरिराखेको छौ भने तिमी
0: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
0: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
19: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
20: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
24: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: उपचार हुने रोगहरू
24: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
3: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
24: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
3: दिसा पिसाब एवं पेटको समस्या,
24: तौल घटबड हुने वा थाइराइडको समस्या,
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
24: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु,
24: फोन नम्बर 0564142333 र 9678168087।
16: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
25: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
16: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
26: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
25: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615899।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445। दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855462629।
1: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
14: हरेक खरीदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
1: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
14: फटाफट फाइनान्स सुविधा, नाजी तारा लाइसेन्स भए पुग्छ।
1: टीभीएस दुलेगाउँदा
14: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9855309982 र 9705620209।
1: यो चाड पर्व टीभीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
14: हरेक खरीदमा शीर्षक उपहार, क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
1: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
14: फटाफट फाइनान्स सुविधा, नाजी तारा लाइसेन्स भए पुग्छ।
1: टीभीएस दुलेगाउँदा
14: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9855309982 र 9705620209।
15: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

बाँधिनँ चाहन्छौँ। हामीले सोचे जस्तै दोहोरी पायौँ, तपाईँहरूलाई पनि त्यस्तै लाग होला। हामीले अन्तिमसम्म सुन्यौँ हेऱ्यौँ, अब पालो हजुरहरूको के कस्तो लाग्छ त्रिसना रुदिगरको कमेन्ट बक्समा छोड्न नबिर्सनु होला भन्दै आजको बसाइबाट म लगायत मेरो सम्पूर्ण परिवार एकैचोटि बिदा लिन चाहन्छौँ। नमस्ते।

0: 103.8 अन्तर्मनको आवाज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
3: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826926।
6: हार्दिक निमन्त्रणा।
3: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
6: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
3: पूजा आराधना समय बिहान 11 बजे,
6: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
3: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847769275। साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 5 सय लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0564111122।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली सहित नेपाल सम्मत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसायी संघ परिवार।
1: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
17: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। यो चाडपर्व टिभीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
10: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
3: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
10: फटाफट फाइनेन्स सुविधा, नागदी तारा लाइसेन्स भए पुग्छ।
3: टिभीएस दुलेगौंडा,
10: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौंडा। प्रोप्राइटर बसन्त लालचन्द, 9856303982 र 9705620209। एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
10: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
10: फोन नम्बर 0564143321,
3: मोबाइल 9605678634 र 9701107090।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
18: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
21: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
22: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
18: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
22: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माल
23: पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता, परराष्ट्र प्रवक्ता भन्छन्
24: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू, अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभ मुजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
25: अनि हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ?
23: भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका दशैं बारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
26: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन् दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी एमआई फाइभका प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीत युद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मट्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिश समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई एमआई फाइभले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्तत जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले तीन दशकभन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला वान रेस आयोजना गर्न 10 वर्षे सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक्स भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला वानका प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
2: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ। 2 जना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
2: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप
24: उहाँहरूलाई सूचनाहरू खेतीबालीहरू जारी गर्छौ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
24: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ, मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
23: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
1: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशविद आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
23: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सेतुसुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। पदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जाय जेठाको पीड़ा, जसबाट रसुवा, नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
5: आफन्त र घरबार गुमाएर अन्यत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
6: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिकपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ?
5: त्रिशुली बजारमा पुष्पौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
8: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनधन भएको छ, है त्रिशुली बजारको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैं के चार तिहार भन्ने कुरै छैन।
5: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्यालले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
9: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो, अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दशैं तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
5: दशैंमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढ़ी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
23: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष 6 भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष 6 भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
11: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलिरहेको ओमानमा र लगातार 2 खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ। र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
7: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतता लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
11: 2023-27 श्रृङ्खला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुन्ने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस चाहिँ शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म को कुरा हो।
7: अब के गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
11: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले चुनौतीपूर्ण चाहिँ छ।
7: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौं भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रो जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
12: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
7: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
13: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
10: इंटरनेशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
15: इंटरनेशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार एस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू
15: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
10: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
15: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
10: पाठेघरको मासु युटेरिन फाइब्राइट एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइट मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778852779582780।

대신 왜게 버리라

0: 103.8 अन्तर्मनको आवाज।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335। फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
3: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
2: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
3: इभरग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर, सम्पर्क 97545542333 र 98407160।
2: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
3: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
3: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्गिला बैङ्कको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी चार

0: फ्यामिली ब्यारेकको ठीक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म। स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
4: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
5: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
6: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
5: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
6: सेवा अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
5: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
6: र समय गुरुङ दुलेगौडा, रु 55,555,
5: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
6: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
5: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
6: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
5: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
6: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
5: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
6: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
5: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
7: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डी कालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
5: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
7: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
5: आयोजक चण्डी कालिका मगर समाज बलाम्दी स्याङ्जा
7: प्रथम पुरस्कार रु 50,000
5: द्वितीय पुरस्कार रु 30,000
7: तृतीय पुरस्कार रु 15,000
5: सान्तोना पुरस्कार रु 10,000
7: साथमा सिल्ड मेडल र प्रमाण पत्र
5: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
7: टिम दर्ता शुल्क रु 5,000
5: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म
7: खेल सुरु हुने मिति यही कार्तिक 6 गतेदेखि
5: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98495-87751 98261-52827 र 98065-86659
8: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
9: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
8: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453305।

0: 103.8
1: अन्तर्मनको आवाज
2: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
3: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
4: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
5: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008
6: ए सबिना यसको हतारमा कता हो
7: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
6: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
8: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल धुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460878528 र 98028-16142
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
9: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
9: हो त है सामान लिन टाढा किन जानु पर्यो र
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
12: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461612020

0: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा
1: यही असोज 31 गते शनिबार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
2: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
1: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: दैनिक उपलब्ध सेवा तर्फ
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
4: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865434377 मोबाइल 98560443
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
5: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
8: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
7: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
9: 103.8 अन्तर्मनको आवाज
10: स्टेशन 1 स्टुडियो टाइम
11: अहिले रातिको 10 बज्यो
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: धोरबाराही हाइलाइट्स को साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
16: नमस्कार राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरू राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा दुईवटा अध्यादेश जारी गरेका छन् राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम मंगलबार 2 अध्यादेश जारी गरेका हुन् राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार जारी गरिएको अध्यादेशहरूमा वन सम्बन्धी केही नेपाल एन संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल एन संशोधन गर्ने अध्यादेश 2083 रहेका छन् राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार नेपाल सरकार मन्त्री परिषदको सिफारिश बमोजिम संविधानको व्यवस्था अनुसार यी अध्यादेश जारी गरिएको हुन्

0: गृहमन्त्री सुदन गुरुङ र भारतीय समकक्षीय अमित शाह बीच भेटवार्ता भएको छ। प्रथम स्टेक गृहमन्त्री स्तरीय बैठकका अवसरमा दुई मन्त्रीहरू बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। उक्त भेटमा दुवै देश बीचको सुरक्षा सहकार्य थप सुदृढ बनाउने, सीमा व्यवस्थापन स्वास्थ्य बढ़ाउने, सीमा व्यवस्थापनमा समन्वय बढ़ाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद व्यवस्थापन र पूर्व तयारी एवं प्रतिक्रिया क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो। भेटका क्रममा गृहमन्त्री गुरूङले नेपालमा हालै गएको बाढ़ी र पहिरोपछि भारतले पुर्याएको समयपक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेको भारतीय स्थित नेपाली राजदूतावासले जनाएको छ। साथै उनले सार्वभौम समानता, आपसी र सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अझ अघि बढ़ाउनु पर्ने जोड़ दिएको दूतावासले जनाएको छ। बड़ा दशैंको आगमनसँगै गाउँ फर्किनेको चहल पहल बढ़ेको छ। दशैं मनाउन आफ्नो घर जाने यात्रु बढ़ेसँगै कलंकी लगायतका उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारी साधनको चाप देखिन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार 25 र 26 गते दुई दिनमा मात्रै 1,09,636 जना यात्रुले उपत्यका छोडेका छन्। बाहिरिने 66,690 पुरूषका 41 पुरूष र 41,946 महिला रहेका छन्। प्रहरीको तथ्याङ्क अनुसार असोज 25 गते 52,827 जना र 26 गते 56,809 जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। असोज 27 गते तथ्याङ्क भने सार्वजनिक भइसकेको छैन। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू गाउँ फर्कने थालेपछि कलंकी क्षेत्रमा पनि घर जाने यात्रुको चहल पहल बढ़ेको छ। यात्रुका परिवार तथा आफन्तसँग चाडबाड मनाउन आवश्यक सामान सहित गन्तव्यतर्फ लागिरहेका छन्। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले कांग्रेसले राजनैतिक परिवर्तनको गैरशाली इतिहासलाई अब आर्थिक समान समुन्नतिको नेतृत्व गर्ने नयाँ इतिहासमा रूपान्तरण गर्ने बताएका छन्। युवाका सपना, नागरिकका अपेक्षा र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राख्दै समयको माग अनुसार सशक्त, गतिशील र जनउत्तरदायी कांग्रेस निर्माण गर्नु आजको दायित्व भएको उनको भनाई छ। आज एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, यस ऐतिहासिक जिम्मेवारीलाई आत्मसात गर्दै समुन्नत र नेपाल निर्माणको राष्ट्रिय अभियानलाई सार्थक बनाउन हामी सबै एकताबद्ध भएर अघि बढ़नेछौ। आर्थिक रूपान्तरण युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ म आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। महाधिवेशन केवल नेताको चयनका लागि मात्रै नभएको उल्लेख गरेका छन्। विराटनगरमा आजदेखि शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शीर्ष नेता नै संघीयताप्रति इमान्दार नदेखिएको आरोप लगाउनुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। त्यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक अधिकार अभावका कारणले कर्णालीका चुनौती थप जटिल बनेको गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेको कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तका लागि साझा धारणा बनाउने तयारी गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 वटा इन्टरनेट सेवा प्रदायकलाई जनही 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि सञ्चार एन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवानामा पर्ने सेवा प्रदायकमा बोर्डलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन क्लासिक टेक वेब सर्फर नेपाल फाइबर वर्ल्ड भायानेट एरोनेट डिस मीडिया नेटवर्क वाईफाई नेपाल सीजी कम्युनिकेशन वर्ल्डलिङ्क कम्युनिकेशन फर्स्ट लिंक कम्युनिकेशन पोखरा इन्टरनेट टेक माई डेन्स नेटवर्क र सुबिसु रहेका छन्। प्राधिकरणले स्वीकृत नलिई सञ्चालन गरिएको इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएका छन्। आगामी मंगसिर 12 गते हुने चर्चित नेपथ्य ब्याण्डको लाइभ कन्सर्टको तयारी स्वरूप प्रचार प्रसार तीव्र पारिएको छ। लायन्स क्लब अफ सुख्ला गण्डकीले आयोजना गर्ने कन्सर्टको लागि टिकट बिक्री शुरू गरेर प्रचारका लागि आक्रमक बनाइएको हो। आयोजकले सुख्ला गण्डकी सहित आसपासमा सार्वजनिक कार्यक्रममै पुगेर प्रचार गर्न थालेको छ। आयोजक समितिका सदस्यहरूले मेला महोत्सवदेखि खेलकुद र विद्यालयको कार्यक्रममा प्रचार गर्न थालेका छन्। शैक्षिक विकासको लागि लगानी गर्ने उद्देश्य सहित आयोजना गरिएको कन्सर्टलाई यस क्षेत्रकै ऐतिहासिक कार्यक्रम बनाउने गरी तयारी थालिएको कन्सर्ट संयोजक समेत रहेका सुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले जानकारी दिनुभयो। प्रिन्सिपल एसोसिएशन अफ नेपाल पानले गण्डकी प्रदेशको उत्कृष्ट विद्यालयका रूपमा छनौट गरेपछि विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघका पदाधिकारी तथा शिक्षकहरूलाई सम्मान गरिएको छ। विद्यालयमा आज आयोजित कार्यक्रमबीच व्यवस्थापन समिति अध्यक्ष शिक्षक अभिभावक संघ प्रतिनिधि प्रधानाध्यापक सहायक प्रधानाध्यापक संयोजक तथा शिक्षकहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा ओडा अध्यक्ष राजकुमार वाग्लेले राजु र शुक्ला गण्डकी नगरपालिकाका शिक्षा शाखाका प्रमुख नवराज चापागाईले सम्मान गर्नुभएको थियो। गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालयको रूपमा छनौट हुनु विद्यालयको शैक्षिक गुणस्तरीय व्यवस्थापकीय क्षमता तथा शिक्षकहरूको मेहनतको उपलब्धिका रूपमा लिएको छ। उपलब्धिले विद्यालयको शैक्षिक उन्नयनमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। तनहुको भीमात नगरपालिका 5 शीतल मार्ग स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु भएको छ। आज बिहान भीमातबाट रिसिङपाटनतर्फ जाँदै गरेको G03001P1067 नम्बरको मोटरसाइकलले सोही स्थानका अन्दाजी 3 वर्षीय स्वरूप गैरेलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा तनहुँ लागिएको उपचारकै क्रममा बिहान 10 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटना भएको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले आज मिति 2083 असोज 27 गते इलाका प्रहरी कार्यालय बेलचौतरा प्रहरी चौकी थर्पू र अस्थायी प्रहरी पोस्ट कोत्रेका निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँहरूले प्रहरी कार्यालयको अवस्था बारे जानकारी दिनुभएको साथै आवश्यक निर्देशन समेत दिनुभएको थियो। त्यसै गरी 71औं प्रहरी दिवस 2083 को अवसरमा इलाका प्रहरी कार्यालयले बेलचौतराको कार्यालय प्रहरी परिसरमा वृक्षारोपण कार्यक्रम समेत गरिएको छ। चाडपर्वको बेला हुन सक्ने अपराधिक गतिविधि निरन्तर गर्नु तनहु जिल्लाका विभिन्न स्थानमा तालिम प्राप्त कुकुर सहितको विशेष आकस्मिक चेक जाँच शुरू गरिएको छ। असोज 26 गतेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रे बजार आबुखैरिनी गाउँपालिकाको मुगलिन पुल जीप क्षेत्र पृथ्वी राजमार्गका विभिन्न स्थान तथा जिल्लाका भित्री सड़कहरूमा चेक जाँच शुरू गरिएको हो। चेक जाँचका क्रममा लागू औषध जन्य पदार्थको अवैध ओसार प्रसार तथा कारोबार, विस्फोटक पदार्थको अवैध ओसार प्रसार र प्रयोग निरन्तर गर्नुका साथै चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि रोकथाम गर्ने उद्देश्य राखिएको छ। चाडपर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायले कुकुर सहित विशेष चेक जाँच अभियान सञ्चालन गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। नेपालसँग सीमा जोड़िएको भारतको उत्तराखण्ड राज्यले जन स्वास्थ्यलाई मध्यनजर गर्दै सुर्ती तथा निकोटिनयुक्त गुटखा, पान मसला र अन्य खाद्य पदार्थहरूको उत्पादन, भण्डारण, वितरण र बिक्रीमा एक वर्षका लागि पूर्ण प्रतिबन्ध लगाएको छ। खाद्य सुरक्षा एवं औषधि प्रशासनका आयुक्त विनय शंकर पाण्डेद्वारा जारी आदेश अनुसार यो प्रतिबन्ध आज मंगलबारदेखि लागू भएको छ। खाद्य सुरक्षा एवं मानक अभियान अधिनियम 2006 र खाद्य सुरक्षा एवं मानक विनियम 2011 प्रावधान अनुसार यो कदम चालिएको भारतीय संचार माध्यमले जनाएको छ। अब अन्त्यमा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2002 श्रृंखला अन्तर्गत त्रिदेशीय एकदशीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भएको खेलमा नेपालको घरेलु टोली आवमनलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमनले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमनका कप्तान विनायक शुक्लाले 77 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह एरीले 2 तथा करण केसी लगा ललित राजवंशीले 1-1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभर 8 विकेट गुमाएर 266 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाएका छन्। हस्त यिनै खबरहरूसँगै बेलुका 10 बजेको राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी पुनः उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट हामी सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: ए हा, थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335। फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
7: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
6: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
7: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 97545542333 र 98407061।
6: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता, खुसीको सम्झना।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
12: ढोरबाराही हाइलाइट्स को साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
14: आज मिति 2083 साल असोज 28 गते बुधबार नेपाल सम्वत 1146 असोज शुक्ल पक्षको चतुर्थी तिथि सन् 2026 अक्टोबर 14 तारीख ढोरबाराई हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। संघीय सरकारप्रति छ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको आरोप। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमा

कांग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना सम्पन्न, गण्डकी प्रदेशबाट शीर्ष तहमा उम्मेद्वारी दिएका अधिकांश नेता पराजित। मंगसिरमा हुने एमाले राष्ट्रिय भेलाको तयारी शुरू, राष्ट्रिय भेलामा 3164 जना सहभागी हुने। भोटेको शिवारीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा बस्न बाध्य, बाढ़ीमा परेर बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा। यात्रुलाई बासी खाना खुवाएर बिरामी परेमा होटल संचालकसँगै चालकलाई पनि कार्यवाही गर्ने सरकारको चेतावनी। चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी, उपभोक्तालाई आफै पनि सचेत हुन आग्रह। भोलि बिहिबारदेखि डिलरबाटै ग्यास किन्न उपभोक्तालाई उद्योगीको आग्रह, मापदण्ड विपरीत इन्टरनेट बेच्ने 14 कम्पनीलाई जरिवाना गर्ने दूरसंचार प्राधिकरणको निर्णय। २०२७ अक्टोबरसम्म पोखरा दुवै उडानको बुकिङ खुला, 19 दिन उडान गरी 4536 यात्रुको आवागमन। हिजो मंगलबार वन सम्बन्धी र भूमि सम्बन्धी दुई अध्यादेश जारी, भूमि दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानूनी अडचन हटेको मन्त्री प्रतिभा रावलको भनाई। गण्डकीमा बजेटको लैंगिक दायरा सागुरिँदै प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक सांसद बीच बजेट वितरणमा नै विभेद हुने गरेको गुनासो। गृहमन्त्री सुदन गुरूङ र भारतीय समकक्षी अमित शाह बीच भेटवार्ता, अन्तर्देशीय अपराध विरूद्ध लड्ने र विपद तयारी र प्रतिक्रिया बढ़ाउने विषयमा सहमति। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत डाक्टर ड्यानियल माउलीको शिष्टाचार भेट, दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषय छलफल। पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने सरकारको प्रस्ताव। अर्थमन्त्री डाक्टर सोरेम वागले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएसको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान, कार्तिक 4 गते स्वदेश फर्कने। पोखरामा मोटरसाइकलको ठक्करबाट 37 वर्षीय सरिता तामाङको मृत्यु, भीमादमा मोटरसाइकलले ठक्कर दिँदा हिजो एक बालकको मृत्यु। गोर्खाको चुम्नोब्रीमा भुटेको सिमाएको बाढ़ी पछि 1000 घर 3 दिनदेखि अन्धकारमा, पालिकालाई संकटग्रस्त घोषणा गर्न माग। उन्नति सहकारीको 17 वार्षिक साधारण सभा सम्पन्न, नीति नियम मान्न तयार हुँदा समेत सरकारले सहकारीलाई सकारात्मक रूपमा नहेरेको जिल्ला सहकारी संघ तनहुका सचिव पदम बहादुर बानियाको भनाई। दशैंका लागि भेडा च्याङ्ग्रा बिक्री गर्न पोखरामा बजार सञ्चालन, 14800 भेडा च्याङ्ग्रा भित्रियो। एकहत्तरौं प्रहरी दिवसको अवसरमा तनहुँको बेलचौतारामा वृक्षारोपण, सीडीओ र प्रहरी प्रमुखद्वारा इप्राका बेलचौतारा परिसरमा वृक्षारोपण। आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाको चुम्रुम्रीमा 1000 घर 3 दिनदेखि अन्धकारमा। हिन्दूहरूको महान पर्व बड़ा दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ़दै, घटस्थापनादेखि 1,09,000

0: भन्दा बढ़ीले छाड़े काठमाडौं। तातो पानी नाका खुलाउन चिनिया राजदूतलाई पत्र। चाडपर्वमा नाका बन्द हुँदा व्यापारीहरू मारमा परेको र सयौं कन्टेनर सीमा क्षेत्र मालपत्र परेको भन्दै नाका सहज बनाउन अनुरोध। मुस्ताङबाट 30% मात्र स्याउ निकासी, 10,000 मेट्रिक टन स्याउ उत्पादन। अविरल वर्षापछि आएको बाढ़ीले तनहुँको 11 पुल तथा कलवटमा क्षति पुर्याउँदा आवागमन प्रभावित। जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी। देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शनहरू हुने अपेक्षा। इरानलाई रूस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास। मस्कको राजनीतिक खर्च प्रति स्यान्डर्सको आलोचना। भारतको उत्तराखण्डमा गुटखा र पान मसला बेच्न 1 वर्षको प्रतिबन्ध। बुल्गेरियाको तट नजिकै 2 व्यापारिक जहाजमाथि ड्रोन आक्रमण। रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान। अमेरिका मेक्सिको क्यानाडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाई। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित। हवस् त यिनै खबरहरूसँगै आजका लागि ढोरबाराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौं। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: हार्दिक निमन्त्रणा।
5: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोषदाता ज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
11: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
5: पूजा आराधना समय बिहान 11 बजे,
11: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
5: विस्तृत जानकारीका लागि सम्पर्क 98463-8373 र 98467-69-275।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98551-4445 र 98551-4445।
16: हजुर, दान गरौ।
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसो
16: सबैले दान गरौ, सकेको गरौ सबैले गरौ।
15: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
5: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
15: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
5: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
15: फटाफट फाइनेन्स सुविधा, नाजी तारा लाइसेन्स भए पुग्छ।
5: टीभीएस दुलेगाउँदा
15: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9856309982 र 9705620209।
17: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
17: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
4: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
17: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
20: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
18: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
20: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
21: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसानी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 28 गते बुधबार, असोज शुक्ल पक्षको चतुर्थी तिथि, सन् 2026 अक्टोबर 14 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलेगौड़ा स्थित बनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईंले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईंको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। बोल्न नजान्दा अप्ठ्यारो परिस्थिति सृजना हुने अवस्था रहेको छ। बोल्नु अगाडि सोच्नुपर्ने समय रहेको देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी समूहसँग एकताको प्रस्ताव अघि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। वृष राशि। तपाईको आजको दिन राम्रो रहनेछ। आफन्तले तपाईको सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। समाजसेवाको नाममा ठगीले सताउने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। मिथुन राशि। तपाईको आजको दिन सामान्य रहनेछ। मन शान्त बन्नेछ। सहकार्यमा शुरूआत गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूहले निगरानी बढ़ाएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ। कर्कट राशि। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा जागर बढ्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। लगानी गरेको भए फाइदा हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। सिंह राशि। आमदानीका दृष्टिले आजको दिन राम्रो रहेको छ। तर यात्रा गर्दा जोगिनुपर्ने देखिन्छ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्ने जोखिम रहेको छ। शिक्षाको क्षेत्रमा अवरोध हुनेछ। नतिजाका लागि मेहनत आवश्यक हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। कन्या राशि। तपाईको आजको दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा श्रम बढ़ी नै गर्नुपर्नेछ। विपक्षी साथी शान्त भएकाले आफ्नो काममा मेहनत गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ। तुला राशि। धनलक्ष्मी योग परेको छ। गुम्न लागेको धन हात लाग्नेछ। भौतिक व्यक्तिसँगको फेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिने दिन रहेको छ। वृश्चिक राशि। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। खुशीको खबर सुन्दा मन प्रसन्न हुनेछ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। आफन्तसँग गोप्य कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ। धनु राशि। ठूलो योजना नबनाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुने देखिन्छ। दुई पाङ्ग्रे सवारी साधनको यात्रा घातक हुनेछ। राज्यको तर्फबाट त्रास बढ्दा समयमताको खाँचो हुन सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ। मकर राशि। शुभ ग्रहको बहुमत रहेको छ। दैनिक कामलाई नियमित गर्नुपर्छ। राजनीतिक
उतार चढ़ावले मनशान्त बन्न सक्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। कुम्भ राशि, स्वास्थ्यमा सुधार हुन सक्छ। कतै घुमफिरको योजना बढ्नेछ। निष्ठान्न भोजन र नयाँ वस्त्र प्राप्त हुँदा मन हर्षित हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बढ्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ। अन्तिममा मीन राशि, शुभ ग्रहको बहुमत रहेको छ। शिक्षामा दिएको समय सफल बन्नेछ। परिवारको सल्लाह लिएर गाडी बढेमा तपाईँको आजको दिन सहज बन्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि हामीले प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो